राम्रा राम्रा अवसरहरू गुम्दछ, साथै जीवनमा असफल बनिन्छ। यसैले महात्मा गान्धी भन्नुहुन्छ, धन नाश भए फेरि फिर्ता आउँछ, तर समय नाश भए त्यो कहिल्यै फिर्ता आउँदैनन्। समय चिप्लो माछा जस्तो हो, समातेनौ भने हातबाट फुस्किन्छ। त्यसैले हरेक सेकेन्डलाई सुन जस्तै ठानेर प्रयोग गर्नपर्छ। त्यसैले भनिन्छ, टाइम इज मनी, समय नै धन हो।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो समय नै अमूल्य सम्पत्ति विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो निलिमा शर्मा ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तोता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार, शुभ दिन।

र यो कार्यक्रम हाम्रा श्रोताहरूले पनि कृषक श्रोताहरूले पनि सुन्दै हुनुहुन्छ होला र उहाँहरूकै निम्ति केही जानकारी दिइरहेका छौँ खेतीपातीबारे र यहाँहरूलाई फसलको मल खाद्यको एकीकृत प्रबन्धनका केही बुनियादी विषयहरूमाथि अवगत गराइरहेका छौँ। हिजआजको खेती गराई साथै संकर जातीय र उच्च फलनशील जातीय फसलको प्रयोगले माटोमा भएको खाद्यलाई धेरै मात्रामा चुस्ने हुनाले साथै अनियमित मात्रामा रासायनिक मलको प्रयोगको कारणले गर्दा दिनदिनै माटोको मलिलोपन हराउँदै गइरहेको छ। यी कुराहरूलाई ध्यानमा राखी माटोको उर्वरा शक्तिलाई दिगो अनि टिकाउ बनाउने तरिकालाई फसलको मल खाद्यको एकीकृत व्यवस्थापन भनिन्छ। यस व्यवस्थापनमा जैविक मल, हरियो मल, फसलको अवशेष, जीवाणु मल अनि रासायनिक मलहरूको सन्तुलित अनि एकीकृत रूपमा प्रयोग गरिन्छ। सर्वप्रथम उपलब्ध भएका मल खाद्यको स्रोतहरूलाई खुट्टाई प्रयोगमा ल्याउन सकिने किसिमको उपायहरू खोजी निकाल्न जरुरी हुन्छ, किनकि माटोको स्वास्थ्यलाई ठिक राखी धेरै उपज पाउन त्यति सजिलो काम होइन। त्यसैले हाम्रो आजको कृषि कर्ममा सुधार ल्याउन जरुरी छ। सर्वप्रथम कुनै पनि फसल लाउनभन्दा अगाडि माटोको स्वास्थ्य परीक्षण गर्नु जरुरी हुन्छ, जसद्वारा माटोमा के कति प्राकृतिक खाद्यहरू छन् साथै माटोमा अमिलोपन अथवा नुनिलोपन छ भन्ने कुरा चाल पाएपछि मात्र प्रयोग गर्ने खाद्यको निर्धारण गर्न सकिन्छ। साधारणत पहाडी अञ्चलको माटोमा अमिलोपनको मात्रा हुनाले प्रत्येक एक दुई वर्षपछि डोलोमाइट 800 केजी प्रति एकर वा कृषि चुना 400 केजी प्रति एकर साथै सुहागा 4 केजी प्रति एकर फसल लाउनको एक महिना अगाडि जमिनमा प्रयोग गर्न अति आवश्यक हुन्छ। रासायनिक मलको प्रयोग एकीकृत व्यवस्थापनको एउटा अभिन्न अङ्ग भए तापनि यसको प्रयोग सन्तुलित रूपमा प्रायजसो नभएको नै पाइन्छ। असन्तुलित रासायनिक मलको प्रयोगले फलन बढ्नुको सट्टा फसलमा रोग अनि किराहरूको उपद्रव बढ्दछ। त्यसैले गर्दा रासायनिक मलको प्रयोग सन्तुलित ढङ्गमा साथै अरू जैविक खाद्यहरूसँग एकीकृत गरी प्रयोग गर्नु अति आवश्यक हुन जान्छ। जैविक मल भन्नाले विशेष रूपमा गाई, गोरु, बाख्रा, कम्पोस्ट इत्यादि मलहरू आउँदछन्। यस्ता मलहरूले माटोलाई उर्वरक बनाई फसललाई खाद्य उपलब्ध गराउँछ। यस्ता मलहरूले माटोलाई हल्का बनाउनले फसलको वृद्धि राम्रो हुन्छ। हुन त यस्ता मलहरूको प्रयोग प्राचीन कालदेखि नै भइरहे तापनि ठिकसँग पाकेको अनि उचित रूपमा प्रयोग गरिन अति जरुरी छ। कम्पोस्ट गाईहरूको मल बाहेक तोरीको पिना, निमको पिना, बोरमिल, फिस मिल इत्यादिलाई पनि प्रयोग गर्न सकिन्छ। यसरी एकीकृत गरिएको मल खाद्यले अवश्य पनि तपाईँहरूको कुनै पनि फसल सप्रिन सक्छ। त यहाँहरूले जानकारी पाउनुभयो फसलको मल खाद्यको एकीकृत प्रबन्धनका केही बुनियादी विषयहरू।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङडोमाको तर्फबाट भनिन्छ श्रोता बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ त यहाँहरूलाई पनि यही आनन्द उत्पन्न गराउन हेतु लिएर आएका छौँ यी भजनहरू स्वीकार्नुहोस्

0: भजन यहाँहरू सुन्दै हुनुहुन्थ्यो मोहम्मद रफी र बानी जयरामको शर्मा। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ। त अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरेट्स, युएई, नेदरल्याण्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। भारतले आजदेखि शुरू हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। केन्द्रीय मन्त्रीमण्डलले खरिफ मौसम 2026-27 लागि 14 खरिफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपीको वृद्धिलाई स्वीकृति दिएको छ। असम सरकारले 26 मईमा विधानसभामा समान नागरिक संहिता विधेयक पेश गर्दैछ। अनि आइपीएल क्रिकेटमा आज धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा पंजाब किङ्सले मुम्बई इण्डियन्ससित प्रतिस्पर्धा गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरेट्स, युएई, नेदरल्याण्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव पश्चिम सीबी जर्जले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरेट्स पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याहानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। भारतले आजदेखि शुरू हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधि मण्डलले भाग लिनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीले आपसी हितका क्षेत्रीय र विश्व विचार यसमा विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका विदेश मन्त्री रोनाल्ड लामोलासँग भेट गर्नुहुनेछ। सामाजिक सञ्जाल पोस्टमा उहाँले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहमति भएको बताउनु भएको छ। बातचीतमा भारत दक्षिण अफ्रिका रणनीतिक साझेदारीका विभिन्न पक्षहरूको समीक्षा गरियो र आपसी हितका प्रमुख बहुपक्षीय मुद्दाहरूमाथि पनि चर्चा गरियो। दक्षिण अफ्रिकाका मन्त्री रोनाल्ड लामोलाले भारतीय प्रतिनिधि मण्डललाई आतिथ्य प्रदान गरेकोमा भारतप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले ब्रिक्स विदेश मन्त्रीहरूको बैठक मार्फत अन्तर्राष्ट्रिय संवादलाई बढावा दिन भारतले गरेको प्रयासको सराहना गर्नुभएको छ। केन्द्रीय मन्त्रीमण्डलले खरिफ मौसम 2026-27 लागि 14 खरिफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपीको वृद्धिलाई स्वीकृति दिएको छ। केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि सञ्चार माध्यमहरूलाई सम्बोधित गर्नुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, सरकारले कृषकहरूलाई उनीहरूको उत्पादनको लाभकारी मूल्य सुनिश्चित गर्नका लागि खरिफ फसलहरूको न्यूनतम समर्थन मूल्य बढाएको छ।
2: खरीफ के लिए जो फैसला लिया गया उसमें जितने भी खरीफ के क्रॉप्स हैं उन सब में कॉस्ट प्लस 50% या 50 से अधिक टोटल 2,60,000 करोड़ रुपए किसानों को पे आउट जाएगा इस पूरे फैसले से। और इस साल का एनुअल खरीफ प्रोक्योरमेंट होगा 824 लाख मेट्रिक टन LMT।
1: केंद्रीय मंत्रिमंडल ने 37,500 करोड़ रुपया को लागत में कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूको लागि एउटा संवर्धन योजनालाई स्वीकृति दिएको छ। पत्रकारहरूलाई जानकारी दिनुहुँदै केन्द्रीय सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजना भारतको कोइला र लिग्नाइट ग्यासीकरण कार्यक्रमलाई गति दिने दिशामा एक महत्वपूर्ण कदम हो।
2: कोल भारत में करीब करीब 400 बिलियन टन के नोन रिजर्व्स हैं, तो इस कोयले का ज्यादा से ज्यादा उपयोग करके हम इससे गैस बना सके और गैस का उपयोग फिर

0: फर्टिलाइजर वगैरह में, ताकि फर्टिलाइजर के लिए जो एलएनजी इंपोर्ट करनी पड़ती है वो कम हो जाएगी। 37,500 करोड़ रुपीज का आउटले इस स्कीम के लिए रखा गया है और करीब 3 लाख करोड़ का इन्वेस्टमेंट होगा इसमें टोटल, और 75 मिलियन टन कोल को इसमें गैसिफाई करने के लिए प्रोजेक्ट्स लगेंगे।
1: अल्पसंख्यक मामिला मंत्रालयले आज नयाँ दिल्लीमा भागीदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सम्मेलनको उद्देश्य समावेशी शासनलाई सुदृढ पार्नु, नीतिगत पहुँच बढाउनु र देशभरिका अल्पसंख्यक समुदायहरूका लागि प्रविधि सञ्चालित कल्याणकारी हस्तक्षेपहरूलाई बढावा दिनु हो। यस कार्यक्रम विकसित भारतको परिकल्पना अनुरूप सहभागितामूलक विकास र सहकारी संघीयताप्रति मन्त्रालयको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKushing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, केन्द्रीय मन्त्रीमण्डलले खरीफ मौसम 2026-27 लागि खरीफ बालीहरूको न्यूनतम समर्थन मूल्य एमएसपीमा वृद्धिलाई अनुमोदन गर्ने निर्णयले देशका करोडौं खाद्य प्रदायकहरूलाई उनीहरूको उत्पादनको उचित र लाभदायक मूल्य प्राप्त गर्ने सुनिश्चित गर्नेछ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो निर्णयले देशका कृषकहरूको जीवनमा अझ बढी समृद्धि ल्याउनेछ। यसबाहेक उहाँले अझ भन्नुभयो, अहमदाबाद सरखेज धोलेरा सेमी हाई स्पीड डबल लाइन परियोजनामा मन्त्रीमण्डलको निर्णय देशको रेल आधुनिकीकरणको यात्रामा एक माइल खुट्टी हो। श्री मोदीले भन्नुभयो, मन्त्रीमण्डलद्वारा स्वीकृति भूतल कोइला लिग्नाइट ग्यासिफिकेसन परियोजनाहरूको प्रबन्धनका लागि योजनाले ऊर्जा सुरक्षालाई बढावा दिनेछ, निवेशलाई बढावा दिनेछ र युवाहरूका लागि रोजगारका अवसरहरू सृजना गर्नेछ। प्रधानमन्त्री श्री मोदीले सरकारले देशभरिका कृषक वर्ग र दिदीबहिनीहरूको हितको रक्षाका लागि महत्वपूर्ण निर्णयहरू लिइरहेको बताउनु भएको छ। असम सरकारले यस महिनाको 26 तारिक विधानसभामा समान नागरिक संहिता विधेयक पेश गर्दैछ। मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो नयाँ कार्यकालको पहिलो मन्त्रीमण्डलको बैठकपछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै यस आशयको घोषणा गर्नुभएको हो। मुख्यमन्त्री श्री शर्माले असम विधानसभाको विशेष सत्र 21 मईदेखि 26 मईसम्म हुनेछ, जसमा नवनिर्वाचित विधायकहरूले शपथ लिने बताउनु भएको छ। सत्रको अन्तिम दिन समान नागरिक संहिता विधेयक सदनमा पेश गरिनेछ। समान नागरिक संहिता लागू गर्ने उत्तराखण्ड र गुजरातपछि असम देशको तेस्रो राज्य हुनेछ।
2: इसे असम की आवश्यकताओं के अनुरूप तैयार किया गया है। जनजातीय समुदायों को इसके दायरे से बाहर रखा गया है। साथ ही राज्य के लोगों द्वारा अपनाई जाने वाली सभी रस्मों, परंपराओं और रीति रिवाजों को भी इससे बाहर रखा गया है।
1: केन्द्रीय विज्ञान एवं प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले सरकारले अनुसन्धान विकास र नवाचार योजना अन्तर्गत निजी क्षेत्रको भागीदारीलाई सक्रियता रूपमा बढावा दिइरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा यस योजना अन्तर्गत 5 सम्झौताहरूमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्नुहुँदै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, यस पहलले गहन प्रौद्योगिकी नवाचारलाई गति दिने र उद्योग तथा सरकारको सहयोगलाई सुदृढ पार्ने दिशामा सरकारको नयाँ सोचलाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले हिज नयाँ दिल्लीमा मालदिव्सका समकक्षी इरुती साम एडमसँग भेट गर्नुभयो। श्री पीयूषले गोयलले दुई नेताले भारत र मालदिव्स बीचको बलियो र विशेष साझेदारीलाई पुनः पुष्टि गरेको बताउनु भएको छ। यस वर्ष दुई देशबीच रणनीतिक सम्बन्धको 60 वर्ष पूरा भइरहेको छ। यस बैठकमा भारत मालदिव मुक्त व्यापार सम्झौतामा बातचितलाई तीव्र बनाउने, द्विपक्षीय निवेश सम्झौतालाई अगाडि बढाउने र स्थानीय मुद्राहरूमा व्यापार भुक्तानीलाई बढावा दिने विषयमा चर्चा भएको छ भने दुवै पक्षले पर्यटन, डिजिटल भुक्तान र व्यावसायिक सहयोगलाई थप सुदृढ पार्ने विषयमा पनि विचार विमर्श गरेका छन्। सरकारले सीबीआई निर्देशक प्रवीण सुदको कार्यकाल 1 वर्षको लागि बढाएको छ। कार्मिक तथा प्रशिक्षण विभागद्वारा जारी एक आधिकारिक आदेश अनुसार मन्त्रीमण्डलको नियुक्ति समितिले सुदको कार्यकालको अवधि यसै महिनाको 24 तारिकपछि बढाउन स्वीकृति दिएको छ। आईपीएल क्रिकेटमा रॉयल च्यालेन्जर्स बेंगलुरूले कोलकाता नाइट राइडर्सलाई 6 विकेटले पराजित गरेको छ। यो जितसँगै रॉयल च्यालेन्जर्स बेंगलोरले 16 अङ्कका साथ अङ्क तालिकामा शीर्ष स्थानमा पुगेको छ। आज साँझ 7:30 धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किङ्सले मुम्बई इण्डियन्ससित प्रतिस्पर्धा गर्नेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरेट्स, युएई, नेदरल्याण्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। भारतले आजदेखि शुरू हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। केन्द्रीय मन्त्रीमण्डलले खरीफ मौसम 2026-27 लागि 14 खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपीको वृद्धिलाई स्वीकृति दिएको छ। अनि आईपीएल क्रिकेटमा आज धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किङ्सले मुम्बई इण्डियन्ससित प्रतिस्पर्धा गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो। 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

जल्ने लाई जल्न देऊ आका तरी मर्न देऊ यो गीत यहाँहरूले सुन्दै हुनुहुन्थ्यो कर्म शेर्पाको शर्मा संगीत प्रसाद संगीत रहेको छ चन्दन लम्जेलको त स्वीकार्नुहोस् कार्यक्रमको यो दोस्रो प्रस्तुतिलाई

चन्दन लम्जनकै संगीत रचनामा यो अघिल्लो साङ्गीतिक भेट यहाँहरूलाई डेजी बरालीको स्वरमा गीतकार कमल रेग्मी

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर छौँ र कार्यक्रमको अन्तमा यो अन्तिम साङ्गीतिक कोशीलाई यहाँहरू समक्ष राखिरहेका छौँ। अजनीश राईको स्वरमा र सङ्गीत रहेको छ गायक कलाकार स्वयंको अनि गीतकार कमल रेग्मी।

0: यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामी यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई भनिदिनुहोस् विदा यस कार्यक्रमबाट। कार्यक्रम संगीत प्रवाह।
1: समसामयिक समीक्षा विषय छ वीवी जी रामजीले कामदारहरूको जीवनमा नयाँ बिहानीको शुरूआत गर्ने घोषणा। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतको ग्रामीण विकासको इतिहासमा एक प्रमुख कोसेढुङ्गा चिन्ह लगाउँदै केन्द्र सरकारले सोमबार 11 मई 2026 रोजगार तथा जीविका उपार्जनको लागि विकसित भारत ग्यारेन्टी मिशन ग्रामीणको कार्यान्वयनको लागि अधिसूचना जारी गरियो, जसले वीबीजी रामजी ऐन पनि भनिन्छ। यो ऐन जुलाई 1, 2026 देशभरि लागू हुने तय भएको छ। केन्द्रीय कृषि किसान कल्याण तथा ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानले यो कानूनले ग्रामीण गरीब मजदूर परिवार महिला स्वसहायता समूह र किसानहरूका लागि गाउँहरूमा नयाँ आशा बढेको आय सुरक्षा र ठूलो मात्रामा दिगो विकास पहलहरूको लागि मार्ग प्रशस्त गर्ने बताउनु भएको छ। भोपालमा एक मीडिया अन्तर्क्रियामा केन्द्रीय मन्त्रीले विकसित भारत जी रामजी ऐनको अधिसूचना जारी गरिएको घोषणा गर्नुभयो। उहाँले थप जानकारी दिनुभयो, जुलाई 1 लागू हुने गरी रोजगारी खोज्ने ग्रामीण क्षेत्रका मजदूरहरूलाई अब प्रतिवर्ष 125 दिन काम प्रदान गरिनेछ, जुन पहिलेको 100 दिनको प्रावधानबाट वृद्धि हो। उहाँले अझ भन्नुभयो, यस अन्तरिम अवधिमा महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन मनरेगाका सबै प्रावधानहरू लागू रहनेछन् र कुनै पनि बाँकी रहेका कामहरू जुलाई 1 पहिले मनरेगा ढाँचा अन्तर्गत पूरा हुनेछन्। उहाँले यो पनि उल्लेख गर्नुभयो, नयाँ ऐनको लागि नियमहरू बनाउने प्रक्रिया हाल राज्यहरूसँग व्यापक परामर्शपछि चलिरहेको छ। यसको ग्यारेन्टी गर्न व्यापक व्यवस्था पहिले नै राखिएको छ। श्री शिवराज सिंह चौहानले भन्नुभयो, विकसित भारत जी रामजी पहल अन्तर्गत धेरैजसो राज्यहरूसँग आवश्यक तयारीहरू पूरा गर्न अधिकतम 6 महिना हुनेछ। उहाँले स्पष्ट पार्नुभयो, यदि कुनै राज्यले जुलाई 1 आवश्यक तयारीहरू पूरा गर्न असफल भएमा जुलाई 1 गरिएका कामहरूको लागि कोष ढाँचा विकसित भारत जी रामजी योजना मार्फत नियन्त्रित गरिनेछ। श्री शिवराज सिंहले उल्लेख गर्नुभयो, प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले यस योजना मार्फत रोजगारी सृजना गर्न आफ्नो बजेटमा ₹95,000 करोड भन्दा बढी विनियोजन गरेको छ। उहाँले भन्नुभयो, राज्यहरूले यसको कार्यान्वयनको लागि आआफ्नो बजेटमा पनि प्रावधान गरेका छन् र केन्द्र राज्य दुवैबाट संयुक्त विनियोजन ₹1,51,000 करोड भन्दा बढी हुनेछ। केन्द्रीय कृषि किसान कल्याण र ग्रामीण विकास मन्त्रीले भन्नुभयो, मजदूरहरूलाई भुक्तानी प्रत्यक्ष लाभ स्थानान्तरण डीबीटी मार्फत उनीहरूको ब्याङ्क वा हुला कार्यालय खातामा गरिनेछ। 3 दिनभित्र भुक्तानी प्रशोधन गर्ने लक्ष्य राखिए पनि उद्देश्य सबै प्रक्रियाहरू पूरा भएको र अधिकतम 15 दिनभित्र रकम उनीहरूको खातामा पुग्ने कुरा सुनिश्चित गर्नु हो। उहाँले अझ भन्नुभयो, यदि 15 दिनभित्र रकम प्राप्त भएन भने मजदूरहरू ढिलो भुक्तानी क्षतिपूर्तिको हकदार हुनेछन् र ढिलो वितरणको अवस्थामा थप रकम तिर्नुपर्नेछ।

समाजमा हरेक विषय वस्तुको आ आफ्नै विशेषता हुन्छ। धरतीमा कुनै पनि कुरा हुनुको केही न केही कारण त अवश्य नै छ, त्यस्तै मानिस जन्मिनुको पनि कारण छ। बिना कारण कुनै वस्तु हुँदैन पनि अनि मानिसको जन्म पनि हुँदैन। हामी जन्मिँदा नै एउटा न एउटा विशेषता बोकेर नै आएका हुन्छौँ। गुण दोष सबैमा हुन्छ, तर दोषलाई भन्दा ज्यादा गुणलाई परिपक्व बनाए अवश्य नै हाम्रो भित्र लुकेको विशेषता प्रतिभा उजागर हुन सक्छ। नमस्ते, म छिरिङडोमा यहाँहरूलाई न्यानो स्वागत जनाउन चाहन्छु आजको कार्यक्रम रङ बिरङको संसारमा। उक्त सबै कुरा गरेको कारण चाहिँ श्रोता, म यस्तो प्रतिभा सम्पन्न व्यक्तित्वलाई यहाँहरू अघि चिनाउन लागिरहेकी छु जसले हरेक क्षेत्रमा आफूलाई एक सफल व्यक्तित्वको रूपमा समाज समक्ष उभाएका छन्। मिठासपूर्ण भाषा, सरल सोझ स्वभाव, कुशल व्यक्तित्व, साँच्ची नै जन्मिँदा नै सबै कुरामा सक्षम हुने वरदान पाए जस्तै। त म कुरा गरिरहेकी छु नेपाली चलचित्र जगतको प्रतिभाशाली सफल नायिका, निर्देशक अनि निर्माता झरना थापाको।

झर्ना थापाको जन्म विक्रम सम्वत 2036 साल चैत 13 गते, ददानुसार 28 मार्च 1981 साल बुधबारको दिन भएको थियो। उनको बाल्यकाल दान भन्ने ठाउँमा बिते तापनि कर्मथलो भने काठमाडौँ बन्न पुग्यो। उनको बाल्यकालको नाम कमलाराज भण्डारी हो। उनको जन्म प्युठानमा भएको भए तापनि उनको स्थायी बसोबासो भने दानको धोराईमा भयो। झर्नाको पिता व्यापारी भएको कारण उनी अधिक मात्रामा काठमाडौँ यात्रा गरिरहन्थे। उनको मावली पनि काठमाडौँमा नै भएकोले झर्नालाई काठमाडौँ लगियो र काठमाडौँबाट नै उनको पढाइ सुरु भयो। उनले काठमाडौँको सिद्धार्थ वनस्पति स्कुलमा 5 कक्षासम्मको अध्ययन गरेकी थिइन् भने पछि उनी दानमा नै फर्केर आइन् र दानबाट उच्चतर शिक्षा पुरा गरिन्। उनी र उनको परिवार चलचित्र हेर्न खुबै मन पराउँथे, ज्यादा जसो नै चलचित्र हेर्ने गर्थे। यसै कारणले गर्दा होला झर्नालाई चलचित्रप्रति रुचि बढ्दै गयो। घरबाट केही क्षण हरायो भने झर्नालाई खोज्न चलचित्र हलमा जाँदा भेटाइहाल्ने। चलचित्रप्रति यस्तो प्रेम थियो झर्नाको। चलचित्रमा नायिकाको अभिनय र नृत्यले बिस्तारै उनको मनमा प्रभाव पर्दै गयो। जहाँ गीत बज्यो त्यही धुन र तालमा नाच्न थालिन् झर्ना। तर दानमा त्यस बेला महिलाहरूलाई नृत्य गर्न वञ्चित थियो, खुल्ला रूपमा नाच खेल गर्न पाउँदैन थिए। झर्नाकोमा नाच्ने प्रतिभा हुँदाहुँदै पनि समाजको डरले विद्यालयको कुनै पनि कार्यक्रममा भाग लिँदैन थिइन्। स्कुल जानु र आउनु मात्र उनको काम थियो। यसरी एसएलसीसम्मको अध्ययन उनले दानमा पुरा गरिन् भने त्यसपछिको अध्ययनको निम्ति उनी काठमाडौँ गइन्। उनी काठमाडौँको पद्मकन्या क्याम्पसमा भर्ना भइन्। त्यहाँ एउटा ऐच्छिक विषय नृत्य पनि थियो। आफ्नो रुचिको विषय रहेकोले उनी खुसी भइन् र शिक्षाको साथसाथै नृत्यप्रति लागिन्। नृत्यमा उनले त्यहाँ निकै प्रगति गरिन्। छोटो समयमा नै उनी नृत्यमा निपुण भइन्। उनको गुरुमा र साथीहरूले उनलाई नृत्य गरेको देखेर अभिनेत्री हुन सक्ने प्रतिभा छ भनेर भन्ने गर्थे। यसो भनेको सुनेर कता कता झर्नालाई अभिनेत्री बन्ने इच्छा पनि जाग्यो। तर फेरि यो सम्भव छैन भनेर यो इच्छालाई मार्ने पनि गर्थिन्। पछि झर्नाले नृत्य कलालाई नै अघि बढाउने निदो गरिन् र बसन्त श्रेष्ठको नृत्य केन्द्रमा नृत्य सिक्न जान थालिन्। बसन्त श्रेष्ठको नृत्य केन्द्रमा उनले नृत्य सिक्थिन् पनि अनि बिस्तारै त्यहाँ आउने विद्यार्थीहरूलाई नृत्य सिकाउन पनि थालिन्। यसरी उनी नृत्य विद्यामा चुरलुम्म डुबिन्। पद्मकन्या क्याम्पसमा परेपछि उनले त्यहाँ हुने नृत्य कार्यक्रम र नृत्य प्रतियोगितामा भाग लिन थालिन्। नृत्यमा उत्कृष्ट प्रदर्शन गरेकोले उनले धेरै पुरस्कारहरू ग्रहण गरिन्। यसरी झर्ना थापा बिस्तारै नृत्य क्षेत्रमा चर्चित बन्दै गइन्। विक्रम सम्वत 2052 कुरा हो। दयाराम दाहाल दाइचो चलचित्रको निर्देशन गर्न लागिरहेका थिए। यस चलचित्रको लागि नायिकाको भाउजूको भूमिकाको निम्ति एकजना कलाकारको आवश्यकता थियो। त्यही भूमिकामा उनले अभिनय गर्ने मौका पाइन्। दाइजो चलचित्रमा काम गर्दा गर्दै उनले सुनिल कुमार थापासित भागी विवाह गरिन्। दाइजो फिल्मको बाँकी काम भने झर्नाले विवाहपछि सम्पन्न गरिन्। सुनिल थापा पनि एक निर्देशक अनि चलचित्र निर्माता हुन्। चलचित्र निर्माण गर्ने सिलसिलामा नै सुनिलले झर्नालाई आफ्नो चलचित्रको नायिकाको रूपमा हेरेको थियो। सुनिलले झर्नालाई बसन्त श्रेष्ठको नृत्य केन्द्रमा देखेकी थिइन्। तर चलचित्र निर्माण गर्न छोडेर उनी झर्नाको प्रेममा डुब्दै गए। त्यसपछि त सुनिलले प्रेमको साथसाथै झर्नालाई विवाहको प्रस्ताव राखे। तर झर्नाको घर परिवारमा कुरा नमिलेको कारण उनीहरूको भाग्य विवाह भएको थियो। विवाह पश्चात सुनिलले चलचित्र निर्माण गर्ने निदो गरे। उनले आफ्नो पहिलो चलचित्र निर्माण गरे, धर्म संकट। यही चलचित्रमा झर्नाले पहिलो पल्ट नायिकाको भूमिकामा अभिनय गरिन्।

धर्म संकट चलचित्र राम्रो र सफल भयो, व्यापार पनि राम्रो गरे यस चलचित्रले, तर लगानी भने कम भयो। सुनिल थापाले जति खर्च गरेको थियो यस फिल्ममा त्यसको आधा पनि उठ्न सकेन। तर पनि सुनिल हताश भएन र उनले अर्को चलचित्र निर्माण गरे, गोर्खाली। गोर्खाली चलचित्रमा पनि नायिकाको भूमिकामा झरना देखा परिन्। यस चलचित्रमा पनि झरनाको अभिनयलाई दर्शकहरूले खुबै रुचाए। त्यसपछि सुनिलको अर्को चलचित्र जीवन साथीमा झरनाले अझ उत्कृष्ट अभिनय गरिन्। सायद यहाँसम्म आइपुग्दा झरनाको अभिनय कलामा परिपक्वता आइसकेको थियो। त्यसपछि सुनिल थापाले अझ अर्को चलचित्र निर्माण गरे, ए मेरो हजुर। यस चलचित्रले भने झरना थापालाई र उनको करियरलाई पराकाष्ठामा पुर्यायो। त्यसपछि भने झरनाले पछि फर्केर हेरेनन्। यस चलचित्रमा निर्देशक शिव रेग्मी र नायक श्रीकृष्ण श्रेष्ठको छत्रछायामा झरनाले धेरै काम सिक्ने र आफ्नो अभिनय कलालाई निखार्ने मौका पाइन्। ए मेरो हजुर चलचित्र निकै लोकप्रिय भयो। नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरनाको अभिनय सराहनीय थियो। यस अघिको चलचित्रहरूले झरनालाई दर्शकहरू समक्ष परिचित बनाएको थियो भने यस चलचित्रले उनलाई नेपाली चलचित्र उद्योगमा स्थापित तुलायो। यसपछि उनले श्रीकृष्ण श्रेष्ठ र शिव रेग्मीसित सहकर्मीको रूपमा झण्डै 20 चलचित्रहरूमा काम गरिन्। श्रीकृष्ण श्रेष्ठ र शिव रेग्मी झरनालाई चलचित्र निर्देशन गरून् भनेर चाहन्थे। झरनाकोमा चलचित्र निर्देशन गर्ने क्षमता छ भन्ने यी दुई हस्तीहरूले बुझेका थिए। उनीहरूले संसार छोडेर गएपछि झरनाले उनीहरूलाई श्रद्धाञ्जली दिन निर्देशक र चलचित्र निर्माण गर्ने अटुट गरिन्। उनको सफलतामा यी दुई हस्ती श्रीमल सुनिल थापा र चलचित्र ए मेरो हजुरको ठूलो हात थियो। यो उनले कहिले बिर्सन सकेनन्। उनी चाहन्थिन् कि उनले बनाएको चलचित्रले यी चारैवटा नामलाई सम्बोधन गरोस्। उनले नाम छानिन् ए मेरो हजुर दुई। झरना थापाको निर्देशनमा बनेको पहिलो चलचित्र ए मेरो हजुर दुई पनि उत्तिकै सफल बन्यो।

त्यसपछि उनले लगातार दोस्रो अनि तेस्रो चलचित्र पनि निर्देशन गरिन्, ए मेरो हजुर 3 र ए मेरो हजुर 4। यी चलचित्रहरूको सफलताले त झन आसमान छोयो। यसले एउटा नायिकाको रूपमा मात्र होइन निर्देशकको रूपमा पनि उनी दर्शकहरूको मन जित्न सफल भइन्। उनले निर्देशन गरेको चलचित्र साथै अभिनय गरेको अधिकांश चलचित्र लोकप्रिय रह्यो। तीमध्ये ए मेरो हजुर, दुःख सुख तकदीर, म तिमी बिना मरिहाल्छु नि, हामी तीन भाइ, मुङलान, राजु राजाराम, जीवनदाता, खलनायक दानवीर महान, राम बलराम स्वाभिमान, पहुना, पर्खी बसे जिन्दगानी आदि चलचित्र छर्नाले अभिनय गरेका चलचित्रहरू हुन्। उनको अभिनय स्वाभाविक र भावनात्मक मानिन्छ। उनले विशेष गरी पारिवारिक र सामाजिक कथावस्तु भएका चलचित्रहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेकी छिन्। उनले आफ्नो उत्कृष्ट अभिनय र योगदानका लागि साथै निर्देशकको रूपमा नेपाली चलचित्र क्षेत्रमा विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन्। झरना थापाले औपचारिक रूपमा धेरै पुरस्कार जितेकी भए पनि उनको सबैभन्दा ठूलो उपलब्धि भने दर्शकहरूबाट पाएको माया र सम्मान हो। उनको मेहनत, प्रतिभा र समर्पणले नेपाली चलचित्र क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको छ र उनी आज पनि नेपाली चलचित्र उद्योगमा अनुभवी र प्रभावशाली व्यक्तित्वको रूपमा चिनिन्छन्।

नमस्कार श्रोता, आज रङ बिरङको संसार कार्यक्रममा तपाईँहरू समक्ष झरना थापाको जीवनी र उनको फिल्मी यात्रालाई समेटेर केही कुरा राख्ने प्रयत्न गर्यौं। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै दिनुहोला र अहिलेलाई भने हामी आज्ञा चाहन्छौ। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा। नमस्ते।

भर्खर मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप पनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ। त यसै केन्द्रको अघिल्लो कार्यक्रम यहाँहरू समक्ष राखिरहेका छौँ कार्यक्रम योजना। र यस कार्यक्रममा आज भने यहाँहरूलाई आयुष्मान भारत सम्बन्धी केही जानकारी दिनेछौँ, साथै केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: यी मनोरञ्जनपूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो आयुष्मान भारत सम्बन्धी कार्यक्रम योजनामा। त अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको समाचारको साथमा म सबिना गिरी। ब्रिक्सका विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक आजदेखि नयाँ दिल्लीमा शुरू हुँदैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधिमण्डलका प्रमुखहरूले भाग लिनुहुनेछ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीहरूले आपसी हितका क्षेत्रीय र विश्व विषयमा विचार साझा गर्नेछ। बैठकको दोस्रो दिन ब्रिक्स @20 लचिलोपन, नवाचार, सहयोग र स्थिरताको लागि निर्माण विषयमा विशेष सत्र सञ्चालन हुनेछ। यसपछि वैश्विक शासन र बहुपक्षीय प्रणालीमा सुधारमाथि चर्चा हुनेछ। ब्रिक्स विदेश मन्त्रीहरूको पछिल्लो बैठक संयुक्त राष्ट्र महासभाको 80औं अधिवेशनको क्रममा 26 सेप्टेम्बर 2025 भएको थियो। वर्ष 2026 लागि ब्रिक्स सम्मेलनको अध्यक्षता भारतले गरेको थियो। ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको पूर्व सन्ध्यामा विश्वका नेताहरू नयाँ दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरेट्स, युएई, नेदरल्याण्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव पश्चिम सीबी जर्जले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरेट्स पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याहानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। केन्द्रीय मन्त्रीमण्डलले खरिफ मौसम 2026-27 लागि 14 खरिफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपीको वृद्धिलाई स्वीकृति दिएको छ। केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि सञ्चार माध्यमहरूलाई सम्बोधित गर्नुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, सरकारले कृषकहरूलाई उनीहरूको उत्पादनको लाभकारी मूल्य सुनिश्चित गर्नका लागि खरिफ फसलहरूको न्यूनतम समर्थन मूल्य बढाएको छ। केन्द्रीय मन्त्रीमण्डलले 37,500 करोड रुपियाँको लागतमा कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूलाई लागि एउटा संवर्धन योजनालाई स्वीकृति दिएको छ। पत्रकारहरूलाई जानकारी दिनुहुँदै केन्द्रीय सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजना भारतको कोइला र लिग्नाइट ग्यासीकरण कार्यक्रमलाई गति दिने दिशामा एक महत्वपूर्ण कदम हो। सरकारले उखु, सेतो चिनी र प्रशोधित चिनीको निर्यातमा सेप्टेम्बर 2026 वा अर्को आदेशसम्म तत्काल प्रभावसहित प्रतिबन्ध लगाएको छ। वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको अधिसूचनामा निर्यात नीतिमा प्रतिबन्ध लगाएको उल्लेख छ। अमेरिकाको सीएक्सएल र टीआरक्यू कोटा अग्रिम प्राधिकरण योजना र अन्य देशहरूको खाद्य सुरक्षा आवश्यकताहरू पूरा गर्न युरोपीय संघ र अमेरिकामा निर्यात गरिने चिनीमा यो प्रतिबन्ध लागू हुने छैन। निर्यात प्रक्रियामा रहेका खेपहरूलाई पनि छुट दिएको छ। नौसेना प्रमुख एडमिरल दिनेश कुमार त्रिपाठीले विशाखापट्टनममा पूर्वी नौसेना कमाण्डको भ्रमण गर्नुभयो। उहाँले नौसेनाको सञ्चालन, प्रशिक्षण र प्रशासनिक गतिविधिहरूको समीक्षा गर्नुभयो। नौसेना प्रमुखले बंगालको खाडीमा पूर्वी फ्लिटको तयारीको पनि जायजा लिनुभयो। उहाँले युद्धपोत, पनडुब्बी र समुद्री विमानहरूको साथ गरिएको उन्नत युद्ध अभ्यासहरूको अवलोकन गर्नुभयो। एडमिरल त्रिपाठीले चुनौतीपूर्ण परिस्थितिहरूमा नौसेना कर्मीहरूको व्यावसायिकता, तालमेल र उत्कृष्ट तयारीको प्रशंसा गर्नुभयो। उहाँले अधिकारीहरू, नौसैनिक र रक्षाकर्मीसँग पनि बातचित गर्नुभयो। यस अवधि अभियान क्षमता, कर्मीहरूको कल्याण र जवानहरूको मनोबल बढाउने जस्ता मुद्दाहरूमा चर्चा गरिएको थियो। उत्तर प्रदेशमा हिज आएको आधी तुफान र चट्याङका कारण 43 जनाको मृत्यु भएको छ। यस घटनालाई ध्यानमा राख्दै मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितहरूलाई हरसम्भव

0: सहयोग गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। मौसम विभागले आज पश्चिम मध्य प्रदेश र पश्चिम राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। यसैबीच पूर्वी राजस्थान, गुजरात र महाराष्ट्रका केही भागहरूमा पनि लूको स्थिति जारी रहन सक्छ। त्यस्तै अरुणाचल प्रदेश, असम र मेघालयमा भारी वर्षाको सम्भावना रहेको छ। अण्डमान एवं निकोबर द्वीप समूह, केरला, माहे, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, उपहिमालय, पश्चिम बंगाल, सिक्किम, तमिलनाडु, पुडुचेरी र कराईकलमा आगामी 3 दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ। 9 बजेको समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: कता हिँडेको नि?
2: छोरीको नयाँ खाता खोल्न अनि मेरो केवाईसी अपडेट गर्न।
1: ए, यो त झटपट हुने काम हो त।
2: कसरी नि?
1: यदि केवाईसी विवरणमा केही परिवर्तन छैन वा ठेगाना मात्र फेरिएको हो भने ब्याङ्कमा दर्ता भएको इमेल, मोबाइल, अनलाइन वा पत्र मार्फत स्व घोषणा गरिदिए पुग्छ।
2: अनि अरू केही परिवर्तन गर्नु पर्यो भने नि?
1: घरमै बसी बसी भिडियो केवाईसी वा आधार ओटिपी आधारित ई केवाईसीबाट गर्न सकिन्छ। तर ध्यान रहोस्, ब्याङ्कको आधिकारिक माध्यमबाट मात्रै नि।
2: यो त चाउचाउ पकाउन जति सजिलो पो रहेछ त।
3: मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै फेरि पनि यहाँहरू समक्ष लिएर आएका छौँ केही फिल्मी गीतहरू।

0: বিষ্ণুপুর খোপুম সড়কে অজ্ঞাত সশস্ত্র দুষ্কৃতীদের হামলায় গত সন্ধ্যায় একজনের মৃত্যু হয়েছে, আহত দুজনের অবস্থা আশঙ্কাজনক। মণিপুর পুলিশ জানিয়েছে গত সন্ধ্যায় এই ঘটনা ঘটে। আইপিএল ক্রিকেটে আজ পাঞ্জাব কিংস মুম্বাই ইন্ডিয়ান্সের মুখোমুখি হবে। হিমাচল প্রদেশের ধর্মশালায় খেলা শুরু হবে সন্ধে 7:30। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। নতুন দিল্লিতে আজ ব্রিকস গোষ্ঠীভুক্ত দেশগুলির বিদেশ মন্ত্রীদের দুদিনের বৈঠক শুরু হবে। সরকার দেশের অভ্যন্তরীণ সরবরাহ বৃদ্ধি ও দাম নিয়ন্ত্রণে রাখতে 2026 সেপ্টেম্বর বা পরবর্তী নির্দেশ না দেওয়া পর্যন্ত চিনি রপ্তানিতে নিষেধাজ্ঞা জারি করেছে। সরকারি অনুমতি ছাড়া এখন থেকে গরু, বলদ ইত্যাদি পশু নিধন করা যাবে না বলে পশ্চিমবঙ্গ সরকার নির্দেশিকা জারি করেছে। খবর শেষ হলো, এরপর স্থানীয়
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। पश्चिम बंगालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले सामाजिक सुरक्षासँग जोडिएको पेन्सन सुविधामा ठूलो वृद्धि गरेको छ। राज्य सरकारले पशु प्राणीहरू काट्ने विरुद्ध कठोर नियम लागू गरेको छ। राज्य मन्त्रीमण्डलको पहिलो बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत बंगलादेश सीमामा काँडे तारको तारबार लगाउने प्रक्रिया सुरु गर्न स्वीकृति दिनुभएको छ। पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले कक्षा 12 परीक्षाफल आज सार्वजनिक गर्नेछ। अनि पश्चिम बंगाल सरकारले आलु, प्याज, फलफूल, तरकारी, तेल, अनाज, पशु उत्पादन र अन्य आवश्यक उत्पादनहरूको अन्तर्राज्य आवागमनमा लगाएको सबै प्रतिबन्धहरू हटाएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले सामाजिक सुरक्षासँग जोडिएको पेन्सन सुविधामा ठूलो वृद्धि गरेको छ। राज्यमा वृद्धावस्था, विधवा र दिव्याङ्ग पेन्सनलाई 1,000 बढाएर 2,000 रुपियाँ प्रतिमाह गरेको छ। यो नयाँ दर जुन महिनादेखि लागू हुनेछ। सरकारी सूत्र अनुसार मन्त्री अग्निमित्र पौलको नेतृत्वमा रहेको महिला बाल तथा समाज कल्याण विभागले यस्तो निर्णय गरेको हो। बढेको रकम जुन महिनादेखि लाभार्थीको ब्याङ्क खातामा सिधै पठाइने अधिकारीहरूले बताएका छन्। यो कदमलाई हालै घोषणा गरिएको अन्नपूर्ण भण्डार योजनापछि सरकारको सामाजिक कल्याणकारी नीतिहरूको विस्तारको रूपमा हेरिएको छ। यसैबीच राज्य प्रशासनले पनि दुई चक्के वाहन चालकहरूका लागि हेलमेट नियमहरूको कडाईका साथ पालना गर्न निर्देश दिएको छ। अतिरिक्त पुलिस महानिर्देशक कानून र व्यवस्थाले सबै जिल्लाको पुलिस अधीक्षक, पुलिस आयुक्त र रेलवे पुलिस अधिकारीहरूलाई विशेष अभियान सञ्चालन गर्न निर्देश दिएका छन्। ट्राफिक विभाग र स्थानीय पुलिस स्टेशनहरूलाई संयुक्त अभियान सञ्चालन गर्न भनिएको छ, जबकि वरिष्ठ ट्राफिक अधिकारीहरूले नियमित रिपोर्टको माध्यमबाट अनुपालनाको निगरानी गर्नेछन्। राज्य सरकारले पशु प्राणीहरू काट्नेहरू विरुद्ध कडा नियम लागू गरेको छ। कुनै पनि व्यक्तिले नगरपालिका अध्यक्ष अथवा पञ्चायत सभापति अनि सम्बन्धित पशु डाक्टरको प्रमाणपत्र बिना गाई गोरु, बाछा बाछी, भैँसी, राघा आदि काट्न पाइँदैन।
2: पशुको आयु 14 वर्षभन्दा बढी भएको र बुढो अनि अनुपयोगी तथा अक्षम भएको खण्डमा मात्र काट्ने अनुमति, त्यो पनि सम्बन्धित सबै अधिकारीहरूको लिखित प्रमाण पत्रले मात्र सरकारले निर्धारित कतलखानामा काट्न सकिन्छ। खुलामा, सार्वजनिक स्थान वरिपरि अथवा वर्जित स्थानहरूमा काट्न पाइँदैन। सरकारद्वारा निर्धारित पशु अधिकारीले कुनै पनि बेला कुनै पनि कतलखानामा जाँच गर्न पाउनेछन्। यदि पशुको आयु 14 वर्षभन्दा बढी छ अनि शारीरिक रूपले अक्षम छ अनि काट्नका लागि अधिकारीहरूले अनुमति दिएनन् भने 15 दिनभित्रमा राज्य सरकारको पशु विभागले निर्धारित अधिकारी समक्ष अपिल गर्न सकिनेछ। यदि कसैले पश्चिम बङ्गाल पशु कतल नियन्त्रण कानुन 1950 उल्लङ्घन गरे 6 महिनाको जेल अथवा 1,000 रुपियाँको जरिमाना अथवा दुवै सजा हुनु सक्नेछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: राज्य मन्त्रीमण्डलको पहिलो बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत बंगलादेश सीमामा काँडे तारको तारबार लगाउने प्रक्रिया सुरु गर्न स्वीकृति दिनुभएको छ, जसको फलस्वरूप सिलगढी महकुमा अन्तर्गत फाँसीदेवाको सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूबीच घुसपेट तथा तस्करी रोक्ने आशा जगाएको छ। यद्यपि केही मानिसहरू सम्भावित विस्थापनलाई लिएर चिन्तित पनि छन्। तारबार गर्न भूमि दिने क्रममा धेरै परिवार बसाइ सर्नुपर्ने अवस्था आउने स्थानीयवासीले बताएका छन्। लामो समयदेखि पुनस्थापनाको माग गर्दै आएका सदर बजार र धनिया मोड क्षेत्रका बासिन्दाले अहिले सरकारको निर्णयलाई निहालिरहेका छन्। दार्जिलिङ

0: का जिल्लाधिकारी हरिशंकर पनिकरले कुनै पनि भारतीय नागरिकलाई दुःख भोग्न नदिने आश्वासन दिनुभएको छ। फुलबारी नजिकै लालदास जोडदेखि हप्टिया गाजसम्म 21 किलोमिटर लामो भारत बङ्गलादेश सीमा फाँसीदेवा ब्लक अन्तर्गत पर्दछ, जसमा लगभग 4.5 किलोमिटर क्षेत्र अझै खुल्ला छ। धनिया मोडको लगभग 2.5 किलोमिटर खुल्ला क्षेत्रमा वर्ष 2024 अगस्तदेखि अस्थायी तारबार लगाउन सुरु भएको थियो भने मुन्ड्या खावा क्षेत्रमा भूमि अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ। यस क्षेत्रमा लामो समयदेखि गाई तस्करीको गुनासो आइरहेको छ। सीमा सुरक्षा बल बीएसएफले पनि भूमिसँग सम्बन्धित जटिलताका कारण काम सुस्त भएको स्वीकार गरे पनि अब समाधानको आशा जागेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दार्जिलिङका लोकसभा सांसद राजु विष्टले न्यू जलपाइगुडीलाई अमृतसँग जोड्ने नयाँ अमृत भारत एक्सप्रेसलाई स्वीकृति दिएकोमा भारतीय रेलवे बोर्डप्रति आभार व्यक्त गर्नुभएको छ। सांसद विष्टले भन्नुभएको छ, ट्रेन नम्बर 14664 14663 अमृतसर न्यू जलपाइगुडी अमृत भारत एक्सप्रेस हप्तामा एक पटक सञ्चालन हुनेछ, जुन प्रत्येक बिहिबार अमृतसरबाट प्रस्थान गर्दछ। फिर्ता यात्रामा ट्रेन प्रत्येक शनिबार बिहान 8 बजे न्यू जलपाइगुडीबाट प्रस्थान गर्नेछ र सोमबार बिहान 2:20 अमृतसर पुग्नेछ। पश्चिम बङ्गाल उच्च माध्यमिक शिक्षा परिषदले कक्षा 12 परीक्षाफल आज सार्वजनिक गर्नेछ। आज बिहान 11 बजे मत परिणाम सार्वजनिक हुनेछ। विद्यार्थीहरूले आधिकारिक वेबसाइटहरू मार्फत परिणाम हेर्न सक्षम हुनेछन्। विद्यार्थीहरूले रोल नम्बर र रेजिस्ट्रेसन नम्बर दर्ता गरेर परिणाम प्राप्त गर्नेछन्। परिणाम हेर्नका लागि वेबसाइट result.westbengal.government.in/India-Results/Shiksha-Results र मार्क्स बी रिजल्ट समावेश छन्। सम्बन्धित विद्यालयहरूबाट मार्कसिट र प्रमाणपत्र वितरण गरिने भएको छ। परिणाम र प्रमाणपत्रहरू उच्च माध्यमिक शिक्षा संसदले राज्यभरिका 56 वितरण केन्द्रहरू मार्फत विद्यालयका प्रधान अध्यापक वा उनीहरूका प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नेछ। पश्चिम बङ्गाल सरकारले राज्यको परिवहन व्यवस्थालाई लिएर ठूलो निर्णय लिएको छ। नयाँ मुख्य सचिव मनोज कुमार अग्रवालको कार्यालयले हिजो राति एक निर्देश जारी गर्दै राज्यभरि सञ्चालित सबै अवैध टोल प्लाजा र टोल गेटहरू तत्काल बन्द गर्न आदेश दिएको छ।
1: यो निर्देश राज्यका सबै जिल्ला अधिकारीहरूलाई पठाइएको छ। जारी निर्देशमा भनिएको छ, राज्यका विभिन्न जिल्लाहरूमा अवैध टोल गेट, ड्रप गेट, ब्यारिकेड वा अवैध रिकभरी सेन्टरहरू सञ्चालन भइरहेका छन्। तिनीहरूलाई जतिसक्दो चाँडो हटाउनुपर्छ। भविष्यमा यस्ता अवैध टोलगेट वा सङ्कलन केन्द्रहरू फेरि स्थापना नहोस् भनेर सुनिश्चित गर्न पनि भनिएको छ। राज्य सरकारले जिल्ला अधिकारीहरूलाई कुनै पनि अवैध टोलगेटबाट यात्रीहरू वा चालकहरूबाट कुनै पनि रकम असुल्न नदिन निर्देश दिएको छ। यसबाहेक सरकारले राज्यमा सञ्चालित सबै कानुनी टोल प्लाजाको बारेमा पनि जानकारी मागेको छ। निर्देशमा भनिएको छ, जिल्ला अधिकारीले राज्यमा वैध टोलगेटहरूको कुल संख्या, तिनीहरूलाई कसले सञ्चालन गरिरहेको छ र सम्बन्धित टेन्डर कति समयदेखि दिएको छ भन्ने बारेमा जानकारी प्रदान गर्नुपर्नेछ। सरकारले आधिकारिक रिकभरी सेन्टरको संख्याको विवरण पनि मागेको छ। मुख्य सचिवको कार्यालयले सबै जिल्ला म्याजिस्ट्रेटहरूलाई 15 मई शुक्रबार दिउँसो 12 बजेसम्म विस्तृत रिपोर्ट पेश गर्न निर्देश दिएको छ। सबिनागिरी, आकाशवाणी खरसाङ।
0: पश्चिम बङ्गाल सरकारले हिज स्वास्थ्य एवं परिवार कल्याण विभागमा ठूलो प्रशासनिक हेरबदल गरेको छ। धेरै वरिष्ठ अधिकारीहरूको जिम्मेवारीहरू पुनर्वितरण गर्दै विभागले जारी गरेको आधिकारिक आदेशमा पहिलेका सबै आदेशहरू खारेज गरेर यो परिवर्तन लागू गरेको उल्लेख छ। नयाँ प्रवर्धनहरू अन्तर्गत सचिव श्री सुभञ्जन दासलाई आयुष्मान भारत, प्रधानमन्त्री जन आरोग्य योजना, स्वास्थ्य साथी योजना, औषधि र उपकरण सम्बन्धी मामिलाका साथै मेडिकल कलेजहरूमा चिकित्सा शिक्षा र बुनियादी ढाँचा विकासको जिम्मेवारी दिएको छ। यसका साथै सचिव शरद कुमार द्विवेदीलाई तृतीयक क्यान्सर केन्द्र, आयुष, आइटी सेवा, रणनीतिक योजना र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित प्रस्तावहरूको निरीक्षण गर्ने जिम्मेवारी दिएको छ। सचिव ममिता गोदारा बासुलाई राज्यभरिका राष्ट्रिय स्वास्थ्य अभियान र परिवार कल्याण र जिल्ला महकुमा र सुपर स्पेसियलिटी अस्पतालको प्रबन्धनको जिम्मेवारी दिइएको छ। पश्चिम बङ्गाल सरकारले आलु, प्याज, फलफुल, तरकारी, तिल, अनाज, पशु उत्पादन र अन्य आवश्यक उत्पादनहरूको अन्तर्राज्य आवागमनमा लगाएको सबै प्रतिबन्धहरू हटाएको छ। यो समाचार युट्युबमा @airkhorsang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। पश्चिम बङ्गालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले सामाजिक सुरक्षासँग जोडिएको पेन्सन सुविधामा ठूलो वृद्धि गरेको छ। राज्य सरकारले पशु प्राणीहरू काट्ने विरुद्ध कठोर नियम लागू गरेको छ। पश्चिम बङ्गाल उच्च माध्यमिक शिक्षा परिषदले कक्षा 12 परीक्षा फल आज सार्वजनिक गर्नेछ। अनि पश्चिम बङ्गाल सरकारले आलु, प्याज, फलफूल, तरकारी, तिल, अनाज, पशु उत्पादन र अन्य आवश्यक उत्पादनहरूको अन्तर्राज्य आवागमन लगाएको सबै प्रतिबन्धहरू हटाएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण वृन्दमा नमस्कार। आज हामी सिलगढी कदमतला सालबारी साथै म स्वयं दार्जिलिङ घुमबाट कार्यक्रममा केही कविताहरू केही मुक्तक साथै केही लघु कथा लिएर प्रस्तुत भइरहेको छु र कृपया यहाँहरूले केही समय दिएर यी कार्यक्रमको रसवादन गरिदिन अनुरोध गर्दै म मञ्जुला तामाङ घुम दार्जिलिङ निवासी सर्वप्रथम म कार्यक्रमको सुरुवातमा म मेरो दुईवटा मुक्तक प्रस्तुत गर्न लागिरहेकी छु। मुक्तक: साधु बिरालोले यहाँ ज्ञानको झोला भिरेको छ, शिक्षाको ढोकाबाट अवसरवादीहरू छिरेको छ, पानी मिसिएर दुधको अस्तित्व नरहेपछि अनैतिक कर्मको मर्मले परिश्रमीलाई पिरेको छ, अनैतिक कर्मको मर्मले परिश्रमीलाई पिरेको छ। र अर्को मुक्त: टाउके र टाउकोमा विष बेसी भए मन्थन हुनुपर्छ, टाउके र टाउकोमा विष बेसी भए मन्थन हुनुपर्छ, स्वच्छ वातावरण सृजना गर्न परिवर्तन अवश्य हुनुपर्छ, बस्न सकिँदैन यहाँ जहाँ अमृतको हुँदैन महत्व, बस्न सकिँदैन यहाँ जहाँ अमृतको हुँदैन महत्व, यसैले कुविचारको अन्त गर्न शिव ताण्डव हुनुपर्छ, यसैले कुविचारको अन्त गर्न शिव ताण्डव हुनुपर्छ। धन्यवाद। यी दुई मुक्तकहरूको प्रस्तुति पछि अब म सिलगढी कदमतला निवासी बाल साहित्यकार जीवनीकार वरिष्ठ साहित्यकार श्रीमती देविका खवासज्यूलाई आफ्नो प्रस्तुति के दिनुहुन्छ गुरुमा? तपाईँ कविता वाचन गर्नुहुन्छ या के लिएर आउनु भएको छ? तपाईँको प्रस्तुतिलाई अघि राखिदिनु होला।
1: नमस्कार। मञ्जुला तामाङ सुब्बा बहिनीलाई धेरै धेरै धन्यवाद। र उहाँको मुक्तकहरू साह्रै रसिलो, साह्रै मिठो, साह्रै चुटिलो हुन्छन्। र उहाँले जुन चाहिँ मुक्तकहरू गर्नुभयो त्यसले हामीलाई एउटा है मानवतावादी हुनुपर्छ। यो संसारमा सत्य धर्म भन्ने कुरो छैन, त्यसलाई हामीले प्रश्रय दिनुपर्छ भन्ने कुरोहरू हामीले सुन्यौँ। र उहाँलाई धेरै धेरै धन्यवाद। अनि म चाहिँ हुन त उहाँले भनिहाल्नुभयो मेरो विषयमा बाल साहित्यकार भनेर है, र आज चाहिँ म बाल साहित्य होइन ठुलै मान्छेको निम्ति चाहिँ लिएर आएकी छु
0: है।
1: अनि यो चाहिँ हुनु त अब नानीकै कुरा छ, तर यो चाहिँ है अब बुझ्नुहोस् तपाईँले यो मेरो कविताले चाहिँ के भन्छ। यो कविताको शीर्षक छ अपिल, र अपिल छ कस्तो भन्दा चाहिँ एकजना गर्भको नानीको आफ्नो आमासित अपिल। आमा मलाई नजन्म है, आमा मलाई नजन्म है, आमा मलाई धरतीमा नल्याऊ है, मेरो लागि तिम्रो न्यानो कोख नै यथेष्ट छ, सानो भए पनि संसारैको सुख छ, तिम्रो कोखमा मेरो स्वत्व छ, मेरो आफ्नो बास हो भन्ने हक छ, म अडिएर बस्ने ठाउँ हो भन्ने धाक छ, तिम्रो कोख मेरै हो भन्ने मलाई अधिकार छ, कोखबाट जन्मिनु साथ यहाँ बहिरागत विदेशीको लाग्छ लान्छना, दुईवटा खुट्टा अडाउने सङ्घर्षमा जुने बिच अधिकारको लडाईमा, पुस्तौ पुस्तादेखि लडेको लडाई दुई आँखाको गहमा आँसु लुकाई, पीर व्यथा सहँदै कति खान्छौ अरूको हेपाई, अह हुँदैन आमा, अह हुँदैन हाम्रो यहाँ सुनवाई। अब अघि यस्तो छ: युगौँ भयो आत्मनिर्णयको लडाई लडेको, सिमानामा बुख्याच बनेर आफ्नो छाती थापेको, शून्यहरू सबै अन्धा र बहिरा बनेका छन्, आखिरमा तिम्रै कुममा बन्दुक राखेर पड्काउँछन्, त्यसैले आमा मलाई जन्म नदेऊ, कप्टी छली सकुनीहरूको बीचमा बस्छु नि म रमाई तिम्रै कोखमा, नल्याऊ है आमा मलाई भ्रष्टाचारी संसारमा। धन्यवाद।
0: अति मार्मिक कविता गुरुमा हजुरको यहाँबाट एउटा भ्रूण हत्याको पनि संकेत हामीले पाएको छौँ। भ्रूण हत्या छोरीको गरिन्छ अघि, तर पनि यहाँ यी गर्भमा रहेको शिशुको पुकारले हाम्रो जातिको अस्तित्व, हाम्रो माटोको अस्तित्वको कुरा यहाँ झल्किएर आएको मैले बुझ्न सके। किनकि अस्तित्वको लडाईँमा अहिलेसम्म पनि न्याय नपाएकोले गर्दा बरु आमाकै कोखलाई नै उसले आफ्नो संसार देखे, आमाको कोखलाई नै उसले आफ्नो सुरक्षित स्थान देखे। किनकि बाहिर त हामीलाई विदेशीको लाञ्छना लगाउँछ।
1: एकदमै राम्रो समीक्षा गर्नुभयो, एकदमै धन्यवाद छ मेरो बहिनीलाई।
0: अब आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएको श्रोता वृन्दमा हाम्रा सिलगढीकै सालबारी निवासी उहाँ पनि उपन्यासकार मोना, उपन्यासका की लेखिका मोना कि आमा भनौँ है, साथै उहाँ गोठालाहरू आफ्नो क्रिस्चियन गोठालाहरूका परिचयात्मक लेख उहाँले प्रस्तुत गरिसक्नु भएको छ र उहाँ हुनुहुन्छ वरिष्ठ साहित्यकार उपन्यासकार हाम्रा आदरणीय मोनिका प्रधान गुरुमा। र गुरुमाले के लिएर आउनुभयो आज गुराँस गुच्छामा?
2: आज मैले पहाडकी रानी भएर हाम्रो दार्जिलिङ पहाडलाई कसरी चिनाउनु पर्ने भन्ने बारेमा अलिकति लेख्ने कोसिस गरेको छु,
0: अनि
2: जहाँसम्म लाग्छ यसले केही हाम्रो पहाडको बारेमा दार्जिलिङको बारेमा सबैले बुझिदिनुहुन्छ होला भन्ने मलाई लागिरहेको छ। पहाडकी रानी, कुहिरोको मुकुट पहिरेर उभिएकी छौ तिमी, सूर्यको पहिलो किरणले तिम्रो निधार चुम्छ। पहाडकी रानी, तिमी सौन्दर्यको मात्र नाम होइन, तिमी धैर्य हौ, समयले कोरेको शिल्प पनि हौ तिमी। तिमी सुन्दरी छौ र नै सारा विश्वबाट तिम्रो सुन्दरतालाई रसपान गर्न आउने गर्छ। तिम्रो काखमा चियाका बोटहरू सास फेर्छन्, हरिया सपनाहरू पात पातमा लुकेका छन्। चियाका हरिया छालहरूमा सूर्य अस्ताउँदा लाग्छ समय पनि थाकेर यहाँ बसेको छ भनेर। यहाँ वर्षाले केवल बाटो भिजाउँदा मन पनि धोइदिन्छ, हावाले तिम्रो कपाल खेलाउँछ, रेलको सानो सिटीले कुनै पुरानो कथा सुनाउँछ। पहाडकी रानी, तिम्रो सुन्दरता र मौनतामा हजारौं स्वरहरू बस्छन्, सङ्घर्षका आशाका र अस्तित्वका। तिम्रा बाटाहरू घुम्ती घुम्ती छन्, तर हरेक मोडमा आफ्नोपन भेटिन्छ। वर्षाले तिमीलाई थप सुन्दर बनाउँछ, माटोको गन्धसँगै स्मृतिहरू बगाउँछ। जब कुहिरो झर्छ तिमी हराउँदैनौ, झन् सुन्दरी देखिन्छ। पहाडकी रानी, तिमी मेरा आँखामा देखिने दृश्य मात्र होइनौ, मेरो मनले बोकेका पहिचान पनि हौ। जहाँ गए पनि मेरो हृदयको कुनामा तिमी उभिएकी छौ, शान्त सौम्य अधिक र सुन्दरतामा। धन्यवाद।
1: कति मिठो, साह्रै मिठो।
0: पहाडकी रानी दार्जिलिङकै बखान छ यहाँ, तर पनि कतिवटा तितो अनुभव आजकल भने हामी पहिला हामी पहाडकी रानी दार्जिलिङ भन्दा एकदमै गर्वित हुन्थ्यौँ। यहाँ स्वच्छ पर्यावरण थियो अघि, बाटाघाटा सुन्दर, हाम्रा चियाबारीको सुन्दरता, यहाँको प्रत्येक कुरो पर्यटन विषयदेखि लिएर। तर अहिले अब हामीले एउटा तितो सत्य पनि यहाँ राख्नै पर्छ अघि, हामीले अनुभव गरिरहेको अहिले त बाटोघाटोहरू हाम्रो दार्जिलिङसम्म पुग्ने बाटोघाटो गाडीहरू जाम हुन्छ, यसको निकाय अहिलेसम्म पनि यसको कुनै प्रकारको समाधानहरू हुने हामीले देखेको छैनौँ। चियाबारीको आफ्नै कथा छ, आफ्नै व्यथा छ। अब त हामी साँच्चै नै सौन्दर्यको लागि त यो प्राकृतिक सौन्दर्यको लागि पनि हामीले बाटोभरि उभिएको कङ्क्रिटको जङ्गलहरूले छेकेर सायद पर्यटकहरूलाई पनि कतै मन नपर्ला कि भन्ने एउटा छ। तर पनि हाम्रो एउटा कर्तव्य हो, हामी हाम्रो लेखहरूबाट हामीले हाम्रो भविष्यमा आउने नानीहरूलाई हामीले यो विषयमा अलिकति

0: सजग पनि गराउनु पर्छ र लेखिरहनु पर्छ भन्दै अबको दोस्रो प्रस्तुतिमा म स्वयं मञ्जुला तामाङ सुब्बा म सानो लघुकथा यहाँ प्रस्तुत गर्न लागिरहेकी छु। लघुकथाको शीर्षक छ साइनो। पुष्प र ममता सँगै हुर्किएकी खेलेकी पढेकी एउटै गाउँकी दुई अभिन्न मित्रहरू हुन्। वर्ष दिनको अन्तरालमा दुवैको मङ्गनी हुन्छ। पुष्पको सिक्किममा अनि ममताको बिहे जलपाइगुडीमा हुन्छ। दुई मित्रहरूको भेट अब मोबाइलमा बातचित बाहेक चाड पर्वमा मात्र जुड्ने गर्थ्यो। तर माइती घर आइपुगेको बेला उनीहरू जसरी पनि भेटघाट हुने गर्थ्यो। बिहे भएको पहिलो वर्षदेखि नै ममताले वर्षेनी गर्भधारण गरेकी हुन्थे भने पुष्प सन्तान जन्माउने योजना गरेर मात्र असल अभिभावक हुने तर्क राख्थे। बिहे भएको छ वर्षमा ममता चार सन्तानकी आमा बनिसकेकी छिन्। दुई छोरा दुई छोरीकी धनी ऊ पुष्पभन्दा धेरै अलग देखिन्छे। शारीरिक संरचनामा ममता उमेर भन्दा पनि पाको देखिन थालेकी थिए। यस वर्ष पनि दसैँमा दुई साथीहरूको भेट भयो। ममता त साह्रै भइसौ, किन आफ्नो सुन्दरतापट्टि ध्यान नदिए कि? वर्षेनी नानी जन्माएर के गरे कि? म त पहिला घुम्ने डुल्ने हो, नानी नजन्माएर शरीर पनि बिगार्दिन। पुरा योजना गरेपछि मात्र एउटा सन्तान जन्माएर उसको भविष्य सुनिश्चित र सुनियोजित गरिदिन्छु। तैले चाहिँ के सोचेर यत्रो सन्तान जन्माए कि ममता? आखिर के पाउँछस् तैले दुःख बाहेक? पुष्पले आफ्नो इच्छा अनि जिज्ञासा दुवै पक्ष ममताको अघि राख्छिन्। ममता शान्त र सन्तुष्ट हुँदै भन्छिन्, म त आफूलाई भाग्यमानी सम्झिन्छु। मेरो चारैजना नानीहरूले दुवै घरका बाजे बोजूहरूबाट माया स्याहार अनि आशीर्वाद पाइरहेका छन्। आमा बाबा सासू ससुराको इच्छा अनुसार नाता नातिनीहरू खेलाउने उमेर पनि छन्। नानीहरूको भाग्यको चिन्तामा एकल काँटे चाहिँ पटक्कै बनाएनौ। हामीहरू पनि जिम्मेदार अभिभावक हौ। मेरो छोराछोरीले साइनो चाहिँ पाएका छन्। यो चारजना दिदी बहिनी दाजुभाइले भविष्यमा बडा बडी काका काकी छेमा काका मामा माइजू फुपू फुपा भन्ने मिठा मिठा साइनोहरूको जगेरा पनि गर्नेछ। नत्र त अहिले सबैलाई आन्टी अङ्कल भनेर सम्बोधन गर्ने चलन छ। यसैले हामी खुसी छौँ, सन्तुष्ट छौँ, साइनोहरूमा फेरि रमाउनेछौँ। सबै कुरो सुनेर पुष्पले ममतालाई मनमनै समर्थन गर्छिन् र ऊ पनि साइनोहरूको योजनातर्फ लाग्ने मन बनाउँदै अर्को वर्ष भेट्ने बाचा साँच्दै बिदा लिन्छिन्। धन्यवाद।
1: आहा, साह्रै मिठो तपाईँको यो कथा लाग्यो।
0: हजुर,
1: किनभने अहिलेको यो आधुनिक भन्दा पनि खोइ के भनौँ है, परम्परा नै छ कि पढे लेखेका छोरी चेलीहरू बिहे गरे तापनि ढिलो गरेर है सन्तान जन्माउने गर्छिन् है। यहाँ त्यस्तै दुईजना केटीहरूको कुरा छ। एकजना चाहिँ एकदमै पढेर लेखेर है बिहा भएर गएपछि चाहिँ नानी नहुने र अर्कोको चाहिँ नानी भएको छ। र यहाँ विशेष त हामीले जुन चाहिँ एउटा है जानेकै कुरो साइनोहरू बिर्सिसकेका छौँ। आन्टी भनेपछि तुर्यो
0: तुर्यो,
1: क्षमा भनेपछि हामीले हाम्रो मेरो आमाको बहिनी भनेर बुझ्छौँ हो कि भन्छ। फुपू भनेपछि मेरो बाबाको बहिनी भनेर बुझ्छौँ। तर आन्टी भनेपछि कुरा सक्यो। हाम्रो साइनोहरू चाहिँ कहाँ चाहिँ विलुप्तिएर जाँदैछ है, यो कुरा चाहिँ यहाँले देखाउनु भएको छ। अझै पनि यसमा समीक्षा गर्दा त अब समय लाग्छ होइन, र समयकोलाई पनि हामीले ध्यान राख्नु पर्यो।

0: एउटा मेरो कविता नै छ
1: र
0: यो कवितामा चाहिँ मैले के भनेको छु भने यो सबैले जानेकै कुरा हो
1: है
0: जानेकै कुरा सुनेकै कुरा त्यसैलाई नै मैले फेरि पनि यहाँ चाहिँ मेरो कविता मार्फतबाट फेरि पनि म सबैलाई यस्तो हुनुपर्छ भनेर चाहिँ यहाँ भनिरहेकी छु यहाँहरूले सबैले चाहिँ यसलाई सुनेर है गमेर के कस्तो छ है तपाईँहरूले कस्तो छ भन्नु त सक्दिनँ तर मजा लिनुहोस् है मनोरञ्जन लिनुहोस् है यो कविताको शीर्षक छ हितोपदेश कसैको लहै लहमा लाग्दा हुन्छ आफ्नै क्षति भर्सक धैर्य धारण गर्नु नबिगान्नु है मती कागले कान लग्यो भन्दैमा उतै दगर्नु हुँदैन राम्ररी छानबिन नगरिकन अर्कालाई दोष्याउनु हुँदैन बोट अनुसारको बिरुवा हुन्छ आँपले अम्बक फल्दैन दुस्रलाई जति दिए अर्ती ऊ सज्जन बन्न सक्दैन गुणी व्यक्ति झुक्दछ सधैँ फल लागेका बोट झै देख्दैन कहिले गुण बैगुनीले विष ओक्लन्छ सर्प भई कसैको मिठो बोलीमा लागेर सर्किहाल्नु हुँदैन ढाडमा छुरा रोपेको हरे कसैले पनि देख्दैन राति हिँड्छन् निशाचरहरू मुख लुकाउँछन् उजेलीमा सज्जन दुर्जन चिन्नै गाह्रो लेखेको हुँदैन है अनुहारमा खसी किन्नु मान्छे चिन्नु नगर्नु है कसैको अपमान भलोसँग लागे गुवापान पाउँछन् दुष्टको सङ्गते जालाइ मान सम्मान
1: यति मिठो साँच्चै नै कविताको शीर्षक पनि हितोपदेश साँच्चै नै सबैले नै यस्तो खालके अर्थी उपदेशलाई मनन गरेर यसलाई आफ्नो जीवनमा धारण गरे भनेदेखि आजको वर्तमान मानिसहरूको यस्तै नै छ हामीले दिनदिनै यी जति पनि हितोपदेशहरू छन् यसको ठिक उल्टा नकारात्मक कुराहरू नै बेसी लिएको अवस्था हुँदा हुँदै पनि अब कार्यक्रमको अर्को चरणमा हाम्रा आदरणीय गुरुआमाले फेरि आफ्नो प्रस्तुति के ल्याउनु भएको छ कविता नै
2: कविता नै छ कविता नै भनेछु एउटा ऊ पनि छ सानो लघु कथा म पछि भन्नेछु अहिले चाहिँ कविता नै भन्न चाहन्छु मैले एउटा नारीको बारेमा अलिकति लेख्न चाहेको छु म एउटी महिला हुँ म एउटी महिला हुँ म एउटी नारी हुँ म एउटी आमा पनि हुँ सृजनाको पहिलो उज्यालो आफैभित्र सपना बोकेर पहिला उज्यालो हुँ म केवल मुस्कान हुँ तर साहसको पहाड पनि म आँसु पुस्ने हात पनि हुँ र सङ्घर्षसँग हाँसेर लड्ने आँट पनि म आमाको माया छोरीको सपना साथीको भरोसा र आफ्नो पहिचानका आफ्नै कथा हुँ मेरो आवाज मधुर छ तर विचार बलियो मेरो हृदय कोमल छ तर आत्मा अडिग र अचल छ म सीमामा बाँधिन आएकी होइन पखेटा फैलाउन जन्मिएकी हुँ आकाशलाई देखेर पनि म आफ्नै माटोमा उभिएकी छु मलाई बाहिरका नसोच मलाई नाम कमाउन आएकी नसोच मलाई भयङ्कर भनेर पनि नसोच म ठुली बन्न आएकी पनि होइन म त यही धरतीमा जन्मिएकी हुँ म त आजको म हुँ भोलिको आशा हुँ म महिला हुँ गर्व शक्ति र मुस्कान सहितको एउटा परिचय बोकेर आएकी म एउटी महिला हुँ म आफ्नै बाटामा हिँड्न सक्छु।

0: एउटी नारी हुँ, एउटी आमा हुँ। साँगुरो बाटोलाई अझ साँगुरो बनाउन आएकी भनेर नसोच, मलाई फराकिलो बाटो हिँड्न देऊ। म एउटी स्वनिर्भर महिला हुँ, म एउटी महिला हुँ, म एउटी अकेली आमा पनि हुँ। म संसारमा आमाको माया ममता देखाउन आएकी हुँ।
1: प्रशंसनीय
2: प्रशंसनीय। अहिलेको 21 औं शताब्दीको सशक्त नारीको एउटा आवाज, तर पनि देवीका गुरुमा कता कता चाहिँ यो पितृ सत्तात्मक हावी चाहिँ हामी नारीमाथि चाहिँ भएकै हामी पाउँछौँ। किनकि नारी जति नै अघि बढे तापनि यो कता कता पितृ सत्ता चाहिँ हावी भएकै हुन्छ। तर पनि हामीले आफ्नो सामर्थ्य, आफ्नो शक्ति हामीले जसरी भए पनि यसलाई कायम राख्नुपर्छ भन्दै अबको मेरो प्रस्तुतिमा मैले मुक्तक पढेँ, सानो लघु कविता पढेँ, अब म कवितामै गइरहेछु है। कविता छ, मन छ मेरो गाउँ, मन छ मेरो गाउँ, धाराहरू सुकेर खै कहाँ बिलाएछ, संसारी पूजा नागथान कहाँ बिलाएछ। सुनिँदैन आजकल काग चिल धपाउने खस्रो स्वरहरू, देखिँदैन आँगनमा कुखुरा हाँस अनि बाख्राको खोरहरू, रित्तो रित्तो हुँदै गरेको घरहरू झार पातले पुरिँदै रहेछ, रित्तिएको घरको दैलोमा ताला झुन्डिएको रहेछ। मन छ मेरो गाउँ, आरामदायक बन्द कोठाहरूले पाहुना पर्खिरहन्छ, पाहुनाको रूपमा छोरा छोरी बेला बखत आइदिन्छ। विकास र विनाशको दौडमा बडे मानको पर्खाल भित्र कंक्रिटको घरमा जडान गरिएका सीसीटीभी क्यामेराबाट चिहाउँछन् टाढाबाट। बिचरा ती वृद्ध वृद्धा छन् बोझिलो जीवनको एकल यात्रामा, टाक्सा टुक्सुक छन् बुढा बुढी क्षितिजमा पुगेको घाम जस्तो, कोही रहेछन् एक्ला एक्लै निभ्नै लागेको दियो जस्तो, देख्दैनन् वारिपारी पहिले जस्तो, देख्दैनन् वारिपारी पहिले जस्तो, पोथ्रा पोथ्री बढेर जङ्गल बनेछ, केटाकेटीहरूको हल्ला खल्लामा रमाउने खेल मैदान चिहान परिसरमा जस्तो सुनसान बनेछ, हजारौं पाइलाहरूले उफ्री पाफ्री बनेको चिल्लो खेल मैदान तितेपाती ठोट्ने र सिस्नु घारीले पुरिएछ, भाले नबास्ने गाउँमा एक्लो छ छोरो, धेरै भयो बुहारी परदेश लागेको।
0: एकदम यस्तै छ,
2: भाले नबास्ने गाउँमा एक्लो छ छोरो, धेरै भयो बुहारी परदेश लागेको, बाध्यताले कोही कोही रहरले युवाहरू गाउँदेखि पलायन भएको, कुना पछि संसार डुल्ने कोही कोही घरको आवाज सुनिँदैन, एक्लै रमाउँछन् तर उसले आजकल छिमेकी चिन्दैन। जनसङ्ख्यामा पछि परेको मेरो गाउँ, दम्पतिको सल्लाहमा बित्यो समय, हुँदैन कुनै सन्तान, मौन छ मेरो गाउँ, अपरिचित पाइलाहरू दगुर्छ हिजआज, कसैको गिद्धे नजरले छोएको छ, कसैलाई लागु पदार्थले निलेको छ, कोही छन् मानसिक तनावको घेरोमा, चिन्ताको आगोले डडेलो लागेको छ मनमा, मौन छ मेरो गाउँ, टुहरो हुँदैछ मेरो गाउँ, अस्तित्वको सङ्कटमा परेको छ मेरो गाउँ, आजकल मौन छ मेरो गाउँ। धन्यवाद।
1: सुन्दर, किनभने अहिले हाम्रो गाउँहरू यस्तै छन् है,
0: स्थिति
1: यस्तै छ, सबै घरमा बुढापाका मात्र छौँ, हाम्रो नानीहरू सबै पलायन गरिसकेका छन्, र यसलाई हामीले कसरी रोक्नुपर्छ यो कुरोमा पनि हामीले ध्यान दिनुपर्छ। र म मेरो कवितालाई अघि बढाउँदै लान्छु, किनभने समय सायद हाम्रो है सक्दै गएको होला। र यो मेरो कविता शान्ति फर्काइ ल्याऊ, वर्तमान युद्ध लडिरहेको छ है, त्यसै विषयमा चाहिँ मैले यहाँ लेखेकी छु, र यसको शीर्षक छ शान्ति फर्काइल्याऊ। किन हिज आज चारैतिर बारुदको गन्ध, श्वासमा पनि प्राणवायु मन्द, किन प्रतिस्पर्धा, के का निम्ति आफू आफै बन्छन् झण्ड, कृत्रिम अट्टहास गर्दै किन फहराउन चाहन्छन् रक्ताम्य झण्डा, हेर हेर हे मानव हेर, चारैतिर युद्धले ल्याएको ताण्डव हेर, रुधिरले पोतिएको भुइँहरू हेर, भिन्न छैनन् दुवै पक्षका रगतका रङहरू, एकै छन् दुवै पक्षका शरीरका अङ्गहरू, तर किन यहाँ महामानव बन्ने आकाङ्क्षा पाल्छ।
3: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चा।

Dr. Sunhos. ब्रिक्सका विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक आजदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधिमण्डलका प्रमुखहरूले भाग लिनुहुनेछ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीले आपसी हितका क्षेत्रीय र विश्व विषयमा विचार साझा गर्नेछ। बैठकको दोस्रो दिन ब्रिक्स एट द रेट 20 लचिलोपन, नवाचार, सहयोग र स्थिरताको लागि निर्माण विषयमा विशेष सत्र सञ्चालन हुनेछ। यसपछि वैश्विक शासन र बहुपक्षीय प्रणालीमा सुधारमाथि चर्चा हुनेछ। ब्रिक्स विदेश मन्त्रीहरूको पछिल्लो बैठक संयुक्त राष्ट्र महासभाको 80 अधिवेशनको क्रममा 26 सेप्टेम्बर 2025 भएको थियो। वर्ष 2026 लागि ब्रिक्स सम्मेलनको अध्यक्षता भारतले गरेको थियो। ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको पूर्व सन्ध्यामा विश्वका नेताहरू दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, युई, नेदरल्यान्ड्स, स्वीडन, नर्वे र इटालीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव पश्चिम सिबी जर्जले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरात पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरू द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। अल्पसंख्यक मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा भागीदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सम्मेलनको उद्देश्य समावेशी शासनलाई सुदृढ पार्नु, नीतिगत पहुँच बढाउनु र देशभरिका अल्पसंख्यक समुदायहरूका लागि प्रविधि सञ्चालित कल्याणकारी हस्तक्षेपहरूलाई बढावा दिनु हो। यस कार्यक्रमले विकसित भारतको परिकल्पना अनुरूप सहभागितामूलक विकास र सहकारी संघीयताप्रति मन्त्रालयको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। सरकारले उखु, सेतो चिनी र प्रशोधित चिनीको निर्यातमा सेप्टेम्बर 2026 वा अर्को आदेशसम्म तत्काल प्रभावसहित प्रतिबन्ध लगाएको छ। वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको अधिसूचनामा निर्यात नीतिमा प्रतिबन्ध लगाइएको उल्लेख छ। अमेरिकाको सिएक्सएल र टिआरक्यू कोटा, अग्रिम प्राधिकरण योजना र अन्य देशहरूको खाद्य सुरक्षा आवश्यकताहरू पूरा गर्न युरोपीय संघ र अमेरिकामा निर्यात गरिने चिनीमा यो प्रतिबन्ध लागू हुने छैन। निर्यात प्रक्रियामा रहेका खेपहरूलाई पनि छुट दिइएको छ। नौसेना प्रमुख एडमिरल दिनेश कुमार त्रिपाठीले विशाखापट्टनममा पूर्वी नौसेना कमान्डको भ्रमण गर्नुभयो। उहाँले नौसेनाको सञ्चालन, प्रशिक्षण र प्रशासनिक गतिविधिहरूको समीक्षा गर्नुभयो। नौसेना प्रमुखले बङ्गालको खाडीमा पूर्वी फ्लिटको तयारीको पनि जायजा लिनुभयो। उहाँले युद्धपोत, पनडुब्बी र समुद्री विमानहरूको साथ गरिएको उन्नत युद्ध अभ्यासहरूको अवलोकन गर्नुभयो। एडमिरल त्रिपाठीले चुनौतीपूर्ण परिस्थितिमा नौसेना कर्मीहरूको व्यावसायिकता, तालमेल र उत्कृष्ट तयारीको प्रशंसा गर्नुभयो। असम सरकारले यस महिनाको 26 तारिक विधानसभामा समान नागरिक संहिता विधेयक पेश गर्दैछ। मुख्यमन्त्री हेमन्त विश्व शर्माले आफ्नो नयाँ कार्यकालको पहिलो मन्त्रीमण्डलको बैठकपछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै यस आशयको घोषणा गर्नुभएको हो। मुख्यमन्त्री श्री शर्माले असम विधानसभाको विशेष सत्र 21 मईदेखि 26 मईसम्म हुनेछ, जसमा नवनिर्वाचित विधायकहरूले शपथ लिने बताउनु भएको छ। सत्रको अन्तिम दिन समान नागरिक संहिता विधेयक सदनमा पेश गरिनेछ। समान नागरिक संहिता लागू गर्न उत्तराखण्ड र गुजरातपछि असम देशको तेस्रो राज्य हुनेछ। मौसम विभागले आज पश्चिम मध्यप्रदेश र पश्चिम राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। यसैबीच पूर्वी राजस्थान, गुजरात र महाराष्ट्रका केही भागहरूमा पनि लूको स्थिति जारी रहन सक्छ। त्यस्तै अरुणाचल प्रदेश, असम र मेघालयमा भारी वर्षाको सम्भावना रहेको छ। अण्डमान एवं निकोबार द्वीप समूह, केरला, माहे, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, उपहिमालय, पश्चिम बङ्गाल, सिक्किम, तमिलनाडु, पोन्डिचेरी र कराईकलमा आगामी 3 दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

यस्तै रमाइलो गीतहरूको साथमा हामीहरू समक्ष उपस्थित भइसकेका छौँ यहाँहरूकै प्रिय कार्यक्रम हेलो खरसाङमा। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत जानकारीपूर्ण, रोचक तथा मनोरञ्जनपूर्ण यस कार्यक्रम

क्रममा यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै दुई करजोरी नमस्कार। यहाँहरूको साथमा छु यहाँहरूकै सहयात्री म छिरिङ डोमा।

भगवान बुद्ध भन्नुहुन्छ, कसैले चित्त दुखाउँदैमा मनमा बदलाको भावना नपालौं। रिस राख्नु भनेको आफैलाई दुःख दिनु हो। सबैलाई माफ गरिदिनुहोस्। सबैभन्दा ठूलो धर्म र कर्म नै माफ गरिदिनु हो।

0: कता हिँडेको नि?
1: छोरीको नयाँ खाता खोल्न अनि मेरो केवाईसी अपडेट गर्न।
0: ए, यो त झटपट हुने काम हो त।
1: कसरी नि?
0: यदि केवाईसी विवरणमा केही परिवर्तन छैन वा ठेगाना मात्र फेरिएको हो भने ब्याङ्कमा दर्ता भएको इमेल, मोबाइल, अनलाइन वा पत्र मार्फत स्व घोषणा गरिदिए पुग्छ।
1: अनि अरू केही परिवर्तन गर्नु पर्यो भने नि?
0: घरमै बसी बसी भिडियो केवाईसी वा आधार ओटिपी आधारित ई केवाईसीबाट गर्न सकिन्छ। तर ध्यान रहोस्, ब्याङ्कको आधिकारिक माध्यमबाट मात्रै नि।
1: यो त चाउचाउ पकाउन जति सजिलो पो रहेछ त।
0: RBI भन्छ
2: केवाईसी सुरक्षित ब्याङ्क तर्फ पहिलो पाइला।

आज मे 14 तारिक आजकै दिन नेपाली साहित्यका प्रसिद्ध कवि भूपी शेरचनको निधन भएको थियो। आज उहाँको पुण्यतिथि हो। नेपाली साहित्यका प्रसिद्ध आधुनिक कवि हुन् उहाँ। उहाँलाई नेपाली मुक्त छन्द कविका कविताका अग्रणी कविका रूपमा चिनिन्छ। उहाँका कवितामा देशप्रेम, सामाजिक असमानता, गरिबी, राजनीति र जनजीवनका पीडा स्पष्ट रूपमा व्यक्त भएका छन्। उहाँलाई सर्वहारा कविको रूपमा पनि चिनिन्छ। भूपी शेरचनले नेपाली कवितामा नयाँ शैली भित्राउनुभयो। उहाँका कविता सरल भाषामा भए पनि गहिरो अर्थ बोकेका हुन्छन्। उहाँले समाजका विकृति र विसङ्गतिमाथि तीखो व्यङ्ग गर्नुभएको छ। उनका प्रसिद्ध कृतिहरूमा घुम्ने मेचमाथि अन्धो मान्छे, नयाँ छेउरे र निर्जन प्रमुख रूपमा रहेको छ। उहाँलाई मुक्त छन्द कविताका प्रणेता, जनजीवन र राजनैतिक चेतनाका कवि अनि सरल तर प्रभावकारी भाषा प्रयोगको कविको रूपमा पनि उहाँ परिचित हुनुहुन्छ। उनले कृति घुम्ने मेचमाथि अन्धो मान्छेको लागि साझा पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ। यस्तो वरिष्ठ कविलाई हामीले आजकै दिन गुमाउनु परेको थियो। आज उहाँको पुण्यतिथिमा हामी उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

आजको कार्यक्रम हेलोकार संज्ञाहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र आजको यस कार्यक्रममा सहयोग गरिदिनुहुने हाम्रा प्राविधिक मित्र लगायत प्रसारण सहयोगी पेमा साङ्गे शेर्पालाई पनि धेरै धेरै धन्यवाद दिँदै म छिरिङडोमा पनि यहाँहरूबाट बिदा लिन चाहन्छु। आजको यहाँको दिन शुभ रहोस्। नमस्ते।

0: हाम्रो सरोकारमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक अभिवादन तथा स्वागत जनाउन चाहन्छौ। श्रोताहरू, आजको यस विषयमा शीर्षक रहेको छ, हाम्रो विरासत हाम्रो पहिचान। श्रोताहरू, यो केवल एउटा भनाई मात्र होइन, यो हाम्रो अस्तित्वको आधार हो। हाम्रा पुर्खाले छोडेर गएका संस्कार, संस्कृति र ज्ञान नै हाम्रो वास्तविक चिनारी हुन्। हाम्रो जरा र इतिहासलाई चिनेर मात्र हामीले भविष्यको जग बसाल्न सक्छौँ। हाम्रो देश प्राकृतिक सुन्दरता, विविध संस्कृति र परम्पराले भरिएको देश, जहाँ विभिन्न जाति, भाषा, धर्म, संस्कारको मानिसहरू बस्छन्। यी सबै कुराहरू हाम्रो अमूल्य विरासत हुन्। यही विरासतले गर्दा हामी संसारभरि नै हाम्रो पहिचान पाइन्छ। त्यसैले भनिन्छ नि, हाम्रो विरासत हाम्रो पहिचान।
1: सुनिए कहिए

विरासत भन्नाले पुर्खाबाट प्राप्त संस्कृति, परम्परा, कला, भाषा, वेशभूषा, धर्म, चाडपर्व तथा ऐतिहासिक सम्पदा बुझिन्छ भने हाम्रो समाजमा मनाइने दसैँ तिहार, होली, छठ, लोसार, ईद, क्रिसमस जस्ता चाडपर्वले हाम्रो संस्कृति झल्किँदछ। विभिन्न वेशभूषा, गहना तथा लोकनृत्य, लोकगीतले हाम्रो मौलिक पहिचानलाई जोगाइरहेका छन्। हाम्रा देशमा भएका मठ, मन्दिर, गुम्बा, दरबार तथा ऐतिहासिक स्थलहरू पनि हाम्रा गौरवका प्रतीक हुन्। यी सम्पदाले हाम्रो इतिहास र सभ्यताका कथा झल्काउँछ। पुर्खाले जोगाएर राखेका यस्ता सम्पत्तिलाई संरक्षण गर्न नै हाम्रो परम कर्तव्य हो।

श्रोताले हाम्रो सरकारमा आज सुन्दै हुनुहुन्छ हाम्रो विरासत हाम्रो पहिचान विषय केही जानकारीहरू। आजको आधुनिक युगमा विदेशी संस्कृतिको प्रभावले हामीलाई ढकमक्क ढाकिरहेको अनुभव गर्छौँ। धेरै मानिसहरूले आफ्नै भाषा वेशभूषा र परम्परालाई बिर्सिँदै गइरहेका हामी पाउँछौँ। यदि हामीले आफ्नो संस्कृत परम्पराको सम्मान गरेनौँ भने हामी हाम्रो मौलिक पहिचान गुमाउन सक्छौँ। श्रोताहरू, त्यसैले नयाँ पुस्ताले आफ्नो भाषा बोल्ने, संस्कृति अपनाउने र परम्परालाई सम्मान गर्न अहिलेदेखि नै आदत गर्नपर्छ।

हाम्रो मातृभाषा उखान तुक्का लोककथाहरूले हाम्रो विचार र भावलाई जीवन्त राख्दछ श्रोताहरू। चाडपर्व भेषभूषा बाजागाजा र रीतिरिवाजले सम्पूर्ण समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्दछ। पुराना पुस्ताको कला वास्तुकला र जीवनशैली नयाँ पुस्ताको लागि सधैँ प्रेरणा र मार्गदर्शनका स्रोत भएर जानेछ श्रोताहरू।

हाम्रो विरासत केवल पुरानो इतिहास मात्र होइनन्, यी हाम्रा गर्व, सम्मान र अस्तित्व हुन्। हाम्रो विरासत जोगाउनु भनेको आफ्नो पहिचान जोगाउनु हो। त्यसैले हामी सबैले आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्दै आउने पुस्तासम्म पुर्याउने प्रयास गर्नपर्छ।

श्रोताहरू, विरासत बिनाको मानिस जरा बिनाको रोग जस्तै हुन्छ। यदि हामीले आफ्नो इतिहास र संस्कृति बिर्स्यौँ भने संसारमा हाम्रो कुनै छुट्टै पहिचान नै रहने छैन। त्यसैले हाम्रो विरासतलाई बचाउनु नै हाम्रो पहिचानलाई अमर बनाउनु हो श्रोताहरू।

सार्वजनिक गर्नेछ। अल्पसंख्यक मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा भागीदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले कृषि, डिजिटल बुनियादी ढाँचा विकास, स्वास्थ्य सेवा र स्वच्छ ऊर्जादेखि विनिर्माण र तकनिकी साझेदारीसम्म भारत अफ्रिका सहयोगको अर्को चरण उच्च मूल्य उत्पादनहरू र एकीकृत आपूर्ति श्रृङ्खलाहरूमा निर्माण गरिने बताउनु भएको छ। केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले कथित नीट यूजी 2026 पेपर लीक मामिलामा चार प्रमुख अभियुक्तहरूलाई पक्राउ गरेको छ। सरकारले उखु, सेतो चिनी र प्रशोधित चिनीहरूको निर्यातमा सेप्टेम्बर 2026 वा अर्को आदेशसम्म तत्काल प्रभावसहित प्रतिबन्ध लगाएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्याराग्वे नागरिक तथा विदेश मन्त्री रुबेन रामिरेज एललाई आज देशको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। अनि मौसम विभागले आज पश्चिम मध्य प्रदेश र पश्चिम राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट 11:05 प्रमुख समाचार पूरा भयो। अपराह्न 1 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

एफएम 103.5 मेगाहर्ज न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत छ स्वर माधुरीमा आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो स्वर माधुरी कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। हामी आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनबाट बोलिरहेका छौँ।

0: 克桑。
1: अब हामी श्रोतालाई सुनाउन लागिरहेछौँ कार्यक्रमको यो प्रथम गीत। लता मङ्गेशकर अनि किशोर कुमारको युगल शर्मा दोस्रो आदमी फिल्मबाट यस गीतलाई अनुरोध लेखि पठाउने श्रोताहरू हुनुहुन्छ मिरिक थर्बु निगालेबाट कल्याण राई तथा उहाँहरूका धेरै धेरै साथीहरू, खरसाङ बजारबाट सतीश पाण्डे तथा उहाँहरूका मातापिता अनि साथीहरू, डोङ्रागाउँ छत्तिसगढबाट राजपाल गजबिए, राधिका गजबिए, अनिस्का तन्मय गजबिए तथा उहाँहरूका धेरै धेरै साथीहरू, चित्रे बस्ती खरसाङबाट साहिल देवान, अनुराग, दीपिका, प्रियङ्का अनि शान्त तामाङ, सिरुबारी खरसाङबाट सुषमा दिङ, संयम, करुणा सिंह तथा उहाँहरूका धेरै धेरै साथीहरू, डुमाराम खरसाङबाट शकुन खवास, संगम, सरगम, विद्या, सम्पदा र सक्षम, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भुप्रसाद गुप्त, कुन्ती देवी, नन्द कुमार गुप्त तथा उहाँहरूका धेरै धेरै साथीहरू, रेग्नी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, नागरी फार्म मिरिकबाट सन्त तामाङ, चित्रे खरसाङबाट साहिल देवान तथा उहाँहरूका आमा बाबु, वेस्ट सिक्किमबाट अर्जुन प्रधान। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

एमी रोड खरसाङबाट डमियन, डोरथी, रेजिना, डोनमिक, टेरिजा र बर्नाडेट, अररिया र जोखर बजारबाट शरीफ आर्जु, मोसाहिन आर्जु, सरफराज र अफजल खान, मेन रोड रानीगंजबाट नुसरत जानम, फर्जना शाहना, शबनम अररिया, जोकीहाटबाट सौम्या नाजमी, रुकैमा रिहाना र नगमा प्रवीण, न्यू चम्टा चियाबगानबाट तोर्कासुक एकका स्वर्णलता, एकका श्रद्धा, एकका अनिरुद्ध, डोमियन, जुलियस, चार्ल्स, झ्याउगुडी बस्तीबाट विमल खडिया, मीना, सुचिता, निलु र सानिया खडिया, समरीपानी, भालुखोप, भट्टीडाँडाबाट अशोक कुमार खड्का, जतुका किसनपुरबाट आलम दिलकस, सबना रिजवान, इमरान आलम, शेख सबना, चाँदनी नाज, सिराजपुर गणेशपुरबाट हिना कौशर, वकिल राही, फिरोज आलम र नाज परवीन। त यहाँहरूको अनुरोधमा कार्यक्रमको यो अघिल्लो गीत सुनाउँदैछौँ, और प्यार हो गया फिल्मबाट गुन्जने आवाज हो उदित नारायणको।

नाजमजिस मसहौल सीतामढ़ीबाट अक्रम वसिम आरिज समीम ममता रानी शर्मा बच्चु शेख इसरत अक्रम रुबीना नदीम अमन पूनम कुमारी शर्मा जीना शेख कोआथ बिहारबाट जेक्स जफर नरगिस जफर नुस नूर मसलबाट हुमेरा नाज सुमेरा अविदा अरहान हजमा र मुजामिल रेलवे लाइन खरसाङबाट निरङ्कर थापा सञ्जीव छेत्री प्रदीप शेर्पा र संगीता थापा कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओमप्रकाश राई उषा राई अमित राई ह्याप्पी दोहेदा नवदा गाजीपुरबाट प्रतीक राई रोशनी राई र प्राञ्जल राई पूर्व वर्धमानबाट अभिजित प्रसाद तथा उहाँहरूका धेरै धेरै साथीहरू सिटोङ मामरिङ टूबाट लकिमा शेर्पा राधा शेर्पा सारिक

श्रोताहरूलाई कार्यक्रमको अन्तिम गीत सुनाइरहेछौँ। बेमिसाल फिल्मबाट गुन्जने आवाज हो किशोर कुमारको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोता हुनुहुन्छ महादेव घाट अमलेश्वरबाट डोमन सुमन मिथिलेश ठाकुर तारणी सुरज रोयाङ्स र ज्योति ठाकुर अनि गुडिया ठाकुर। भाटपाडा धटेरिङबाट द्वारिका प्रसाद किशोर वर्मा दीपक ज्ञावेन्द्र कुमार वर्मा। गढिया मौजी उस्तुबाट प्रदीप कुमार आशिष कुन्दन करिना पूजा आरती सुनिता र उहाँहरूका धेरै धेरै साथीहरू। भानुटोल खरसाङबाट राधिका शर्मा सुरवीर शर्मा छविलाल शर्मा तथा उहाँहरूका धेरै धेरै साथीहरू। पुरानाटारा डुलाबाट वलिवल्ला र आसमा शर्मीपुरबाट सरफरुद्दिन फातमा दिल्लीबाट वसिम र डब्लु अन्सारी। तस्वीर कार्यक्रमको अन्तिम गीत यहाँहरूको अनुरोधमा

हवस् श्रोताहरू, यस गीतको अन्त साथै यसलाई फरमाइसी फिल्म गीत कार्यक्रम तपाईँको अनुरोधमा यति भने पूरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं। अब प्रस्तुत छ पाश्चात्य संगीतको कार्यक्रम।

नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। ब्रिक्स देशहरूका विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधि मण्डलका प्रमुखहरूले भाग लिइरहेका छन्। भारतको अध्यक्षतामा आयोजित यस वर्षको विषय रहेको छ, लचिलोपन, नवाचार, सहयोग र सतत विकासको लागि निर्माण। यो विषय प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथम अनि जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित रहेको छ। यस अवसरमा बोल्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशंकरले शान्ति र सुरक्षा विश्व व्यवस्थाको केन्द्रमा रहेको बताउनुभयो। उहाँले अझ भन्नुभयो, पछिल्लो द्वन्द्वले वार्ता र कूटनीतिको महत्वलाई अझ स्पष्ट पारेको छ। उहाँले यो जटिल र अनिश्चित विश्वमा छलफल, समानताको सिद्धान्त र साझा तर फरक जिम्मेवारीको पालना गर्दै दिगो विकासतर्फ अघि बढ्नु आवश्यक रहेको बताउनुभयो। श्री जयशंकरले प्राविधिक प्रगतिले विश्वव्यापी परिदृश्यलाई नयाँ आकार दिइरहेको र यसलाई सुशासन र समावेशी विकासका लागि उपयोग गर्न सकिने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, युएई, नेदरल्याण्ड, स्वीडन र नर्वे, इटलीको छ दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव सीबी जर्जले भन्नुभयो, आफ्नो पाँच देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरात पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्यानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। भारत अनि संयुक्त अरब अमिरात, युएईको बलियो साझेदारीलाई एक अन्य नयाँ स्तरमा पुर्याउन प्रधानमन्त्री

नरेन्द्र मोदी भोलि अबुधाबीमा युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग भेट गर्नुहुनेछ। प्रधानमन्त्रीको यो यात्रा दुई देशबीच एक वर्षदेखि चलिआएको उच्चस्तरीय सहभागितामा तीव्रतापछि हुन गइरहेको छ। यसै वर्ष जनवरी महिनामा शेख मोहम्मदको पछिल्लो एक दशकमा भारतको पाँचौं भ्रमण अनि युएईका राष्ट्रपतिको रूपमा उहाँको तेस्रो आधिकारिक भ्रमण भएको थियो। भ्रमण अवधि दुवै नेताहरूले आफ्नो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नुभएको थियो अनि धेरै महत्वपूर्ण सम्झौताहरूको आदान प्रदान गर्नुभएको थियो। यसमा सबैभन्दा महत्वपूर्ण एक औपचारिक रणनीतिक रक्षा साझेदारी सम्झौता रहेको थियो, जो द्विपक्षीय सुरक्षा सम्बन्धहरूमा एउटा महत्वपूर्ण कदम रहेको थियो। जम्मू काश्मीरको रजौरी जिल्लामा समग्र शिक्षा योजना अन्तर्गत पहिलोपल्ट छात्रहरूको लागि 100 बेड रहेको छात्रावास निर्माण गरिँदैछ। यो छात्रावास नियन्त्रण रेखा अनि सुदूर सीमावर्ती क्षेत्रहरूका छात्रहरूको लागि हुनेछ। हाम्रो जम्मू संवाददाताले बताएअनुसार 24.5 करोड रुपियाँको लागतमा निर्माण भइरहेको यो छात्रावासको उद्देश्य सुदूरवर्ती गाउँका छात्रहरूलाई उचित शिक्षा अनि आवासीय सहायता उपलब्ध गराउनु हो। सिपिआइएमका वरिष्ठ नेता तथा पूर्व सांसद सुधांशु सिलको आज बिहान कोलकाताको एक निजी अस्पतालमा सिलको राजनैतिक जीवन गौरवशाली रह्यो। उहाँले 2001 देखि 2004 सम्म जोराबगा निर्वाचन क्षेत्रको विधायकको रूपमा कार्य गर्नुभयो अनि 1990 देखि 2015 बीच 5 पल्ट कोलकाता नगर निगमको पार्षद अनि महापौर परिषदको सदस्य रहनुभयो। वाम मोर्चा अध्यक्ष विमान बोस अनि सिपिआइएमका राज्य सचिव मोहम्मद सलीमले उहाँको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। भारतीय जनता पार्टीले लोकसभामा विपक्षका नेता राहुल गान्धीको विदेश यात्रा लिएर प्रश्न उठाएको छ। नयाँ दिल्लीमा आज संवाददाताहरूलाई सम्बोधन गर्नुहुँदै भाजपा प्रवक्ता संबित पात्राले भन्नुभयो, श्री गान्धी पछिल्लो 22 वर्षको सार्वजनिक जीवनमा हुनुहुन्छ अनि यस अवधि उहाँले 54 यात्रा गर्नुभयो। श्री पात्राले आरोप लगाउनुभयो, उहाँको विदेश यात्राहरूमा लगभग 60 करोड रुपियाँ उहाँले व्यक्तिगत रूपमा खर्च गर्नुभयो। उहाँले भन्नुभयो, यी यात्राहरूमा कुनै समिति, भारत सरकारको प्रतिनिधिमण्डल वा संसदीय समितिको भागको रूपमा गरिएको विदेश यात्राहरू सामेल छैनन्। अल्पसंख्यक मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा भागीदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सम्मेलनको उद्देश्य समावेशी शासनलाई सुदृढ पार्नु, नीतिगत पहुँच बढाउनु र देशभरिका अल्पसंख्यक समुदायहरूका लागि प्रविधि संचालित कल्याणकारी हस्तक्षेपहरूलाई बढावा दिनु हो। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। We'll be right back.

Singing number

Jesus,

0: श्रोताले तिनजेल सुन्दै हुन्थ्यो लोक तथा आधुनिक गीत। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले 2 दशकको अल्पावधिमा देशका 140 करोड नागरिकहरूको विश्वास जितेको छ। कांग्रेस विधायक वीडी सतीशन केरलको नयाँ मुख्यमन्त्री हुनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो। र मौसम विभागले आज पश्चिम मध्यप्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव सीबी जर्जले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरात पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। भारत अनि संयुक्त अरब अमिरात, यूएईको बलियो साझेदारीलाई एक अन्य नयाँ स्तरमा पुर्याउन प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसित भेट गर्नुहुनेछ। प्रधानमन्त्रीको यो यात्रा दुई देश बीच 1 वर्षदेखि चलिरहेको उच्च स्तरीय सहभागितामा तीव्रता पनि हुन गइरहेको छ। यसै वर्ष जनवरी महिनामा शेख मोहम्मदको पछिल्लो 1 दशकमा भारतको 5 औं भ्रमण अनि यूएईका राष्ट्रपतिको रूपमा उहाँको 3 रो आधिकारिक भ्रमण भएको थियो। भ्रमण अवधि दुवै नेताहरूले आफ्नो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नुभएको थियो अनि धेरै महत्वपूर्ण साझेदार सम्झौताहरूको आदान प्रदान गर्नुभएको थियो। यसमा सबैभन्दा महत्वपूर्ण एक औपचारिक रणनीतिक तथा साझेदारी सम्झौता रहेको थियो, जो द्विपक्षीय

0: सुरक्षा सम्बन्धहरूमा एउटा महत्वपूर्ण कदम थियो। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधि मण्डलका प्रमुखहरूले भाग लिइरहेका छन्। भारतको अध्यक्षतामा आयोजित यस वर्षको विषय छ लचिलोपन, नवाचार, सहयोग र सतत विकासको लागि निर्माण। यो विषय प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथम अनि जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। यस अवसरमा बोल्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशंकरले शान्ति र सुरक्षा विश्व व्यवस्थाको केन्द्रमा रहेको बताउनुभयो। उहाँले अझ भन्नुभयो, पछिल्लो द्वन्द्वले वार्ता र कूटनीतिको महत्वलाई अझ स्पष्ट पारेको छ। उहाँले यो जटिल र अनिश्चित विश्वमा छलफल समानताको सिद्धान्त र साझा तर फरक जिम्मेवारीको पालना गर्दै दिगो विकासतर्फ अघि बढ्नु आवश्यक रहेको बताउनुभयो। श्री जयशंकरले प्राविधिक प्रगतिले विश्वव्यापी परिदृश्यलाई नयाँ आकार दिइरहेको र यसलाई सुशासन र समावेशी विकासका लागि उपयोग गर्न सकिने बताउनुभयो। आतंकवाद विरूद्ध सहकार्यलाई बलियो बनाउनमा पनि साझा स्वार्थ रहेको उहाँले बताउनुभयो। डाक्टर जयशंकरले साझेदार देशहरूको उपस्थिति र सहयोगलाई बलियो बनाउने प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, सबै सहभागी र सदस्य राष्ट्रहरू द्विपक्षीय र बहुपक्षीय अन्तर्क्रियाको माध्यमबाट नियमित सम्पर्कमा छन्। जयशंकरले आजको बैठकले विचार आदान प्रदान गर्न र विचारहरूमा सहमति विकास गर्न एक मञ्च प्रदान गर्ने बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, जारी द्वन्द्व, आर्थिक अनिश्चितता र व्यापार, प्रविधि र जलवायु परिवर्तनसित सम्बन्धित चुनौतीहरूले विश्व परिदृश्यलाई परिवर्तन गरिरहेको र ब्रिक्सले यसमा अर्थपूर्ण र स्थिर भूमिका खेल्ने अपेक्षा बढ्दो छ। ऊर्जा, खाद्य, मल र स्वास्थ्य सुरक्षामा धेरै देशले चुनौतीको सामना गरिरहेको भन्दै उहाँले ब्रिक्सले यो अवस्थालाई अझ प्रभावकारी रूपमा सामना गर्न सहयोग गर्न सक्ने बताउनुभयो। उहाँले सबै प्रतिनिधि मण्डलहरूलाई आफ्ना विचार साझा गर्न र सार्थक परिणाममा योगदान गर्न आग्रह गर्नुभयो।
1: हम ऐसे समय में मिल रहे हैं जब दुनिया तेजी से बदल रही है। अंतर्राष्ट्रीय तनाव, संघर्ष, आर्थिक अनिश्चितता और व्यापार, तकनीक तथा जलवायु से जुड़ी चुनौतियां वैश्विक स्थिति को प्रभावित कर रही हैं। ऐसे समय में ब्रिक्स से सकारात्मक और स्थिर भूमिका निभाने की उम्मीद बढ़ी है। आज कई देश ऊर्जा, भोजन, उर्वरक, स्वास्थ्य सुरक्षा और वित्तीय सहायता जैसी चुनौतियों का सामना कर रहे हैं। ब्रिक्स उन्हें इन समस्याओं से बेहतर तरीके से निपटने सहायता कर सकता है।
0: गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्प अवधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। श्री शाहले गाजियाबादमा आज एनडीआरएफको राष्ट्रपति ध्वज समारोहमा भन्नुभयो कि देशमा कहीँ पनि कुनै आपदा आउँदा वा आउने संकेत प्राप्त हुँदा एनडीआरएफको उपस्थितिले मानिसहरू सुरक्षित महसुस गर्दछन्। उहाँले भन्नुभयो, कुनै पनि सशस्त्र बललाई राष्ट्रपति ध्वज सम्मान प्राप्त हुनु गर्वको कुरा हो। श्री शाहले भन्नुभयो कि राष्ट्रपति द्रौपदी मुर्मूले आपदाको समय एनडीआरएफ, एसडीआरएफ, पञ्चायतहरू, राज्य निकायहरू, एनसीसी, एनएसएस अनि हजारौं आपदा मित्रहरूको प्रयासको पनि सराहना गर्नुभयो। श्री शाहले अझ भन्नुभयो कि एनडीआरएफका कर्मी जब पनि राहत अनि बचाव कार्यको लागि विश्वमा कहीँ पनि जाँदछन्, उनीहरूले सदैव मानिसहरूबाट माया अनि विश्वास पाउने गर्दछन्।
2: एनडीआरएफ को राष्ट्रपति निशान का सम्मान दिया गया, वो हम सब के लिए गौरव और प्रतिष्ठा की बात।
3: ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे पर रखने का काम एनडीएमए और एनडीआरएफ ने किया है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। कांग्रेस विधायक वीडी सतीशन केरल को नया मुख्यमंत्री हुने छन्। कांग्रेसले आज नयाँ दिल्लीमा एक संवाददाता सम्मेलनको अवधि उहाँको नामको घोषणा गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो।
1: बीजिंग के ग्रेट हॉल ऑफ द पीपल में आज श्री जिनपिंग के साथ बातचीत में ट्रंप ने कहा कि अमेरिका और चीन का भविष्य उज्जवल होगा। ट्रंप के साथ अमेरिका के शीर्ष व्यापारिक नेता भी आए हैं। इनमें एनवीडिया के जेनसन हुआंग, एप्पल के टिम कुक, टेस्ला और स्पेसएक्स के एलन मस्क और ब्लैक रॉक के लैरी फिंक के नाम शामिल हैं। उन्होंने कहा कि उन्हें उम्मीद है कि ये वर्ष चीन अमेरिका संबंधों के लिए ऐतिहासिक होगा। चीन और अमेरिका के बीच व्यापारिक तनावों के बारे में जिनपिंग ने कहा कि व्यापारिक संघर्ष में कोई भी विजय नहीं होता। राष्ट्रपति ट्रंप की ये यात्रा पश्चिम एशिया में जारी संघर्ष और उसके बाद ईंधन से जुड़ी वैश्विक आपूर्ति श्रृंखलाओं में आए व्यवधानों के बीच हो रही है। समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: भारतीय जनता पार्टीले लोकसभामा विपक्षका नेता राहुल गान्धीको विदेश यात्रालाई लिएर प्रश्न उठाएको छ। नयाँ दिल्लीमा आज संवाददाताहरूलाई सम्बोधन गर्नुहुँदै भाजपा प्रवक्ता संबित पात्राले भन्नुभयो, श्री गान्धी पछिल्लो 22 वर्षको सार्वजनिक जीवनमा हुनुहुन्छ अनि यस अवधि उहाँले 54 यात्रा गर्नुभयो। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआईआरको तेस्रो चरणको घोषणा गरेको छ। यसमा 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा चरणबद्ध ढंगमा चलाइनेछ। यी राज्यहरू आन्ध्र प्रदेश, अरूणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, ओडिशा, पंजाब, सिक्किम, त्रिपुरा, तेलंगाना र उत्तराखण्ड रहेका छन्। केन्द्रशासित प्रदेशमा दिल्ली, चण्डीगढ, दादरा अनि नगर हवेली तथा दमन अनि द्वीप सामेल छन्। नौसेना प्रमुख एडमिरल दिनेश कुमार त्रिपाठीले विशाखापट्टनममा पूर्वी नौसेना कमाण्डको भ्रमण गर्नुभयो। उहाँले नौसेनाको सञ्चालन, प्रशिक्षण र प्रशासनिक गतिविधिहरूको समीक्षा गर्नुभयो। नौसेना प्रमुखले बंगालको खाडीमा पूर्वी फ्लिटको तयारीको पनि जायजा लिनुभयो। उहाँले युद्धपोत, पनडुब्बी र समुद्री विमानहरूको साथ गरिएको उन्नत युद्ध अभ्यासहरूको अवलोकन गर्नुभयो। प्रवर्तन निदेशालयले विदेशी मुद्रा प्रबन्धन अधिनियम फेमाको प्रावधानहरू अन्तर्गत जायग्रेड टेक्नोलोजिस प्राइवेट लिमिटेड अनि अन्यसित सम्बन्धित जाँचको मामलामा 14 व्यक्तिहरू अनि कम्पनीहरूको परिसरमा छापेमारी गरेको छ। एक बयानमा निदेशालयले भनेको छ कि जायग्रेड टेक्नोलोजिस कम्पनीले अनलाइन गेमिङ गतिविधिहरूको लागि भुक्तान एग्रिगेटरहरूको माध्यमद्वारा मानिसहरूबाट पैसा संग्रह गरिरहेको थियो। निदेशालयले बताएअनुसार संग्रह गरिएको पैसा कथित रूपमा ह्याप्पी, इजीगो सहित विभिन्न कम्पनीहरूको माध्यमद्वारा अनि पछि वालेट रिचार्ज तथा एयरलाइन सम्बन्धी लेनदेनद्वारा विदेशहरूमा पुर्याउने गरिन्थ्यो, जो फेमा अधिनियमको प्रावधानहरूको उल्लङ्घन हो। रक्षा राज्य मन्त्री सञ्जय सेठले अपरेशन सिन्दूर भारतको ऐतिहासिक सफलताको उत्कृष्ट उदाहरण रहेको बताउनु भएको छ, जसमा त्वरित अनि समन्वित कार्यवाही तथा स्वदेशी हतियारहरू अनि प्रणालीहरूको उपयोग गरियो। नयाँ दिल्लीमा कलम और कवचको तेस्रो संस्करणको उद्घाटन सत्रमा श्री सेठले भन्नुभयो, आधुनिक भारत नयाँ चुनौतीहरूको समयमा वैज्ञानिक अनुसन्धानहरूलाई सैन्य शक्तिसित जोडिरहेको छ। सरकारले उखु, सेतो चिनी र प्रशोधित चिनीको निर्यातमा सेप्टेम्बर 2026 वा अर्को आदेशसम्म तत्काल प्रभावसहित प्रतिबन्ध लगाएको छ। वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको अधिसूचीमा निर्यात नीतिमा प्रतिबन्ध लगाइएको उल्लेख छ। अमेरिकाको सीएक्सएल र टीआरक्यू कोटा अग्रिम प्राधिकरण योजना र अन्य देशहरूको खाद्य सुरक्षा आवश्यकताहरू पूरा गर्न युरोपीय संघ र अमेरिकामा निर्यात गरिने चिनीमा यो प्रतिबन्ध लागू हुने छैन। भारतीय सेना अनि नौसेनाले आज अन्तरसेवा सहयोगलाई बलियो बनाउने अनि अधिक संयुक्त तालाई बढावा दिन सम्बन्धता ज्ञापनमाथि हस्ताक्षर गरेको छ। भारतीय सेनाको तर्फबाट लेफ्टिनेन्ट जनरल VPS कौशिक, एडजुटेन्ट जनरल अनि भारतीय नौसेनाको तर्फबाट वाइस एडमिरल गुरचरण सिंह चीफ अफ पर्सनलले यसमा हस्ताक्षर गरे। रक्षा मन्त्रालयले भनेको छ कि यस सम्झौता ज्ञापनको उद्देश्य अन्तर सेवा सहयोगलाई संस्थागत रूप दिनु, परिचालन समाचयलाई दरिलो बनाउनु अनि सेना साथै नौसेनाको इकाइहरू, रेजिमेन्ट, संस्थाहरू, प्रतिष्ठानहरू अनि जहाजहरूबीच स्थायी पेशेवर सौहार्दलाई

0: टाइटन्स भन्दा अघि रहेको छ। मौसम विभागले आज पश्चिमी मध्यप्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। कोंकण अनि गोवामा पनि दिनभरि गरम अनि उष्णता पूर्व मौसम रहने सम्भावना छ। पूर्वोत्तर अण्डमान अनि निकोबार द्वीप समूह, केरल, माहे, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी अनि कराईकलको केही भागहरूमा भारी वर्षा हुने अनुमान छ। तटीय कर्नाटक, झारखण्ड अनि उत्तरी आन्तरिक कर्नाटकका भागहरूमा आज गर्जनसाथ वर्षा हुने सम्भावना छ। आगामी दुई तीन दिनमा दिल्ली, चण्डीगढ, हरियाणा, बिहार, छत्तीसगढ, पंजाब, कर्नाटक अनि तेलंगानाको केही भागहरूमा गर्जनसाथ हल्का वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरत, युएई, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले 2 दशकको अल्पावधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। कंग्रेस विधायक वीडी सतीशन केरलको नयाँ मुख्यमन्त्री हुनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो। र मौसम विभागले आज पश्चिमी मध्यप्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।
1: समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ भारत र श्रीलंकाले शताब्दी पुरानो सभ्यता, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध साझा गरेको छ। आलेख विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। भारत श्रीलंकाको सबैभन्दा नजिकको छिमेकी हो र दुवै देशहरूको बीच सम्बन्ध 2500 वर्षभन्दा पनि अधिक पुरानो हो, जसले एक बलियो सभ्यतागत र ऐतिहासिक जुडाउलाई दर्शाउँदछ। भारतको छिमेकी सर्वोपरि नीति र महासागर क्षेत्रीय सुरक्षा र विकासको लागि पारस्परिक र समग्र उन्नतिको परिकल्पनामा श्रीलंकाको केन्द्रीय स्थान रहेको छ। द्विपक्षीय सम्बन्ध परिपक्व र विविध छ, जसमा समकालीन महत्वका सबै क्षेत्र सामेल छन्। दुवै देशहरूको साझा सांस्कृतिक र सामाजिक विरासत र उनीहरूको नागरिकहरूको बीच व्यापक आपसी सम्पर्कले एक बहुआयामी साझेदारीको निर्माणको आधार प्रदान गर्दछ। भारत परम्परागत रूपले श्रीलंकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरूमध्ये एक रहेको छ। वित्त वर्ष 2024-25 भारत र श्रीलंका बीच माल व्यापार 5.8 अरब अमेरिकी डलर रहेको थियो, जसमा भारतको निर्यात 4.5 अरब अमेरिकी डलर र श्रीलंकाको निर्यात 1.3 अरब अमेरिकी डलर रहेको थियो। चालू वित्त वर्ष 2025-26 अप्रेल जनवरीको समय अवधि द्विपक्षीय व्यापार 5.54 अरब अमेरिकी डलर रह्यो, जसमा श्रीलंकाको भारतको निर्यात 4.26 अरब अमेरिकी डलर थियो। भारतले वस्तुहरू र सेवाहरू दुवैको कभर गर्ने आर्थिक र प्रौद्योगिकी सहयोग सम्झौता ETCA अन्तिम रूप दिनका लागि श्रीलंकाको साथ बातचित फेरि सुरु गरेको छ। श्रीलंकाको साथ भारतको विकास सहयोग हाम्रो द्विपक्षीय सम्बन्धहरूको सबैभन्दा महत्वपूर्ण स्तम्भहरूमध्ये एक हो। श्रीलंकालाई भारतद्वारा दिएको कुल ऋण सहायता 7.5 अरब अमेरिकी डलर भन्दा अधिक छ, जसमा 4.1 अरब अमेरिकी डलरको आपतकालीन सहायता र लगभग 850 मिलियन अमेरिकी डलरको अनुदान सहायता सामेल छ। भारतले श्रीलंकाको 25 जिल्लाहरूमा जनकेन्द्रित विकास परियोजनाहरू चलाइरहेको छ, जसले बुनियादी ढाँचा, आवास, स्वास्थ्य, आजीविका र पुनर्वास, शिक्षा, कृषि, नवीकरणीय ऊर्जा, रेलवे, औद्योगिक विकास आदि सहित लगभग सबै प्रमुख क्षेत्रहरूलाई कभर गर्दछ। लोकसभा अध्यक्ष श्री ओम बिरलाले भन्नुभयो कि भारत र श्रीलंका शताब्दीदेखि विकसित गहिरो सभ्यतागत, सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरूले बाँधिएको छ। दुवै देशहरूको साझा बौद्ध विरासतको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो कि यो अटुट सम्बन्ध भारत र श्रीलंकाको बीच सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धहरूको नींव हो। श्री बिरलाले यी कुरा श्रीलंकाको महिला सांसदहरूको समूहसितको बातचितको अवधि भन्नुभएको हो। 11 मई 2026

0: को संसद भवनमा लोकसभा अध्यक्षले अवसंरचना एवं रणनीतिक मामिलाहरूमा संसदीय निगरानी समितिका अध्यक्ष श्री एसएम मारिकरको नेतृत्वमा श्रीलङ्काई संसदीय प्रतिनिधिमण्डलको साथ हालैमा भएको आफ्नो बातचितको उल्लेख गर्नुहुँदै दुवै देशहरूको बीच संसदीय आदान प्रदानको बढ्दो आवृत्तिमाथि सन्तोष व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो कि सांसदहरूको बीच निरन्तर संवाद र नियमित सम्पर्कले भारत श्रीलङ्का अन्तर संसदीय सम्बन्ध हरूलाई नयाँ गति प्रदान गरेको छ र आपसी समाजलाई बलियो गरेको छ। भारतको लोकतान्त्रिक ढाँचामा महिलाहरूको बढ्दो भूमिकालाई प्रकाश पार्दै श्री बिरलाले भन्नुभयो कि महिलाहरू अब शासन र राष्ट्र निर्माणको हरेक क्षेत्रमा सहभागी छन्, चुनावी प्रक्रियादेखि नीति निर्माण र नेतृत्व भूमिकासम्म। उहाँले टिप्पणी गर्नुभयो कि भारतको दृष्टिकोण महिला विकासबाट महिला नेतृत्वको विकासमा परिवर्तन भएको छ। उहाँले थप भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदी दृढ विश्वास गर्नुहुन्छ कि जब महिलाहरूले विकासको नेतृत्व गर्छन् समाजहरू थप समावेशी सन्तुलित र दिगो हुँदछ। श्री बिरलाले थप उल्लेख गर्नुभयो कि नयाँ उद्घाटन गरिएको संसद भवनमा भारतको संसदले पारित गरेको पहिलो कानून नारी शक्ति वन्दन अधिनियम थियो, जसले लोकसभा र राज्य विधानसभाहरूमा महिलाहरूको लागि 33% आरक्षण अनिवार्य गर्दछ। उहाँले कानूनलाई एक ऐतिहासिक कदमको रूपमा वर्णन गर्नुभयो, जसले महिलाहरूलाई देशको विधायी प्रक्रियाहरूमा अझ निर्णायक भूमिका खेल्न सक्षम बनाउनेछ, जसले भारतको लोकतान्त्रिक यात्रामा एक परिवर्तनकारी अध्यायको सुरुवात गर्नेछ।
1: कार्यक्रम आकाशवाणीको नेपाली प्रसारण सेवाबाट प्रसारित भइरहेछ। अब प्रस्तुत छ फिल्म गीतहरू। यस कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ मुकन्दर का सिकन्दर फिल्मको यो गीत। गुन्जने आवाज हो लता मङ्गेशकरको, संगीतकार कल्याणजी आनन्दजी तथा शब्द अन्जानका।

श्रोताहरू, कार्यक्रमको अघिल्लो गीत सुनाउँदैछौँ मोहरा फिल्मबाट गुन्जन युगल आवाज हो, पङ्कज उदास अनि साधना सरगमका। यस गीतका सङ्गीतकार विभु शाह अनि शब्दहरू आनन्द बक्सी अनि इन्दिवरका।

कुमार सानु अनि अर्का याग्निकको युगल शर्मा अब प्रस्तुत फिल्मको नाम छ मै खिलाडी तू अनाडी।

0: हवस् त श्रोता र यस गीतको अन्त्यसाथ थाइलेलाई फिल्म गीत यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआईआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढंगमा चलाइनेछ। यी राज्यहरू हुन् आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, उडिसा, पंजाब, सिक्किम, त्रिपुरा, तेलंगाना अनि उत्तराखण्ड। केन्द्रशासित प्रदेशमा दिल्ली, चण्डीगढ, दादरा अनि नगर हवेली तथा दमन अनि दीव पनि यसमा सामेल रहेका छन्। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको मन्त्री परिषदका नवनियुक्त सदस्यहरूलाई विभाग आवंटित गर्ने प्रस्तावलाई स्वीकृति दिनुभएको छ। रामेश्वर तेलीलाई विकास, श्रम कल्याण तथा चिया बगान, जनजाति अनि आदिवासी कल्याण विभाग दिएको छ। अतुल बोरालाई पञ्चायत तहत ग्रामीण विकास, आसाम सम्झौताको कार्यान्वयन, सीमा सुरक्षा अनि विकास तथा उत्पाद शुल्क विभाग प्रदान गरिएको छ। चरण बोरोलाई परिवहन विभाग अनि बोडोल्याण्ड कल्याण विभाग मन्त्री बनाइएको छ। श्रीमती अञ्जना नियोगलाई महिला तथा बाल विकास अनि पर्यटन विभागको भार दिएको छ। आसाम सरकारले यस महिनाको 26 तारिक विधानसभामा समान नागरिक संहिता विधेयक पेश गर्नेछ। मुख्यमन्त्री हेमन्त विश्व शर्माले आफ्नो नयाँ कार्यकालको पहिलो मन्त्रीमण्डलको बैठकपछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै यस आशयको घोषणा गर्नुभएको हो। मुख्यमन्त्री श्री शर्माले आसाम विधानसभाको विशेष सत्र 21 मईदेखि 26 मईसम्म हुनेछ, जसमा नवनिर्वाचित विधायकहरूले शपथ लिने बताउनु भएको छ। सत्रको अन्तिम दिन समान नागरिक संहिता विधेयक सदनमा पेश गरिनेछ। समान नागरिक संहिता लागू गर्ने उत्तराखण्ड र गुजरात पछि आसाम देशको तेस्रो राज्य हुनेछ। त्रिपुरा सरकारले खर्च कम गर्न अनि इन्धन बचाउने उद्देश्यले विभिन्न उपाय लागू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन बचाउने अनि यथासम्भव वर्क फ्रम होमलाई प्रोत्साहित गर्ने अपिलपछि राज्य सरकारको सम्बन्धित विभागले हिज एक ज्ञापन जारी गरेको छ। नयाँ निर्देशन अनुसार ग्रुप सी अनि ग्रुप डीका केवल 50% कर्मचारीको मात्र उपस्थिति कार्यालयमा सुनिश्चित गर्न विभाग प्रमुखहरूलाई भनिएको छ। रहल कर्मचारीहरूलाई वर्क फ्रम होम अन्तर्गत पालै पालो गरी काम गर्न भनिएको छ। विभागहरूलाई साप्ताहिक ड्युटी चार्ट तयार गर्न पनि निर्देशन दिएको छ। कर्मचारीहरू आपत स्थितिमा कार्यालय आउन सक्नेछन्। राज्य सरकारले सार्वजनिक क्षेत्रमा उपक्रम, स्थानीय निकाय, स्वायत्त अनि वैधानिक संगठनहरू अनि अधीनस्थ कार्यालयहरूलाई पनि उस्तै उपाय अपनाउन सल्लाह दिएको छ। यद्यपि आवश्यक अनि आपतकालीन सेवाहरूसित जोडिएका मानिसहरू यस आदेशको दायराबाट अलग राखिएको छ। यो निर्देश तत्काल प्रभावबाट लागू भएको छ अनि अघिल्लो आदेशसम्म जारी रहनेछ। पूर्वोत्तर क्षेत्र विकास तथा संचार मन्त्री ज्योतिरादित्य सिन्धिया आजदेखि 3 दिवसीय भ्रमणमा सिक्किम पुग्नुहुनेछ। श्री सिन्धियाले भोलि तिमी तार्कुमा सिक्किम राज्य विश्वविद्यालयको भ्रमण गर्नुहुनेछ अनि

0: ढुङ्गामा स्काइवक परियोजना तथा गान्तोकमा अर्किडेरियम सहित विभिन्न परियोजनाहरूको समीक्षा गर्नुहुनेछ। श्री सिन्धिया शनिबार नाथुला जानुहुनेछ अनि कैलाश मानसरोवर यात्राको लागि यातायात व्यवस्थाको निरीक्षण गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन तथा श्री ज्योतिरादित्य सिन्धिया सिक्किम राज्य स्थापना दिवस समारोहमा पनि सामेल हुनुहुनेछ। यस अवधि धेरै परियोजनाहरूको शुभारम्भ अनि शिलान्यास पनि गरिनेछ। मणिपुरको नोनी जिल्लामा अज्ञात उग्रवादीहरूको हमलामा एक व्यक्तिको मृत्यु भएको छ अनि दुई अन्य गम्भीर रूपमा घाइते भएका छन्। यो हमला हिज साँझ विष्णुपुर खोपुम मार्गमा भएको थियो। मणिपुर पुलिस अनुसार पीडित बोलेरो जीपबाट लिम्ताक नदी नजिक आफ्नो खेततर्फ गइरहेको बेला हतियारधारी हमलावरहरूले उनीमाथि हमला गरे। हमलामा 70 वर्षीय किसानको घटनास्थलमै मृत्यु भएको थियो भने एक दम्पति गम्भीर रूपले घाइते भएका थिए। घटनापछि क्षेत्रमा तनाव फैलिएको छ। नजिकैका गाउँका मानिसहरू सुरक्षित स्थानमा सरेका छन् र धेरै मार्गहरूमा यातायात प्रभावित भएको छ। पुलिस र अर्धसैनिक बलले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन्। इन्धन संरक्षण र आर्थिक आत्मनिर्भरतालाई बढावा दिने उद्देश्यले आसामका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक आत्मनिर्भरता र जिम्मेवार राष्ट्र निर्माणको आह्वान अनुरूप आफ्नो आधिकारिक गाडीको प्रयोगमा 70% कटौतीको घोषणा गर्नुभएको छ। लोकभवनबाट जारी एक आधिकारिक प्रेस विज्ञप्तिका अनुसार राज्यपालले दिगो जीवन र संसाधनहरूको कुशल उपयोगको लागि व्यापक प्रयासको एक भागको रूपमा राजभवन परिसरमा बिजुलीकी खपत कम गर्न उपायहरू पनि सुरु गर्नु भएको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।
1: संगीत सरिता कार्यक्रममा पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँ। अब सुनौ कार्यक्रमको यो प्रथम गीत आशिष अनि साथीहरूको स्वर।

0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो गीत संगीत कार्यक्रममा लोक तथा आधुनिक गीतहरू विभिन्न कलाकारको स्वरमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा सुरु भएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्करले यसको अध्यक्षता गरिरहनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, युएई, नेदरल्यान्ड्स, स्विडेन, नर्वे र इटलीको छ दिवसीय भ्रमणमा जानुहुनेछ। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआइआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढङ्गमा चलाइनेछ। कङ्ग्रेसले आज भिडी सतीशनलाई केरलमको नयाँ मुख्यमन्त्री घोषित गरेको छ र आइपिएल क्रिकेटमा आज पन्जाब किङ्सको भिडान्त मुम्बई इन्डियन्ससित हुनेछ। अब समाचार विस्तारमा। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा सुरु भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्करले गरिरहनु भएको छ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधिमण्डलका प्रमुखहरूले भाग लिइरहेका छन्। भारतको अध्यक्षतामा आयोजित यस वर्षको विषय छ लचिलोपन, नवाचार, सहयोग र सतत विकासको लागि निर्माण। यो विषय प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथम अनि जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। यस अवसरमा बोल्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशङ्करले शान्ति अनि सुरक्षा विश्व व्यवस्थाको केन्द्रमा रहेको बताउनुभयो। उहाँले अझ भन्नुभयो, पछिल्लो द्वन्द्वले वार्ता र कूटनीतिको महत्त्वलाई अझ स्पष्ट पारेको छ। उहाँले यो जटिल र अनिश्चित विश्वमा छलफल समानताको सिद्धान्त र साझा तयार बेग्लै जिम्मा वारीको पालना गर्दै दिगो विकासतर्फ अघि बढ्नु आवश्यक रहेको बताउनुभयो। श्री जयशङ्करले प्राविधिक प्रगतिले विश्वव्यापी परिदृश्यलाई नयाँ आकार दिइरहेको र यसलाई सुशासन र समावेशी विकासका लागि उपयोग गर्न सकिने बताउनुभयो। आतंकवाद विरुद्ध सहकार्यलाई बलियो बनाउनमा पनि साझा स्वार्थ रहेको उहाँले बताउनुभयो। डाक्टर जयशङ्करले साझेदार देशहरूको उपस्थिति र सहयोगलाई बलियो बनाउने प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, सबै सहभागी र सदस्य राष्ट्रहरू द्विपक्षीय र बहुपक्षीय अन्तर्क्रियाको माध्यमबाट नियमित सम्पर्कमा छन्। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, युएई, नेदरल्यान्ड्स, स्विडेन, नर्वे र इटलीको छ दिवसीय भ्रमणमा जानुहुनेछ। हिजो साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव सिबी जोजले आफ्नो पाँच देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरात पुग्नुहुने जानकारी दिनुभयो, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसित भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ।
2: ऊर्जा क्षेत्र में महत्वपूर्ण साझेदारी के अंतर्गत ADNOC गैस और हिंदुस्तान पेट्रोलियम कॉरपोरेशन लिमिटेड HPCL ने 10 वर्ष के लिए लगभग 3 अरब अमेरिकी डॉलर के अनुमानित मूल्य के LNG आपूर्ति समझौते पर हस्ताक्षर किए। इसके साथ ही संयुक्त अरब अमीरात और भारत ने व्यापक आर्थिक साझेदारी समझौते CEPA के अंतर्गत वर्ष 2032 तक द्विपक्षीय व्यापार को $200 अरब तक पहुँचाने की अपनी प्रतिबद्धता दोहराई। UAE में भारत के राजदूत दीपक मित्तल ने आकाशवाणी विशेष बातचीत में कहा कि भारत और संयुक्त अरब अमीरात के संबंध अब सिर्फ व्यापार तक सीमित नहीं है।
3: भारत और संयुक्त अरब अमीरात के संबंध अब केवल व्यापार और निवेश तक सीमित नहीं रहे हैं। अब हमारी साझेदारी तकनीक, आर्टिफिशियल इंटेलिजेंस, सुरक्षा, संस्कृति और स्वास्थ्य जैसे कई नए क्षेत्रों तक विस्तार कर चुकी है।
1: भारत अनि संयुक्त अरब अमिरात युएईको बलियो साझेदारीलाई नयाँ स्तरमा पुर्याउन प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसित भेट गर्नुहुनेछ। प्रधानमन्त्रीको यो यात्रा दुई देशबीच एक वर्षदेखि चलिरहेको उच्च स्तरीय सहभागितामा तीव्रतापछि हुन गइरहेको छ। यसै वर्ष जनवरी महिनामा शेख मोहम्मदको पछिल्लो एक दशकमा भारतको पाँचौँ भ्रमण अनि युएईका राष्ट्रपतिको रूपमा उहाँको तेस्रो आधिकारिक भ्रमण भएको थियो। भ्रमण अवधि दुवै नेताहरूले आफ्नो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नुभएको थियो अनि धेरै महत्त्वपूर्ण सम्झौताहरूको आदान प्रदान गर्नुभएको थियो। यसमा सबैभन्दा महत्त्वपूर्ण एक औपचारिक रणनीतिक रक्षा साझेदारी सम्झौता रहेको थियो, जो द्विपक्षीय सुरक्षा सम्बन्धहरूमा महत्वपूर्ण कदम थियो। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्पावधिमा देशका 140 करोड नागरिकहरूको विश्वास जितेको छ। श्री शाहले गाजियाबादमा आज एनडीआरएफको राष्ट्रपति ध्वज समारोहमा भन्नुभयो कि देशमा केही पनि कुनै आपदा आउँदा वहाँ आउने सङ्केत प्राप्त हुँदा एनडीआरएफको उपस्थितिले मानिसहरू सुरक्षित महसुस गर्दछन्। उहाँले भन्नुभयो कुनै पनि सशस्त्र बललाई राष्ट्रपति ध्वज सम्मान प्राप्त हुनु गर्वको कुरो हो। श्री शाहले भन्नुभयो कि राष्ट्रपति द्रौपदी मुर्मूले आपदाको समय एनडीआरएफ, एसडीआरएफ, पञ्चायतहरू, राज्य निकाय, एनसिसी, एनएसएस अनि हजारौँ आपदा मित्रहरूको प्रयासको पनि सराहना गर्नुभयो।
4: एनडीआरएफ को राष्ट्रपति निशान का सम्मान दिया गया तो हम सब के लिए गौरव और प्रतिष्ठा की बात।
5: ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे पर रखने का काम एनडीएमए और एनडीआरएफ ने किया है।
1: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआईआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढङ्गमा चलाइनेछ। यी राज्यहरू हुन् आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, ओडिसा, पन्जाब, सिक्किम, त्रिपुरा, तेलङ्गाना अनि उत्तराखण्ड। केन्द्रशासित प्रदेशमा दिल्ली, चण्डीगढ, दादरा अनि नगर हवेली तथा दमन अनि दीव पनि यसमा सामेल छन्। भारतले ओमनको तटमा भारतीय ध्वज रहेको जहाजमाथि हिजो भएको हमला अस्वीकार्य रहेको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक बयानमा वाणिज्यिक जहाज अनि आम नागरिकहरूलाई घरिघरि निशाना बनाएकोमा खेद व्यक्त गर्नुभयो। जहाजमा सवार सबै भारतीय चालक दलका सदस्य सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो। वाणिज्यिक जहाजहरूलाई निशाना बनाउने, निर्दोष आम नागरिकहरूको ज्यान जोखिममा पार्ने वा नौवहन तथा व्यापारिक गतिविधिहरूमा बाधा पुर्याउने घटना अस्वीकार्य रहेको भारतले तोर्या छ। कङ्ग्रेसले 10 दिनदेखि चलिरहेको हाई ड्रामा अनि सस्पेन्सलाई समाप्त गर्दै आज भिडी सतीशनलाई केरलमको नयाँ मुख्यमन्त्री घोषित गरेको छ। यो घोषणा कङ्ग्रेस नेताहरू अजय माकन, मुकुल वासनिक अनि दीपा दासवंशीले नयाँ दिल्लीमा एक संवाददाता सम्मेलनको अवधि गरेका हुन्। यस घोषणा साथै कङ्ग्रेसको नेतृत्वमा रहेको युडिएफले राज्यमा सरकार बनाउने प्रक्रिया सुरु गर्नेछ। युडिएफले केरलम विधानसभा चुनावमा 2/3 अधिक बहुमत प्राप्त गरे तापनि विभिन्न गुठहरूको साथै जमिनी स्तरमा कार्यकर्ताहरूको विरोधको कारण पार्टीले आफ्नो मुख्यमन्त्री पदका उम्मेद्वारको फैसला गर्न सकेको थिएन। पन्जाब पुलिसले गत 5 मईको दिन जालन्धरमा सीमा सुरक्षा बल मुख्यालयको मुख्यद्वार नजिक भएको विस्फोटको मुख्य आरोपीलाई पक्राउ गरेको छ। पन्जाब पुलिसले बताएअनुसार आरोपी पन्जाबको बासिन्दा हुन् अनि उसले कथित रूपमा विस्फोट गर्नका लागि IED को प्रयोग गरेको थियो। सूत्रहरूले बताए अनुसार आरोपी कथित रूपमा पाकिस्तान स्थित आतंकवादी को सम्पर्कमा थियो।

आइपिएल क्रिकेटमा आज पन्जाब किङ्सको भिडान्त मुम्बई इन्डियन्ससित हुनेछ। हिमाचल प्रदेशको धर्मशालामा यो म्याच आज 7:30 सुरु हुनेछ। यो समाचार युट्युबमा @AIR Khersing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा सुरु भएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्करले यसको अध्यक्षता गरिरहनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, नेदरल्यान्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। निर्वाचन आयोगले आज विशेष गण पुनरीक्षण SIR को तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढङ्गमा चलाइनेछ। कङ्ग्रेसले आज VD सतीशनलाई केरलमको नयाँ मुख्यमन्त्री घोषित गरेको छ र आइपिएल क्रिकेटमा आज पन्जाब किङ्सको भिडान्त मुम्बई इन्डियन्ससित हुनेछ। समाचार अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर साँझ 5:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो समूह शर्मा देशभक्ति गीत। हामी आकाशवाणी खर्साङको एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्जबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हाम्रो कार्यक्रम नारी प्रगति।

0: नमस्कार सम आदर श्रोता उपस्थित भएकी छु नारी प्रगति कार्यक्रम लिएर। त यस कार्यक्रम अन्तर्गत हामीले विभिन्न विषयहरूलाई प्रस्तुत गर्ने गर्दछौँ, जस्तो कि कानुनी विषय, खेलकुद विषय, नारी सम्बन्धी विभिन्न विषयहरू। त आजको यो क्रममा हाम्रो विषय रहेको छ शिक्षित महिला समृद्ध समाज। त यस विषयलाई प्रस्तुत गर्नार्थ मिरिकबाट आउनुभएकी छ दीक्षा राई। त यहाँलाई प्रथममा स्वागत जनाऊ। नमस्कार दीक्षाज्यू।
1: नमस्ते बिन्ताज्यू।
0: त आज हामी जुन चाहिँ विषयमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ होइन, प्रथममा तपाईँले के भन्न चाहनुहुन्छ त शिक्षित महिला समृद्ध समाज बारे?
1: शिक्षित महिला समृद्ध समाजको बारेमा म यो भन्न चाहन्छु कि शिक्षाको अवस्था नै व्यक्ति, परिवार, समाज र देशको प्रतिबिम्ब हो। शिक्षाले नै व्यक्ति, परिवार, समाज र देशलाई आदर्श, सभ्य, सक्षम, विकसित र सम्पन्न बनाउँदछ। व्यक्तिगत, पारिवारिक, सामाजिक, राजनीतिक वा कुनै पनि क्षेत्रका विकासका लागि शिक्षा बाहेक अर्को विकल्प नै छैन। हाल विश्वव्यापीकरणको परिवेशमा डिजिटलाइज संसारको प्रतिस्पर्धामा ज्ञान, विज्ञान लगायत सम्पूर्ण क्षेत्रमा सक्षम सहभागिता साथै सरल र सफल जीवन सञ्चालन गर्न स्तरीय शिक्षा बाहेक अर्को विकल्प नै छैन। अत व्यक्ति, परिवार, समाज र देशको सर्वाङ्गीण विकास शिक्षासँग प्रत्यक्ष जोडिएको हुन्छ र मूल तत्त्व शिक्षा नै हो।
0: त आजको हाम्रो जुन विषय छ त्यसलाई मध्यनजर राख्दै शिक्षाको महत्त्वबारे केही कुरा राखिदिनुहोस् न।
1: आज हामी यो चर्चामा छौँ कि समृद्ध समाजको निर्माणमा शिक्षित महिलाको भूमिका बारे चर्चा गरिरहेका छौँ र हाम्रो देश भारतको 18 र 19 शताब्दीमा ठूलो सामाजिक सुधारहरू भएको थियो। त्यस समय भारतको सामाजिक, आर्थिक र शैक्षिक अवस्था निकै अप्ठ्यारो थियो। सती प्रथा, बाल विवाह, लैङ्गिक हिंसा, महिला हिंसा, घरेलु हिंसा र सामाजिक कुप्रथा जस्ता समस्याहरू विरुद्ध इतिहासमा उल्लेखनीय कामहरू र सुधारहरू भयो। राजा राममोहन रोय, ईश्वरचन्द्र विद्यासागर र सावित्रीबाई फुले जस्ता अनेकन समाज सुधारकहरूले समाज सुधारको आयमी क्रान्ति गरेर सती प्रथा, बाल विवाह अन्त गरी महिला शिक्षाको स्थापना गरे। त्यसरी नै बौद्धिक युगलाई अध्ययन गर्दा प्राचीन भारतमा पनि महिलाहरूलाई धार्मिक र आध्यात्मिक शिक्षाका अधिकार नभएको भने होइन कि कसो बिन्दाज्यू? भारतको स्वतन्त्र संग्राम र योभन्दा अघिको समयमा पनि सरोजिनी नायडू, मुतुलक्ष्मी रेड्डी, कमला देवी चट्टोपाध्याय, एनी बसेन्ट, पण्डिता सामाबाई जस्ता महिलाहरूले सशक्त भूमिका निर्वाह गरेको थियो भन्ने कुरो हामीलाई हामी थाहा छ कि होइन बिन्दाज्यू?
0: शिक्षाको प्रगति साथसाथै हाम्रा महिलाहरूले के कस्ता सुविधाहरू पाइरहेका छन् त यी कुरा राखिदिनुहोस् न।
1: र शिक्षाको प्रगतिको साथसाथै हाम्रा महिलाहरूले सुविधाहरू पनि धेरै नै प्राप्त गरिरहेको छ होइन र के चाहिँ रहेछ भनेर चाहिँ यहाँ म अलिकति भन्न चाहन्छु है। र सन् 1947 भारत स्वतन्त्र भएपछि संविधानमै महिलाहरूलाई मतदान, शिक्षा, रोजगार, सामाजिक स्वतन्त्रता, आर्थिक र न्यायिक अधिकारहरू सुनिश्चित भयो। सन् 1960 सन् 1980 महिला तथा घरेलु हिंसा, विभेद र अन्यायका विरुद्ध सशक्त आवाजहरू उठ्यो र व्यापक सुधारहरू भयो। यी सम्पूर्ण अधिकारहरूसँगै महिला मुक्ति र सशक्तिकरण, महिला आरक्षण, आर्थिक सशक्तिकरण, सम्पत्तिको सुरक्षित अधिकार र राजनीतिक र नीति नियम निर्माण तहमा सहभागितासँगै मौलिक र विविध अधिकारहरू प्रदान भएको छ। यसरी चौतर्फी महिला अधिकार, विकास, स्वतन्त्रता, उन्मुक्ति र न्याय पक्षमा सरल वातावरण बनिरहेको समय महिलाहरूले आफ्ना हक, हित र अधिकारलाई सदुपयोग गर्दै शिक्षालाई प्राथमिकता, महत्व र प्रोत्साहन दिई शिक्षित र सक्षम बन्न, निष्क्रिय बन्न हुँदैन। शिक्षाको माध्यमद्वारा ज्ञान, विज्ञान, सामाजिक, राजनैतिक, आर्थिक र स्वास्थ्यका मूल विषयहरूमा पुरुष सरह सहभागिता र संलग्नता जनाई आफ्नो व्यक्तिगत, समाज र देशको सर्वाङ्गीण विकासमा योगदान दिन र गरिमामय जीवन निर्वाह गर्न अब महिलाहरू अझ चाहिँ सशक्त रूपले अग्रसर हुन जरुरी देखिन्छ है बिन्दाज्यू।
0: हजुर हजुर।
1: हाल भारतको कुल साक्षरता दर 81-82 छ भने महिला साक्षरता दर 65-70 छ है बिन्दाज्यू। यो तथ्याङ्कले अझै पनि महिलाहरू शोषित र पीडित छ भन्ने कुरा त स्पष्ट हुन्छ कि कसो। नारीहरू जन्मैले अनुशासित विनय दयावान र सदाचारी हुन्छन् तर पितृ सन्तात्मक समाजका कारण पछि परेका वा पारिएका हुन्छन्। पुरुष प्रधान समाजले महिलाहरूलाई पुरुषहरूको अधीनमा घरभित्र सीमित पारिदिँदा आर्थिक आय आर्जन र उन्नति गर्न नसकी पुरुषको धलिमलीमा बाँच्नु परेको हुन सक्छ, होइन त बिन्दाज्यू? यस्ता विभेद रूपी अवस्थाबाट महिलाहरूलाई सकेसम्म चाँडो उठाउने कार्य गरेको नै राम्रो होला है कि कसो।
0: हजुर, ठिकै कुरा गर्नुभयो तपाईँले। त दीक्षाज्यू, हामीले यो जानकारी त दिँदै गर्छौँ होइन, तर अहिले एउटा गीत सुनेर किचन मनोरञ्जन गरौँ।
1: हुन्छ बिन्दाज्यू।

0: श्रोता अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक कार्यक्रम नारी प्रगति। त यस कार्यक्रम अन्तर्गत हामीले यहाँ प्रस्तुत गरिरहेका छौँ शिक्षित महिला समृद्ध समाज। यस जानकारीलाई प्रस्तुत गर्नार्थ स्टुडियोमा हुनुहुन्छ दीक्षा राईज्यू। त दीक्षा राईज्यू, तपाईँलाई अब फेरि म प्रश्न गर्न चाहन्छु। प्रश्न के छ भने, किन शिक्षित नारी समृद्ध समाज भनेको हो त?
1: यो ध्रुव सत्य हो कि शिक्षित नारी समृद्ध समाज महिलाहरू सृजनशील स्वाभिमानी र स्वावलम्बी हुन्छन्। त्यसैले महिलाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी उनीहरूको ज्ञान सृजना सिप कला कार्य दक्षतालाई वृद्धि गरी उनीहरूकै पक्षमा निर्माण भएका कानुन आदि इत्यादिका ज्ञान सम्पन्न भएको अवस्थामा महिलाहरूको स्थिति सुदृढ र मजबुत हुन्छ। नारीहरू शिक्षित र सशक्त भए सिङ्गो परिवार शिक्षित र सक्षम बनाउन सक्छ है बिन्ताज्यू। महिला सशक्तिकरणको मूल वा एकमात्र तत्व भनेको शिक्षा नै हो कि कसो हो? महिलाहरू शिक्षित सचेत र सक्षम भए सिङ्गो समाज शिक्षित सभ्य र समृद्ध भएर जान्छ हो कि होइन बिन्ताज्यू? महिला बल विवेक र कार्य दक्षताले पुरुष भन्दा कम हुँदैनन् हो कि होइन बिन्ताज्यू? राजनीति ज्ञान विज्ञान कला साहित्य खेलकुद आविष्कार र अनुसन्धान सबै क्षेत्रमा महिला अब्बल साबित छन् है। यसरी नै नि बिन्ताज्यू, शिक्षित महिलाहरू विशाल प्रतिभाहरू प्रदर्शन गर्दै अवसर पाएका विकासका अनेकौँ योजनाहरू निर्माण गरी सम्भाव्य स्थानमा कार्यान्वयन गर्दै अघि बढ्न सक्छन् हो कि होइन बिन्ताज्यू? उनीहरूको विकसित सोचले सिप श्रम ज्ञान क्षमता र त्याग मार्फत समाजमा विकासको मूल फुटाई तीव्र रूपमा अघि बढ्न सक्छन्। जसरी नारी सृष्टिबिना सृष्टि सम्भव छैन, त्यसरी नै महिलाहरूको प्रत्यक्ष शिक्षित र सक्षम सहभागिता बिना सर्वाङ्गीण विकास सम्भव छैन। एउटा सभ्य सुसंस्कृत शिक्षित र सक्षम महिलाले आफ्नो परिवार र समाजलाई मात्र होइन देश र संसारलाई नै वा विश्व समुदायलाई नै सभ्य आदर्श सक्रिय र विकसित गराउन सक्छ है त। आजको विश्व विज्ञान प्रतिस्पर्धा र प्रविधि भएकोले नै दैनिक जीवनदेखि सम्पूर्ण कार्य र गतिविधिहरू बिना शिक्षा जटिल बन्दै गइरहेको छ। त्यसैले शिक्षित महिला र महिला सशक्तिकरण समाज सभ्य र समृद्ध बनाउन अनिवार्य छ।
0: हजुर, दीक्षाज्यू, एउटा शिक्षित नारीले

0: समाजलाई समृद्ध बनाउन के कस्ता कार्य गर्छन् भनिदिनुहोस् न त।
1: शिक्षित महिलाले समृद्ध समाज निर्माणमा निम्न अनुसार बुँदा रूपमा भूमिका खेल्दछ। अब त्यही भूमिकाहरू म केही भन्न जान्छु है तबिन्दज्यू। वैचारिक धारणा: एक शिक्षित महिलाले जीवन, परिवार, समाज र संसार उचित ढङ्गमा कसरी चल्छ भन्ने अन्तर सम्बन्धित विषयलाई प्रभावकारी ढङ्गमा बुझेका हुन्छन्। सोही अनुसार उच्च मनोबल र विचारका साथ आफू, परिवार, परिवारका सदस्य र समाजलाई सञ्चालन गर्दछ, जुन कुराले समाजका सदस्यहरू समेतलाई सकारात्मक प्रभाव पार्दछ। र अर्को छ कार्यशैली: सम्पादन गर्नुपर्ने कार्यक्रमहरू कसरी, को र कहिले गर्ने भन्ने प्राथमिकताका आधारमा गर्न, गराउन क्षमता राख्दछ र गरेका कामहरू बढीमा बढी सफल, फलदायी र प्रभावकारी बनाउन सक्दछ। पारिवारिक र सामाजिक सदस्यहरूको व्यवस्थापन र समाधान: पारिवारिक सदस्यहरू विभिन्न पेसा र सेवामा सेवारत, कार्यरत हुन सक्छ। बाल बच्चाहरू विद्यालयमा अध्ययनरत हुन सक्छ। दैनिक पेसागत कार्यमा कार्यरतहरूका कुन कस्ता समस्याहरू हुन्छन् र छन्, ती सबै समस्याहरूका समाधान समय र प्राथमिकताको आधार गर्न सक्दछ। स्कुले नानीहरूको दैनिक, दीर्घकालीन समस्या र स्वास्थ्य, शिक्षा र पर्याउने समस्याहरूको समाधान प्रभावकारी रूपले गरी पारिवारिक र सामाजिक समाधानको प्रक्रियालाई सहजै निप्ट्याउन सक्दछ।
0: शिक्षाज्यू, हामीले शिक्षित नारीद्वारा समृद्ध समाज कसरी निर्माण गर्छ भन्ने जानकारी राख्दैछौँ। यस जानकारीलाई केही क्षण पढ्न सारेर एउटा गीत सुनौ।
1: हुन्छ बिन्ताज्यू।

0: त श्रोता यो गीत पश्चात आउनुहोस् हाम्रो यो विषयतर्फ लागौँ. दीक्षाज्यू, तपाईँले जुन चाहिँ जानकारी हामीलाई दिनुहुँदै थियो होइन, त्यसलाई निरन्तरता दिनुहुन्छ कि?
1: शिक्षा र स्वास्थ्य प्रति सजगता. शिक्षित महिलाले शिक्षालाई उच्च प्राथमिकता दिदछ. परिवारमा शिक्षाले सदस्यहरूलाई पार्ने सकारात्मक प्रभाव र महत्त्वबारे जान्दछ र यसको लागि अनिवार्य अनुसार संस्कार, संस्कृति, भद्रता, इमान्दारितालाई कायम गर्न घरको वातावरण तयार गर्न सक्दछ. यसका लागि लगनशीलता, प्रेरणा, सहनशीलता र सक्रियताको संस्कार बनाउन सक्दछ. परिआउने समस्याहरूलाई सजिलै समाधान गर्न सक्दछ. शैक्षिक उपलब्धि सफल रूपले हासिल गर्न सक्दछ. त्यस्तै पारिवारिक स्वास्थ्य र स्वास्थ्यप्रद खानपान र स्वास्थ्यप्रति सजग रहन्छ. परिवारमा आउने स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गरी स्वास्थ्य खर्च बिना नै परिवारको स्वास्थ्य कायम राख्न सक्दछ. जुन एक परिवार हुँदै सकारात्मक रूपले समाजमा फैलिन्छ र अनुसरण गरिन्छ. यसरी एक परिवारले गरेका व्यक्तिगत, पारिवारिक स्वास्थ्य, यौन स्वास्थ्य, परिवार नियोजनका अभ्यास र देश, सरकार र स्थानीय स्वास्थ्य निकायहरूले अवलम्बन र सञ्चालन गरेका स्वास्थ्य योजनाहरूलाई सदुपयोग गर्न र फाइदा लिन सबैले सक्नेछ.
0: हजुर,
1: त्यसरी नै अर्को भन्नुपर्दा न्याय, अधिकार र कर्तव्यको पालना. महिला प्राकृतिक रूपले नै इमान्दार, दयावान र संवेदनशील भएको कारण न्याय, अधिकार र कर्तव्य पालनाको विषयमा पुरुषभन्दा बढी इमान्दार र वफादार देखिन्छ कि कसो बिन्ताज्यू?
0: हजुर,
1: के गर्दा कुन कुन न्यायको दायराभित्र बस्नुपर्छ, कानुनले आफूलाई कति र कुन कुन कार्यक्षेत्रको सीमा तोकेको छ र आफूलाई सुरक्षा दिएको छ, कुन कार्य गर्दा कति र कुन अधिकार प्राप्त छ औ अधिकारहरू प्रयोग गर्दा गराउँदा आफ्नो काम र कर्तव्य चाहिँ कति र के हो भन्ने कुरा महिलाले संवेदनशील रूपले हेर्ने र गर्ने गरेकोले शिक्षित नारीले आफू मात्र नभएर समाजमा अरूलाई पनि नेतृत्व र प्रेरणा दिइरहेका हुन्छन्. यो जिम्मेवारले महिलाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आदर्श, शान्त र समृद्ध समाज निर्माण गर्न ठूलो भूमिका खेलिरहेको छ है बिन्ताज्यू? र त्यसरी नै नेतृत्व र निर्णयात्मक भूमिका. शिक्षित महिलाले समूह, सामाजिक संस्था वा समाजका मानिसहरूमाझ नेतृत्व गर्न सक्छ, जागरण ल्याउन सक्छ र महत्त्वपूर्ण व्यक्तिगत, आर्थिक, सामाजिक र सामूहिक निर्णयहरू पनि गर्न सक्दछ. त्यति मात्र नभएर नि बिन्ताज्यू, व्यक्तिगत स्वतन्त्रता पनि छ एउटा है. शिक्षित महिलाले आफ्ना वा अरूको व्यक्तिगत स्वतन्त्रता कति छ भन्ने ज्ञानको न्यायिक ज्ञान राख्दछ. त्यसैले अवसर र उचित विषय भए ऊ फैलिएर ठुला आर्थिक कारोबार, आर्थिक गतिविधि र आर्थिक आर्जनको बाटोमा खुल्ला रूपले लाग्न सक्दछ है बिन्ताज्यू.
0: दीक्षाज्यू, हाम्रो यो कार्यक्रमको समय भए जस्तो लाग्यो होइन, तर पनि जाँदा जाँदै तपाईँले निष्कर्षमा के भन्न चाहनुहुन्छ यस विषयमाथि?
1: निष्कर्षमा भन्नुपर्दा नि बिन्ताज्यू, अघि भनिएका कुराहरूलाई हृदयगम गरी यसरी सर्वाङ्गीण सहभागी भई सबै मानव र महिलाहरूले अनिवार्य पालना गर्नुपर्ने अनिवार्य विषयहरूलाई सहजतापूर्वक लिँदै, महिलाहरूले शिक्षामा जोड दिँदै जीवनको समस्याहरू

0: लाई नैतिक पूर्वक र सफलतापूर्वक समाधान गर्दै आफूहरूले दन्त चित्तले ज्ञान र सीप प्रयोग गर्दै आवश्यक आर्थिक आर्जनमा लागे शिक्षित महिलाहरूले शिक्षित व्यक्ति परिवार र समाज मात्र होइन समृद्ध समाजमा पनि सफलतापूर्वक निर्माण गर्न सक्दछ कि कसो बिन्ताज्यू?
1: हजुर एकदम ठिक। त श्रोता यहाँ दीक्षा राईज्यूले आजको हाम्रो विषय शिक्षित महिला समृद्ध समाज, एउटा शिक्षित नारी भएर समाजलाई कसरी समृद्ध बनाउने भन्ने विषयलाई यहाँले राम्रो जानकारी हामी समक्ष राख्नुभयो। त यस्तो जानकारी हामी यहाँबाट भविष्यमा पनि लिनेछौँ। त आजलाई भने नारी प्रगति कार्यक्रमबाट हामी दुवै बिदा लिन्छौँ। नमस्ते
0: नमस्ते।

0: छोरीको नयाँ खाता खोल्न अनि मेरो केवाईसी अपडेट गर्न।
1: ए, यो त झटपट हुने काम हो त।
0: कसरी नि?
1: यदि केवाईसी विवरणमा केही परिवर्तन छैन वा ठेगाना मात्र फेरिएको हो भने ब्याङ्कमा दर्ता भएको इमेल, मोबाइल, अनलाइन वा पत्र मार्फत स्व घोषणा गरिदिए पुग्छ।
0: अनि अरू केही परिवर्तन गर्न पर्यो भने नि?
1: घरमै बसी बसी भिडियो केवाईसी वा आधार ओटिपी आधारित ई केवाईसीबाट गर्न सकिन्छ। तर ध्यान रहोस्, ब्याङ्कको आधिकारिक माध्यमबाट मात्रै नि।
0: यो त चाउचाउ पकाउन जति सजिलो पो रहेछ त।
1: आरबीआई भन्छ,
2: केवाईसी सुरक्षित ब्याङ्क तर्फ पहिलो पाइला।
3: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो नारी प्रगति कार्यक्रम। हामी आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनबाट बोलिरहेका छौं। एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप्स अनि दार्जीलिङको एफएम 110.2 मेगाहर्जबाट। अब प्रस्तुत छ शिक्षा ज्योति कार्यक्रम।

अज्ञानताको तममै रात्रिले अन्यलता छाएको संसारलाई शिक्षाको एउटै किरणले आलोकित पार्दछ। आदरणीय श्रोताहरू, शिक्षालाई हाम्रो संस्कृतिमा ज्योतिसँग तुलना गरेको छ। शिक्षाको यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा प्रस्तुता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, कार्यक्रमको थालनीमा हामी सङ्गीतको कुरा गर्छौँ। हुन पनि सङ्गीत भन्न साथै तपाईँ हामी ललायत बन्छौँ, मोहित बन्छौँ, अनि हामी भन्ने पनि गर्छौँ विश्वको प्राण हो सङ्गीतमा लुकेको छ। जसले सङ्गीतलाई मन पराउँदैन हाम्रो नेपाली समाजमा पशु तुल्य पनि भनेर भन्ने गरिन्छ। ताउनुहोस् न त हामी पनि केही छन् रुझौँ भिजौँ अनि पूर्ण मनोरञ्जन बटुलौँ सुनौँ यो गीत।

0: निश्चय नै श्रोता साथसाथै हाम्रा विद्यार्थी भाइ बहिनीहरूले यो गीत सुनेर पूर्ण मनोरञ्जन अवश्य गर्नुभयो होला भन्ने आशा राख्दै हामीले आजको यस शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हामीले निम्ताएका छौँ एक अतिथि। उहाँ आउनुभएको छ टिस्टा भ्याली हाई सेकेन्डरी स्कुलबाट, शिक्षक सन्तोष छेत्री सर, र विशेष उहाँले आज ज्ञान बटुलेर लिएर आउनुभएको छ। साधारण ज्ञानका कुराहरू हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई दिनको निम्ति आइसक्नु भएको छ हाम्रो स्टुडियोमा। र हिमालयन पर्वत आरोहण संस्थान, जसलाई हामी एचएमआई भनेर भन्ने गर्छौँ, त्यसको बारेमा विस्तारपूर्वक हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी दिनुहुनेछ। र सरलाई नमस्कार सर।
1: नमस्कार।
0: र आजको मुख्य विषय त हजुरलाई थाहै छ है, आज हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँले लिएर आउनुभएको साधारण ज्ञानका कुरा विस्तारपूर्वक प्रकाश पारिदिनुहोस् न त है।
1: सम्पूर्ण श्रोताहरूमा नमस्कारको अभिवादन जनाउँदै म आफ्नो विषय प्रस्तुत गर्न लागिरहेको छु। मेरो विषय छ हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट अर्थात् हिमालयन पर्वतारोहण संस्थान। यो संस्थान दार्जिलिङमा अवस्थित रहेको हुनाले प्रथमतः म दार्जिलिङको विषयमा छोटो विचार राख्न चाहन्छु। विश्वकै प्रतिष्ठित र प्रचलित स्थानहरूमध्ये दार्जिलिङ एक हो। यो स्थान भारतको पश्चिम बङ्गाल राज्यको उत्तरी भागमा अवस्थित छ। यो एक प्रसिद्ध पर्वतीय क्षेत्र हो तथा एक अत्यन्त सुन्दर ऐतिहासिक र पर्यटकीय सहर हो, जहाँ लाखौँ सङ्ख्यामा पर्यटकहरू भ्रमण गर्ने गर्दछ। यो स्थानलाई आफ्नो प्राकृतिक सुन्दरता, चियाबारी, कञ्चनजङ्घा, हिमालयको दृश्य र शान्त अनि शीतल वातावरणले विशेष बनाएको पाइन्छ। यसलाई पहाडको रानी पनि भनी नामकरण गरिएको पाइन्छ। दार्जिलिङको मुख्य आकर्षण भनेको कञ्चनजङ्घाको विराट दृश्य देखिनु, टाइगर हिलबाट देखिने सूर्योदयको दृश्य, युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत डिएचआर अर्थात् टोय ट्रेन, माल रोड, चियाबारीको हरियो बगानहरू, महाकाल मन्दिर, चिडियाखाना, राजभवन, रोपे, रक गार्डन, जापानिज टेम्पल आदि आदि हुन्, जसले पर्यटकहरूलाई आकर्षित गराउने गर्दछ। दार्जिलिङ जिल्लामा नेपाली भाषी मानिसहरूको बहुल्य पाइन्छ। यहाँको संस्कृतिमा नेपाली, भोटिया, तिब्बती संस्कृतिको मिश्रण पाइन्छ। नेपाली भाषा, वेशभूषा र संस्कृति यहाँको मुख्य पहिचान हो। दार्जिलिङ शिक्षाको केन्द्र पनि हो, जहाँ धेरै ऐतिहासिक र प्रतिष्ठित विद्यालयहरू छन्। ब्रिटिसकालीन भारतमा अङ्ग्रेजहरूले यस क्षेत्रलाई ग्रीष्मकालीन राजधानीको रूपमा विकास गर्दै चिया र सेनकुनाको खेतीसँगै विद्यालय र सिकेका छन्। भारत स्वतन्त्र पश्चात दार्जिलिङमा स्थापना गरिएको हिमालयन पर्वत आरोहण संस्थान पनि एक पर्यटकीय आकर्षणको केन्द्र बन्न गएको छ, जसको चर्चा हामी आजको यस कार्यक्रममा गर्नेछौँ। विश्वकै मानिसहरूलाई पर्वत आरोहणको निम्ति प्रोत्साहन प्रदान गरेको पाइन्छ। तत्कालीन स्वतन्त्र भारतका प्रधानमन्त्री पण्डित नेहरूले राष्ट्रको युवाहरूको ऊर्जालाई पर्वतारोहण क्षेत्रमा परिणत गर्न साथै तेन्जिङ नोर्गे शेर्पाको वीरताको पहिचान तथा स्मृति स्वरूप तत्कालीन पश्चिम बङ्गालका मुख्यमन्त्री डाक्टर विधानचन्द्र रोयसँग मिलेर दार्जिलिङमा पर्वत आरोहण प्रशिक्षण संस्थान निर्माण गर्ने योजना बनाएका थिए। फलस्वरूप 14 नोभेम्बर 1954 हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट अर्थात् हिमालयन पर्वत आरोहण संस्थान स्थापना भएको थियो। अनि तेन्जिङ नोर्गे शेर्पाको गृहनगर र हिमालयको सबैभन्दा सुन्दर ठाउँहरूमध्ये एक दार्जिलिङलाई यस संस्थानको स्थानको रूपमा छनौट गरिएको थियो। पण्डित नेहरूले युवा भारतीयहरूलाई चुनौती र साहसिक कार्यको खोज तथा विकासको निम्ति हिमालयन पर्वत आरोहण संस्थान स्थापना गरेर एक नयाँ अध्याय तथा इतिहास निर्माण गरेका थिए। यस संस्थान सम्बन्धी उनको भनाइ थियो कि संस्थानले युवाहरूलाई हिमालयको चुचुराहरू मात्र चढ्न सिकाउँदैन तथा तालिम दिँदैन, तर उनीहरूमा मानव प्रयासका चुचुराहरू चढ्ने चाहना पनि सृजना गर्दछ। अनादिकालदेखि नै

हिमालयले मानिसहरूलाई आकर्षित गरेका थिए र त्यहाँ पाइने प्राकृतिक प्रशस्त उपहारहरू पत्ता लगाउन प्रेरित गरेका थिए। भारतीय मनलाई प्रभाव पारेको थियो जुन भारतको पौराणिक कथा, पुराना शास्त्रहरू, पुस्तकहरू र महाकाव्यहरूबाट स्पष्ट हुन्छ। साँच्चैमा वर्तमानमा यो संस्थान हिमालयको चुनौती स्वीकार गर्न र चुचुडामा चढ्न चाहने अथवा चाहना राख्नेहरूको निम्ति उज्यालो पार्ने चम्किलो मसालको रूपमा विकसित भएको पाइन्छ। प्रारम्भमा हिमालयन पर्वतारोहण संस्थान लेबुङ काठ पथमा स्थित रोई भिल्लामा सुरु गरिएको थियो, जुन स्थानमा स्वामी विवेकानन्दका महान शिष्यहरूमध्ये एक सिस्टर निवेदिताले आफ्नो अन्तिम दिनहरू बिताउनु भएको थियो। पछि सन् 1958 बर्चहिल वर्तमान जौहार पर्वतको पश्चिमी भाग अर्थात् वर्तमान चिडियाखाना अथवा जूमा एक भव्य भवन निर्माण गरी सारिएको थियो, जुन भवनको आर्किटेक्ट कलकत्ता स्थित बङ्गाल कलेजका प्राध्यापक जोसेफ एलन स्टेनद्वारा डिजाइन गरिएको थियो। यस संस्थानमा पुग्न हामी दार्जिलिङ सहरदेखि दुईवटा मार्गहरू प्रयोग गर्न सक्छौँ। एक चौरास्ता माल रोड हुँदै दार्जिलिङ सरकारी महाविद्यालय हुँदै अनि दोस्रो लेबुङ रोड हुँदै सिन्हारिक फाटकबाट। हिमालयन पर्वतारोहण संस्थान विश्वकै एक प्रतिष्ठित पर्वतारोहण प्रशिक्षण संस्थान हुनको साथै पर्यटकीय आकर्षणका एक महत्त्वपूर्ण केन्द्र बनेको पाइन्छ। यस संस्थानले स्त्री पुरुषका साथ साथै दृष्टिहीनहरूका निम्ति विशेष पाठ्यक्रम तयार गरेको पाइन्छ भने विदेशीहरूले पनि यस संस्थानमा भर्ना हुन सक्दछन्। आफ्नो स्थापनाको 71 वर्षको अवधिमा यस संस्थानले विदेशी अनि देशी गरेर लगभग 45,000 भन्दा अधिक प्रशिक्षणार्थीहरूलाई हिमाल आरोहणको तालिम दिइसकेको जानकारी पाइन्छ। यस संस्थानको पर्वत आरोहण प्रशिक्षण क्षेत्रमा विशेष पहिचान पनि छ। प्रशिक्षणार्थीहरूको निम्ति यस संस्थानबाट प्राप्त प्रमाणपत्र एक बहुमूल्य सम्पत्ति हो। यहाँबाट प्राप्त प्रमाणपत्र विश्वभरमा मान्यता प्राप्त पनि छ। HMI अर्थात् हिमालयन पर्वत आरोहण संस्थानमा धेरै प्रतिष्ठित विद्वानहरूले अंशग्रहण गरेका छन्। यस संस्थाका प्रथम संस्थापक प्राचार्य अर्थात् प्रिन्सिपल नरेन्द्रधर जयाल थिए भने तेन्जिङ नर्गे शेर्पा सन् 1954 1978 यस संस्थानका फिल्ड ट्रेनिङ निर्देशकको रूपमा कार्यरत थिए। पछि उनी सन् 1976 प्रमुख सल्लाहकारको रूपमा रहेका थिए। यसबाहेक दुईपटक सगरमाथा आरोहण गर्ने प्रथम व्यक्ति नवाङ गम्बु यस संस्थाका स्थापना कालदेखि नै एक प्रशिक्षक थिए। यसरी नै सगरमाथा र म्याटरहर्न पर्वतारोही दोर्जे लाटुको पनि प्रशिक्षक साथै एक उपनिर्देशक बनेका थिए। यसबाहेक निमा तासी, ओम कामी आदि कुशल प्रशिक्षकहरू थिए। वर्तमानमा यो संस्थानको सोह्रौ प्रचारकको रूपमा भारतीय सेनाका कर्णेल रजनीश जोशी कार्यरत छन्, जसले संसारका विभिन्न पर्वतहरू सफलतापूर्वक आरोहण गरिसकेका छन्। यसका साथै यस संस्थानका प्रमुख निर्देशक श्री रोशन गहदराज अनि सहनिर्देशक नानगोटुप भोटिया रहेको पाइन्छ। यस संस्थान सन् 1960 सामाजिक एक्ट 21 अन्तर्गत पञ्जीकरण गरिएको निकाय हो। यो राज्य पश्चिम बङ्गाल सरकार अनि केन्द्र भारत सरकारद्वारा संयुक्त रूपमा सञ्चालन गरिन्छ। यो कार्यकारिणी परिषदद्वारा सञ्चालित हुँदछ, जसको अध्यक्षता भारतको रक्षा मन्त्रीले गर्दछ अनि उप अध्यक्षको रूपमा राज्य पश्चिम बङ्गाल सरकारको मुख्यमन्त्री रहेको हुन्छ। केन्द्र अनि राज्य सरकारद्वारा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यकारिणी परिषदका सदस्यहरू हुन्छन्। तपाईँ चुचुरोबाट चुचुरोमा चढ्न सक्नुहुन्छ। आदर्श वाक्य रहेको यस संस्थानका मुख्य उद्देश्यहरू यस प्रकार रहेका छन्। 1. युवाहरूलाई पर्वत आरोहणमा प्रोत्साहन गर्नु। 2. वैज्ञानिक तरिकाले पर्वत आरोहण र रक क्लाइम्बिङको तालिम दिनु। 3. हिमालयन क्षेत्रमा खोज र अनुसन्धानमा सहयोग गर्नु। 4. पर्वत आरोहणमा सैद्धान्तिक र व्यावहारिक तालिम प्रदान गर्नु। 5. साहसिक गतिविधि र प्राकृतिक संरक्षणको भावना विकास गर्नु। 6. समुदायका उद्यमी स्त्री पुरुषहरूलाई तालिम दिँदै हिमालयन खेलकुद वा वैज्ञानिक खोजको रूपमा पर्वत आरोहण गतिविधिलाई विकास गर्नु। अनि 7. पर्वत आरोहणमा स्त्री पुरुषलाई रुचि अनि पहाड पर्वत वा प्रकृतिप्रति प्रेम जगाउनु आदि रहेको पाइन्छ। हिमालयन पर्वत आरोहण संस्थानको इतिहास

विषयहरू आदि बुझेपछि अब हामी यस संस्थानमा प्रशिक्षण लिन चाहने विद्यार्थी वा प्रशिक्षणार्थीहरूले के कस्तो नियमहरू साथै उनीहरूमा कस्तो योग्यता र गुणहरू रहनु पर्नेछ भन्ने विषयमा बुदागत रूपमा चर्चा गर्नेछौँ। एक प्रशिक्षणार्थीहरूले हिन्दी अनि अङ्ग्रेजी दुवै भाषामा वार्तालाप गर्न पढ्न वा बुझ्न सक्ने हुनुपर्दछ। नम्बर दुई, कोर्सको निम्ति आवेदकहरूले सिट उपलब्धिको निम्ति संस्थानको तालिका कार्यालयमा जाँच गर्नुपर्छ अनि सिट उपलब्ध भएको कोर्सहरूको लागि मात्र आवेदन गर्न सक्दछन्। नम्बर तिन, संस्थानमा अग्रिम पर्वत आरोहण कोर्सहरूको निम्ति एचएमआई दार्जिलिङ, एचआइएम उत्तरकाशी, जेआइएम पहलगाउँ, एनआइएमएएस दिराङ, आइटिबिपी तालिम केन्द्र, एचयुआईआई र एसजिएमआई गान्तोकबाट कुनै एक संस्थानहरूबाट आधारभूत पर्वत आरोहण कोर्समा ए ग्रेड प्राप्त प्रशिक्षणार्थीहरूले मात्र आवेदन गर्न सक्दछ। निर्देशन वा खोज तथा उद्धार कोर्सका निम्ति आवेदकहरूले अग्रिम पर्वत आरोहण कोर्समा ए ग्रेड प्राप्त गरेको हुनुपर्छ। साथै प्रशिक्षणार्थीहरू 12 कक्षा उत्तीर्ण गरेको हुनुपर्छ। अभियान कोर्सहरूको निम्ति आवेदकले ए ग्रेड सहित आधारभूत कोर्सहरूमा पूर्ण गरेको हुनुपर्छ। आवेदकले आफ्नो चिकित्सा वा स्वास्थ्य प्रमाणपत्र, कोर्स शुल्क, जन्म प्रमाणपत्र सहित आवेदन फर्म हुलाक वा करियर मार्फत पठाउन सक्छन्। इमेल सेवा मात्र विदेशीहरूले प्रयोग गर्न सक्दछ। नम्बर सात, विदेशी आवेदकहरूले सरकारी स्वीकृतिको लागि आफ्नो प्रमाणपत्र, राष्ट्रियता प्रमाणपत्र, राहदानी नम्बर, भिजा नम्बर, स्थायी ठेगाना, सम्पर्क नम्बर र इमेल आइडी, शैक्षिक योग्यता, पेसा, वैवाहिक स्थिति, स्थानीय ठेगाना यदि छ भने जम्मा गर्नुपर्दछ। आवेदकहरूले आवेदन फर्म र मेडिकल फर्म संस्थानको वेबसाइट www.hmidarjiling.com डाउनलोड गर्न सक्छ। नम्बर नौ, उच्च उचाइ क्षेत्र तथा हिमालयन प्रशिक्षणको लागि मानसिक शारीरिक स्वास्थ्यको मूल्याङ्कन गर्न कोर्समा सहभागीहरूको निम्ति फिटनेस परीक्षण गरिन्छ। कोर्समा सहभागी हुन अघि कम्तीमा 3 महिना नियमित व्यायामको आवश्यक पर्दछ। परीक्षामा असफल हुने प्रशिक्षणार्थीहरूलाई पाठ्यक्रम वा कोर्सको शुल्क फिर्ता नगरी फिर्ता पठाइन्छ। 11, कोर्स शुल्क एचएमआई प्राचार्यको नाममा डिमान्ड ड्राफ्ट मार्फत पठाउन सकिन्छ। दार्जिलिङमा भुक्तानी गर्न सकिने एनईएफटी अनलाइन भारतीय स्टेट ब्याङ्क दार्जिलिङ शाखा खाता नम्बर 108332761271 भुक्तान गर्न सकिन्छ। आंशिक भुक्तानी चेक वा मनी अर्डर स्वीकार गरिँदैन। नम्बर 13, विदेशीहरूले अमेरिकी डलरदेखि भारतीय रुपियाँमा विनिमय दरमा प्रत्यक्ष वा अनलाइन भुक्तान गर्न सक्दछ। 14, प्रशिक्षणको अवधि खाना, आवास, उपकरण, यातायात, औषधि र अन्य तालिम खर्चको लागि छुट्टै भुक्तान गर्नुपर्दछ। 15, कुनै पनि परिस्थितिमा कोर्स रद्द वा स्थानान्तर गर्न परेको खण्डमा संस्थानको नियम अनुसार फिर्ता कम वा वृद्धि हुन सक्छ। अधिकतम रद्द शुल्क 13,641 भन्दा बेसी हुनु हुँदैन। न्यूनतम 10% रद्द शुल्क लाग्नेछ जुनसुकै कारण भए पनि। नम्बर 16, कोर्सका निम्ति चयन गरिएको प्रशिक्षणार्थीहरूले कोर्स हुनुभन्दा अघि साँझसम्म प्रवेश भइसक्नुपर्छ अनि कोर्स समाप्त भएको दीक्षान्त समारोहपछि संस्थानको छात्रावास छोड्नुपर्छ। 18, एक दिन ढिलो आगमन भएकाहरूलाई कोर्समा सामेल हुन अनुमति दिइँदैन। नम्बर 19, प्रशिक्षणमा पर्वत आरोहणको लागि संस्थानले आवश्यक पोषक र प्राविधिक उपकरणहरू प्रदान गर्दछ। प्रशिक्षणार्थीहरूले आफै पनि ल्याउन सक्दछ। 20, पर्वत आरोहण वा साहसिक कोर्स वा तालिम दिने प्रशिक्षणार्थीहरूले कोर्सको अवधिको निम्ति आफ्नो बिमा गराउनु पर्दछ। अब हामी हिमालयन पर्वत आरोहण संस्थानको भर्ना सम्बन्धी नियमहरू पछि यस संस्थानद्वारा प्रदान गरिने प्रशिक्षण तथा कोर्सहरू सम्बन्धी बुझ्नेछौँ। पर्वत आरोहणमा इच्छुक सबै जसो अनुमति योग्य उमेर भएका देशी विदेशी स्त्री पुरुष प्रशिक्षणार्थीहरू
संस्थाद्वारा प्रदान गरिने विभिन्न पर्वत आरोहण र चट्टान आरोहण कोर्स वा प्रशिक्षणको निम्ति भर्ना हुन सक्दछन्। माग अनुसार आयोजना गरिने विशेष कोर्सहरू बाहेक प्रत्येक वर्ष 16 कोर्सहरू सञ्चालन गरिन्छ। यहाँ केही मुख्य कोर्सहरू सम्बन्धी चर्चा गरिनेछ। नम्बर 1, 28 दिनको आधारभूत पर्वत आरोहण कोर्स, जसमा जलवायु अनुकूलन, सैद्धान्तिक प्रशिक्षण, आधार शिविर अथवा बेस क्याम्प सम्म पुग्ने पदयात्रा, आधार शिविरमाथि क्षेत्रीय प्रशिक्षण आदि समावेश भएको पाइन्छ। यस संस्थानको आधार शिविर पश्चिम सिक्किमको चौडीखाङमा 14,600 फिटको उचाइमा छ। यहीँ नै क्षेत्रीय प्रशिक्षण दिइन्छ। नम्बर 2, साहसिक कोर्सहरू, जसमा रक क्लाइम्बिङ, क्याम्पिङ, ट्रेकिङ र वाटर स्पोर्ट्स सहित आउटबाउन्ड कार्यक्रम तथा प्रशिक्षणको प्रारूप र डिजाइन गरिएको पाइन्छ। नम्बर 3, 28 दिनको अग्रिम पर्वत आरोहण कोर्स, जसमा उन्नत पर्वत आरोहण प्राविधिहरूका साथै योजनाबद्ध अभियानहरू, उद्धार कार्यहरू आदि तालिम दिइन्छ। यहाँबाट प्रशिक्षणार्थीहरू पूर्ण पर्वत आरोहीको रूपमा फर्कन्छ। यो कोर्स यसै हिमालयन पर्वत आरोहण संस्थानबाट पर्वत आरोहण कोर्समा ए ग्रेड प्राप्त गर्नेहरूले मात्र लिन पाउँदछ। नम्बर 4, यसबाहेक यस संस्थानमा दृष्टिहीनहरूको निम्ति पनि कोर्सहरू सञ्चालन गरिन्छ, जसमा चट्टान शिल्प, उच्च उचाइमा पदयात्रा आदि समावेश रहेका छन्। यी कोर्सहरू वार्षिक रूपमा प्रति महिना 28 दिनको गरेर सञ्चालन गरिन्छ, जसमा केही कोर्सहरू स्त्री पुरुष दुवैको निम्ति उपलब्ध छन् भने केही कोर्सहरू केटाहरूको निम्ति मात्र अनि केही कोर्सहरू केटीहरूको निम्ति मात्र छन्। अनि उमेरको सीमा पनि निश्चित तोकिएका छन्। यसका साथै कोर्सहरूका शुल्कहरू पनि कोर्स अनुसार भिन्दै भिन्दै रहेको पाइन्छ, जसको पूर्ण जानकारी तपाईँहरूले हिमालयन पर्वत आरोहण संस्थानको वेबसाइट www.hmidarjeeling.com प्राप्त गर्न सक्नुहुनेछ। यस संस्थानभित्र र बाहिर दुवै प्रकारका धेरै सुविधाहरूले सुसज्जित रहेको पाइन्छ। संस्थानको प्रथम प्राचार्य नाममा जयल हल नाम गरिएको एउटा ठुलो सभागार छ, जसमा प्रदर्शन, व्याख्यान र पर्वत आरोहणका चलचित्रहरू प्रदर्शन गर्न प्रयोग गरिन्छ। यसका साथै एउटा पुस्तकालय पनि छ, जसमा पर्वत आरोहण र वनस्पति अनि जीव जन्तु अन्वेषण, यात्रा आदि लगायत विभिन्न विषयहरूका बहुमूल्य पुस्तकहरू उपलब्ध छ। बाहिरी आकर्षणको रूपमा तेन्जिङ शेर्पाको प्रतिमा, ट्री ट्रप रोप कोर्सको भागको रूपमा जिप लाइन ट्री वक, जहाँ डोरीमा हिँड्न गाइडहरूले प्रशिक्षण गर्दछ। यसबाहेक यस संस्थानको अर्को आकर्षक एक शक्तिशाली टेलिस्कोप हो, जसको प्रयोगले सम्पूर्ण कञ्चनजङ्घाको श्रृङ्खलालाई स्पष्ट रूपमा हेर्न सकिन्छ। यो एडोल्फ हिटलरले नेपालको महाराजा जङ्गबहादुर राणालाई प्रदान गरिएको थियो। यो पुस्तादर पुस्तर हस्तान्तरण हुँदै 7 जुलाई 1961 अन्तमा हिमालयन पर्वत आरोहण संस्थानलाई उपहारको रूपमा प्रदान गरिएको थियो। हिमालयन पर्वत आरोहण संस्थानको अर्को मुख्य आकर्षण सङ्ग्रहालय हो। यस सङ्ग्रहालयको 2 मुख्य खण्डहरू छन्, भुइँतालामा मुख्य सङ्ग्रहालय अनि माथिल्लो तालामा माउन्ट एभरेस्ट सङ्ग्रहालय रहेको छ। यो देशकै सबैभन्दा पुरानो पर्वत आरोहण सङ्ग्रहालय हो, जुन सन् 1957 स्थापित गरिएको थियो। यो पर्वत आरोहणका अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूको निम्ति एक प्रमुख स्रोतको रूपमा काम गर्दछ। यो पर्यटकहरूको लागि खुल्ला छ अनि यहाँ फोटोग्राफी निषेध गरिएको छ। सङ्ग्रहालयको मुख्य द्वारमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू, राज्यपाल हरेन मुखर्जी अनि मुख्यमन्त्री बिसी रोय र तेन्जिङ नोर्गे शेर्पाको ठुलो तस्विर देख्न पाइन्छ। सङ्ग्रहालयको पहिलो खण्डमा हिमालयको विशाल मोडेल स्थापित गरिएको छ, जसले हिमालयको सम्पूर्ण दायरा र प्रमुख चुचुराहरू देखाउँछ। तल विभिन्न पर्वत आरोहण प्रदर्शनीहरू छ। इक्विपमेन्ट इन बोक नाम खण्डमा आइस बन्चरो, हथौडा, रात्रि पोषक, बुट आदि जस्ता हिमालयन आरोहणमा प्रयोग गरिने सामानहरू प्रदर्शन गरिएको छ। पर्खालको एक छेउमा संसारका विभिन्न पर्वत आरोहण सङ्घहरूको ब्याजहरू सङ्ग्रह गरिएको पाइन्छ। यसका साथै
यहाँ वायरलेस सेट, ग्यास बत्ती, हेडल्याम्प, हिउँ बेल्चा, रेगुलेटरहरू सहित अक्सिजन सिलिन्डर, कम्पास आदिको एक खण्ड छ जुन पर्वत आरोहणको समयमा प्रयोग गरिन्छ। त्यहाँ बुट, ल्याच, पानीको बोतल, क्याम्प जुत्ता सम्बन्धी एक खण्ड छ। यसका साथै नेपाली बौद्धहरूको पहिलो थयानी बुद्ध मानिने बुद्धको

0: 30 तेन्जिङ शेर्पा एडमन्ड हिलरीसँग सगरमाथामा चढ्न सफल भएको ठूलो तस्विर राखिएको छ। त्यसपछि त्यहाँ सन् 1924 जर्ज म्यालोरी र एड्युन इर्विनको पर्वत अरोहणको क्रममा हराएको धेरै वर्षपछि म्यालोरीको शव प्राप्त भएको विवरणहरू पाइन्छ। यसबाहेक त्यहाँ 2009 माउन्ट मकालु अभियानका प्रदर्शनीहरू, जहाँ स्लिपिङ ब्याग, मोजा, टोपी, ज्याकेट आदि देख्न पाइन्छ। यसका साथै तेन्जिङ नोर्गे शेर्पाको व्यक्तिगत गियर र लुगाहरू, आइस पन्चरो, ज्याकेट, पन्जा, टोपी आदि पनि देख्न पाइन्छ। यसरी नै तेन्जिङ शेर्पापछि सगरमाथा अभियानको सफलतापूर्वक आरोहणलाई धेरै तस्विरहरूको साथमा देख्न सकिन्छ। यो सङ्ग्रहालय दैनिक बिहान 9:30 4 बजीसम्म खुला रहन्छ। बिहिबार पर्यटकहरूको लागि बन्द रहन्छ। यो चिडियाखाना सँगै संयुक्त रहेको छ। यसर्थ संयुक्त टिकट मूल्य प्रति व्यक्ति भारतीय र सार्क देशहरूको निम्ति 110 रुपियाँ छ, अनि अन्य विदेशीहरूको निम्ति 180 रुपियाँ छ भने 6 वर्ष मुनिका नानीहरूलाई निशुल्क प्रवेश गराइन्छ। अन्तमा हिमालयन पर्वत आरोहण संस्थान दार्जिलिङ तथा भारतकै एक शैक्षिक धरोहर हो। यो संस्थान संसारकै सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ शेर्पा अनि एडमन्ड हिलरी सन् 1953 चढ्न सफल भएपछि भारतको तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको सत्प्रयासमा सन् 1954 4 नोभेम्बरको दिन स्थापना गरिएको थियो। वर्तमानमा आएर यस संस्थानले 71 वर्ष पूर्ण गरिसकेको छ। यस संस्थानले आज पर्यन्त संसारकै मानिसहरूलाई आफ्नो निश्चित पाठ्यक्रम तथा कोर्स अनुरूप हजारौँको संख्यामा तालिम दिँदै हिमालयन आरोहणमा महत्त्वपूर्ण योगदान र प्रोत्साहन दिइरहेका छन्। यसका साथै यस संस्थानले हिमालय क्षेत्रको अन्वेषण, हिमालय तथा प्रकृतिप्रति मानिसको लगाउ वा प्रेम भावनाको विकासमा पनि योगदान दिइरहेका छन्। यस संस्थानकै एक अंशको रूपमा रहेको सङ्ग्रहालयको आफ्नो छुट्टै महत्त्व रहेको पाइन्छ, जसले पर्वत आरोहणको इतिहासलाई जीवन्त राखेका छन्। यति मात्र होइन, यस सङ्ग्रहालयभित्र संग्रहित हिमाली जीवनको शैली, त्यहाँ पाइने जीवजन्तु तथा प्राणीहरूको अवशेषहरूले हामीलाई हिमालय क्षेत्रलाई बुझ्न महत्त्वपूर्ण योगदान दिदछ। त्यहाँ सङ्ग्रह गरिएको हिमालय अभियानमा प्रयोग गरिने उपकरणहरूले हामीलाई हिमालय आरोहण चान्चुने कुरो होइन, यसको निम्ति अदम साहस र असल प्रशिक्षण हुनुपर्छ भन्ने कुराको ज्ञान दिदछ भन्दै आजको मेरो हिमालयन पर्वत आरोहण संस्थान सम्बन्धी सामान्य ज्ञान विषयलाई यहीँ अन्त गर्दछु। धन्यवाद।
1: र हजुरले धेरै राम्रो प्रकाश पारिदिनु भयो है, एचएमआई अर्थात् भनौँ हिमालयन पर्वत आरोहण संस्थान जो दार्जिलिङमा अवस्थित छ, अनि यहाँभित्र के रहेछ, अनि यसको यो पर्वत आरोहण संस्थाको महत्त्व अनि गरिमा के कस्तो रहेछ भन्ने कुरोमा तपाईँले धेरै राम्रो प्रकाश पारिदिनु भयो। र सरले आफ्नो व्यस्त समयलाई पन्छाएर आज शिक्षा ज्योति कार्यक्रममा आएर हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई यति ज्ञानमूलक कुराहरू गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ है।
0: धन्यवाद।
1: अन्तमा हामी यही भन्छौँ प्यारा विद्यार्थी भाइ बहिनीहरू, समयले तपाईँ हामीलाई पर्खिने त कदाचित होइन, न मैले पर्ख भन्दा पर्खिने हो, न तपाईँकोले भन्दाखेरि पर्खिने हो, निरन्तर आफ्नो गति माने बग्ने हो। जसरी घडी आफ्नो टिकटिकमा बग्छ, त्यसरी नै खोला जसरी निरन्तर आफ्नो गतिमा बहिरहन्छ, त्यसरी नै समय पनि बगिरहे नै रहन्छ। र विद्यार्थी भाइ बहिनीहरू, भोलि गर्ने कामलाई आजै गर र आजै गर्ने कामलाई अहिले गर भन्ने सोच अर्थात् भनौँ त्यो मन्त्रलाई आत्मसात गर्नुहोस् र तपाईँहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँझ्दै आजको यस शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा उज्जवल हुँदछ। नमस्कार।

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। महाराष्ट्र विधान परिषदका नवनिर्वाचित 10 जना सदस्यहरूले आज बिहान उच्च सदनको सदस्यको रूपमा शपथ लिए। महाराष्ट्र विधानसभाका अध्यक्ष प्रोफेसर राम शिन्देले मुम्बईस्थित विधानसभा भवनको केन्द्रीय हलमा नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराए। लाटभियाका प्रधानमन्त्री विका सिलिनाले आज आफ्नो राजीनामा घोषणा गर्दै वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै यसलाई सही निर्णय भएको बताएका छन्। नयाँ मन्त्री परिषद गठन नभएसम्म सरकारले कार्य गरिरहनेछ। लाटभियाको राज्य सञ्चालित मिडियाले राष्ट्रपति एडगर्स रिन्किविचले सिलिनाको राजीनामा प्राप्त गरेको रिपोर्ट गरेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सरकारी विभागहरूलाई आफ्ना 50% कर्मचारीहरूका लागि घरबाट काम व्यवस्था लागू गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्रीले कर्मचारीहरूलाई 1 वर्षको अवधिको लागि विदेश यात्रा गर्न निषेध गर्ने र शनिबार अनि आइतबारलाई कार्य दिन तोक्ने निर्देशन पनि जारी गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो। ट्रम्पले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो शिखर सम्मेलनको रूपमा वर्णन गर्नुभएको छ। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको मन्त्री परिषदका नवनियुक्त सदस्यहरूलाई विभाग आवन्टित गर्ने प्रस्तावलाई अनुमोदन गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा भाग लिने विदेश मन्त्रीहरूसँग भेट गर्नुभयो। रुसका सर्गे लाभरोभ, इरानका अब्बास अराक्ची, दक्षिण अफ्रिकाका रोनाल्ड लामोला र ब्राजिलका मौरो भिएरा लगायतका विदेश मन्त्रीहरूले आज प्रधानमन्त्री मोदीसँग भेट गर्नुभयो। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। श्रोताहरूले हामीलाई आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथै न्युज ओन एयर एपमा पनि सुन्न सक्नुहुनेछ। समय अहिले साँझको 5:07:25 भइरहेको छ र अब प्रस्तुत गर्न लागिरहेका छौँ फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान। श्रोतगण, जय जवान कार्यक्रममा आज हामी यहाँहरूलाई सुनाइरहेका छौँ चलचित्र हम तुम्हारे है सनमबाट विविध कलाकारहरूको आवाजमा केही गीतहरू। पहिले सुन्नुहोस् यो गीत अनुराधा पौडेल र उदित नारायणको स्वरमा, शब्द सङ्गीत रहेको छ समीर र निखिल विनयको।

श्रोतागण सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र अब सुन्नुहोस् अघिल्लो गीत उदित नारायण र बलि ब्रह्माटको आवाजमा शब्द रहे अनि सङ्गीत रहेको छ समीरको।

0: विज्ञापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: श्रोतागण जय जवान कार्यक्रममा आज हामी यहाँलाई सुनाइरहेका छौँ एकै चलचित्र हम तुम्हारे है सनमबाट। र अब विविध कलाकारहरूको आवाजमा केही गीतहरू अब सुनाइरहेका छौँ। अघिल्लो गीत सोनु निगमको आवाजमा, शब्द सङ्गीत रहेको छ प्रवीण भारद्वाज र डाबो मल्लिकको।

श्रोतागण सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र आज हामी यहाँलाई सुनाइरहेका छौँ एकै चलचित्र हम तुम्हारे हे सनम चलचित्रबाट। र अब सुन्नुहोस् यो अन्तिम गीत सोनु निगमको आवाजमा शब्द सङ्गीत रहेको छ प्रवीण भारद्वाज र डाबु मल्लिकको।

0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनफिङले आज पेजिङमा वार्ता गरे। व्यापार, प्रौद्योगिकी अनि क्षेत्रीय सुरक्षालाई लिएर तनाव रहे तापनि दुवै नेताहरूले सहयोगमाथि जोड़ दिए। यो बैठक ट्रम्पको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको अवधि चीनको पहिलो यात्रा थियो। व्हाइट हाउसको अनुसार दुवै नेताहरूले यस कुरामाथि सहमति व्यक्त गरे कि ऊर्जाको निरन्तर प्रवाह सुनिश्चित गर्नको लागि हर्मुज जल डमरू मध्य खुला रहनुपर्नेछ। व्हाइट हाउसले ट्रम्पको राष्ट्रपति शीसित बैठक लाभप्रद रहेको बताएको छ। बैठकपछि सभालाई सम्बोधित गर्नुहुँदै चीनका राष्ट्रपति शी जिनफिङले द्वन्द्वको सट्टा सहयोगलाई बढ़ावा दिने विषयमाथि जोड़ दिँदै भन्नुभयो, चीन अनि अमेरिका प्रतिद्वन्दी होइन तर साझेदार हुनपर्नेछ। उहाँले द्विपक्षीय सम्बन्धहरूमा एक नयाँ अध्यायको शुरूआतको आह्वान गर्नुभयो। श्री ट्रम्पले सकारात्मक स्वरमा जवाब दिनुहुँदै भन्नुभयो कि अमेरिका चीन सम्बन्ध पूर्वमा भन्दा असल हुनेछ। उहाँले आफ्नो प्रतिनिधिमण्डलमा प्रमुख अमेरिकी व्यापार अधिकारीहरूको उपस्थितिबारे उल्लेख गर्नुभयो, जसमा प्रमुख प्रौद्योगिकी अनि कर्पोरेट जगतका व्यक्तित्वहरू सामेल थिए। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआईआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्र शासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढंगमा चलाइनेछ। यी राज्यहरू हुन् आन्ध्र प्रदेश, अरूणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, ओडिसा, पंजाब, सिक्किम, त्रिपुरा, तेलंगाना अनि उत्तराखण्ड। केन्द्र शासित प्रदेशमा दिल्ली, चण्डीगढ, दादरा अनि नगर हवेली तथा दमन अनि दीव पनि यसमा सामेल रहेका छन्। महाराष्ट्र विधान परिषदका 10 नवनिर्वाचित सदस्यहरूले आज बिहान उच्च सदनको सदस्यको रूपमा शपथ लिएका छन्। महाराष्ट्र विधानसभाका अध्यक्ष प्रोफेसर राम शिन्देले मुम्बईको विधानसभा भवनको केन्द्रीय कक्षमा नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो। कार्यक्रममा मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे, नवनिर्वाचित विधायक सुनेत्राजित पवार, विधानसभा अध्यक्ष राहुल नार्वेकर र धेरै वरिष्ठ नेताहरू उपस्थित रहेका थिए। रूसका विदेश मन्त्री सर्गे लाभरोभले प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको छ। श्री लाभरोभले श्री मोदीलाई गत वर्ष दिसम्बरमा 23 भारत रूस वार्षिक शिखर सम्मेलनका लागि राष्ट्रपति पुतिन र प्रधानमन्त्री मोदीबीच भएको बैठकपछि द्विपक्षीय सहयोगमा भएको प्रगतिको बारेमा जानकारी गराउनुभयो। रूसका विदेश मन्त्री र प्रधानमन्त्रीले युक्रेन र पश्चिम एसियाको अवस्था लगायत आपसी हितका विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुभयो। प्रधानमन्त्रीले भारतको निरन्तर अडानलाई दोहोराउनुभयो र वार्ता र कूटनीतिलाई अगाडि बढ्ने उत्तम मार्ग भन्नुभयो। श्री मोदीले विदेश मन्त्री लाभरोभलाई राष्ट्रपति भ्लादिमिर पुतिनलाई न्यानो शुभकामना दिन अनुरोध गर्नुभयो। कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंहले कृषि र ग्रामीण विकास मन्त्रालय सहित आफ्ना सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरूसँग बैठक गर्नुभएको छ। भेटपछि उहाँले संवाददाताहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको अपील अनुसार मन्त्रालय स्तरमा एक वर्षसम्म सुन खरिद नगर्ने निर्णय भएको बताउनु भएको छ। उहाँले जनहित र राष्ट्रिय हितका लागि अत्यावश्यक भ्रमण बाहेक कुनै पनि वैदेशिक भ्रमण गरिने छैन। श्री चौहानले आयातित खाद्य तेलको विवेकपूर्ण प्रयोगको आवश्यकतामा पनि जोड़ दिनुभएको छ। उहाँले सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। कृषि मन्त्रालयले देशभरिका गाउँ गाउँमा किसानलाई मलको सन्तुलित प्रयोगबारे सचेत गराउन अभियान शुरू गरेको बताउनु भएको छ। दिल्लीका उपराज्यपाल तरणजीत सिंह सन्धु र मुख्यमन्त्री रेखा गुप्त आज डाक्टर बीआर अम्बेदकर विश्वविद्यालयको 14 दीक्षान्त समारोहमा सहभागी हुनुभयो। यस अवसरमा उहाँले डिग्री र मेडल प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिनुभयो। आफ्नो सम्बोधनमा विश्वविद्यालयका उपराज्यपाल श्री सन्धुले भन्नुभयो, दीक्षान्त समारोह विद्यार्थीहरूको जीवनमा एक महत्वपूर्ण कोसे ढुङ्गा हो जसले शैक्षिक यात्राको नयाँ जिम्मेवारीको शुरूआत गर्दछ। उहाँले विगत 17 वर्षमा यस विश्वविद्यालयले सामाजिक विज्ञान, मानविकी र जनसरोकारका क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको बताउनुभयो। साथै मुख्यमन्त्री श्रीमती गुप्ताले भन्नुभयो, यो उपलब्धि विद्यार्थीहरूको वर्षौंको मेहनत, अनुशासन र संघर्षको परिणाम हो। उहाँले भन्नुभयो, दीक्षान्त समारोह केवल डिग्री प्राप्त गर्ने अवसर मात्र होइन तर समाज र राष्ट्रप्रति नयाँ जिम्मेवारीको संकल्प गर्ने महत्वपूर्ण क्षण पनि हो। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब सुन्नुहोस् हिन्दी फिल्मी गीत चलचित्र हम आपके दिल में रहते बाट अनुराधा पौडेल अनि कुमार सानुको आवाजमा शब्द संगीत रहेको छ समीर अनि अनु मल्लिकको।

0: आहा बडा रमाइलो भयो, आनन्द आयो, अनि अलिक थकाइ पनि मेटियो। बिरेन्द्रज्यू, धनमाया दिदी,
1: अब चाहिँ हाम्रो कुराकानी थाल्नु पर्छ होला हौ।
0: हजुर हजुर।
1: भन्दा पनि आज चाहिँ धनमाया दिदी के सोचेर आउनु भएको छ कुनी?
2: कुराकानी के सोचेर आएको छु भन्दा नि बिरे भाइ, आज के कुराकानी गरौँ भने पशु प्राणी नपाली भएन। पशु प्राणी पालेर नै त हाम्रो सबै जीविका चलिरहेको छ है।
1: हो नि।
2: र पशुपालनमा चाहिँ यो गाई बस्तुलाई लाग्ने प्रमुख रोगहरू चाहिँ के छ होला, यसमा के केमा चाहिँ ध्यान दिनुपर्ने, त्यो सबै कुरो जानिराखौँ भनेर नि यसो बताइदिनुहोस् न।
1: अनि चुल्टे भाइ, यो कुरा म नै थालौँ कि तपाईँ थाल्ने हो?
0: हुन्छ हुन्छ, तपाईँले कुराकानी सुरु गर्दा पनि भयो, मैले गर्दा पनि भयो।
1: हुन्छ,

0: जानकारी दिनुभए पनि हुन्छ।
1: हुन्छ, त्यसो भए म नै सुरु गरेँ नि त।
2: हुन्छ हुन्छ।
1: अब यहाँले सोधिहाल्नुभयो गाई बस्तुलाई लाग्ने प्रमुख रोगहरू, अब प्रमुख रोगहरू त धेरै छ, त्यो रोगहरू मध्ये पहिलो चाहिँ हो खुरेत रोग।
0: ज्यू ज्यू ज्यू।
1: अङ्ग्रेजीमा चाहिँ यसलाई फुट एन्ड माउथ डिजिज भनिन्छ, एफएमडी भनेर पनि भन्छ के। अब यो रोगको कारण चाहिँ के हो भन्दाखेरि भाइरसको कारणले गर्दाखेरि चाहिँ यो रोग लाग्ने गर्छ।
0: हजुर हजुर।
1: अनि लक्षणमा चाहिँ कस्तो हुन्छ भन्दा मुखमा घाउ आउने, खुट्टाको बिचमा फोका आउने, धेरै रात जुहाउने, ज्वरो आउने, खाना मन नगर्ने, पशुले चाहिँ यसो गर्छ यसको लक्षणमा चाहिँ। अनि असर चाहिँ के हुन्छ भन्दाखेरि दुध उत्पादन घट्छ, गाई कमजोर हुन्छ, सानो बाछा बाछी झन् मर्न पनि सक्छ नि।
0: निकै डरलाग्दो रोग रहेछ नि त है। यसको रोकथाम गर्ने कुनै उपाय चाहिँ छ कि छैन होला नि?
1: अब यो रोगको रोकथामको लागि चाहिँ हामीले नियमित खोप लगाउने, बिरामी पशुलाई चाहिँ अलग्गै राख्ने अरू जाति पशुलाई भन्दा।
0: हजुर हजुर।
1: अनि त्यसरी नै अर्को कुरा चाहिँ के ध्यान दिनुपर्छ भन्दाखेरि हामीले सधैँ गोठ चाहिँ सफा राख्ने, बानी बसाल्नु पर्यो।
0: हजुर हजुर।
1: अनि उपचारको निम्ति चाहिँ हामीले पशु चिकित्सकको सल्लाह अनुसार औषधि दिने, मुख तथा खुट्टा सफा गर्ने, अनि नरम चिजहरू चाहिँ खुवाउने के धनमाया दिदी। यो खुरेत रोग लाग्दा चाहिँ यसो गर्नुपर्छ हौ धनमाया दिदी।
0: हजुर, यो गर्नु सक्यो भने चाहिँ यो रोगबाट अलिक नियन्त्रण चाहिँ गर्न सक्ने रहेछ है यो रोगलाई।
1: हजुर।
0: त्यो बाहेक अरू कुन रोगले चाहिँ गाईलाई चाहिँ सताउँछ होला?
2: अर्को चाहिँ छ भ्यागुते रोग भन्छौँ हामी है, अङ्ग्रेजीमा चाहिँ यसलाई हेमोरेजिक सेप्टिसिमिया भन्छ। अब यो चाहिँ अघि भन्नुहुँदै थियो बिरे दाजुले, त्यो चाहिँ भाइरसबाट रोग हुने, भ्यागुते चाहिँ ब्याक्टेरियाबाट लाग्ने रोग हो। हो त।
0: हजुर हजुर। यसको लक्षण चाहिँ के कस्तो देखाउँछ होला नि चुल्टे भाइ?
2: यसको लक्षण चाहिँ कस्तो हुन्छ भनेदेखिको यसमा चाहिँ एकदमै ज्वरो आउने हुन्छ, घाँटी सुन्निने, सास फेर्न गाह्रो हुने, अनि अचानक मृत्यु पनि हुन सक्छ।
0: निकै डरलाग्दो नै रोग रहेछ है।
2: एकदमै भ्यागुते रोग एकदमै डरलाग्दो नै हो। अब यसको असर चाहिँ कस्तो हुन्छ भनेदेखि छिट्टै मृत्यु हुन सक्छ। अब धेरै पशु संक्रमित हुन सक्छन्, सर्छन् त होइन, त्यस्तो पनि हुन सक्छ।
0: यस्तै यति डरलाग्दो भ्यागुते रोग लागेपछि यसलाई चाहिँ हामीले यो रोगलाई नियन्त्रण गर्न सक्छौँ कि सक्दैनौँ होला?
2: अब यसलाई नियन्त्रण गर्ने, रोकथाम गर्ने चाहिँ के छ भने समयमै खोप लगाउने।
0: हजुर हजुर।
2: सफा पानी र खाना दिने। अब खोप लगाउनुको निम्ति चाहिँ अब पशु चिकित्सककोमा जानु पर्यो, उपचार कसरी गर्ने के गर्ने त्यो सोधखोज गर्नु पर्यो। अनि अब उपचारमा उहाँले एन्टिबायोटिकहरू दिनुहुन्छ, औषधिहरू दिनुहुन्छ, तुरन्त पशु चिकित्सककोमा चाहिँ उपचार चाहिँ गर्नको निम्ति चाहिँ कुदिहाल्नु पर्यो।
1: हो नि हो नि। अनि धनमाया दिदी, गाई बस्तुलाई लाग्ने अर्को मुख्य रोग चाहिँ हो थुनेलो रोग, सुन्नु भएको होला नि?
0: हजुर हजुर, सुनेको छु।
1: अनि यो रोग हुँदा चाहिँ थुनमा संक्रमण हुन्छ क्या, रोग लाग्छ भनौँ न, घाउ हुन्छ। यसको लक्षणमा चाहिँ थुन सुनिने, दुधमा रगत वा पानी देखिने, दुध कम हुने, पशुलाई दुखाइ हुन्छ यसो हुँदा चाहिँ। अनि यसले चाहिँ के असर गर्छ भन्दा दुध उत्पादन घट्छ, दुध बेच्न नमिल्ने हुन्छ।
0: थुनेलो रोग लागेपछि दुध त बेच्ने त भएन।
1: हजुर।
0: अनि पशुलाई यति डरलाग्दो थुनेलो रोग लागेपछि यसलाई हामीले रोकथाम गर्ने उपाय त गर्नु पर्यो नि त। रोकथाम गर्ने उपाय चाहिँ के छ होला नि?
1: रोकथामको लागि चाहिँ दुध दुन अघि थुन सफा गर्ने, रोग नलागोस् भन्न खातिर चाहिँ पहिले नै हामीले साफ सुग्घर गरेको छौँ भने चाहिँ रोग लाग्दैन धनमाया दिदी। त्यसरी नै गोठ सफा राख्नु पर्यो। यदि अब थुनेलो रोग लागिहालेमा चाहिँ उपचारको निम्ति चाहिँ डाक्टरहरूको सरसल्लाह अनुसार एन्टिबायोटिकको औषधि दिने।
0: ज्यू।
1: अनि अर्को विशेष ध्यान दिनुपर्ने चाहिँ थुन सधैँ सफा राख्ने। यस्तो प्रकारले चाहिँ हामीले थुनेलो रोगको रोकथाम गर्न सक्छौँ, उपचार गर्न सक्छौँ धनमाया दिदी।
0: पहिलाबाटै सावधान हामीले अप्नाउन सक्यो भने चाहिँ यति रोगहरू लाग्नु चाहिँ नसक्ने रहेछ नि त है।
1: हजुर हजुर।
0: त्यो बाहेक अरू कुन रोगले चाहिँ यो गाई बस्तुलाई चाहिँ लाग्न सक्छ होला?
2: अब त्यो बाहेक चाहिँ नि दिदी लम्पी रोग भनेर त सुन्नु भएको होला
0: होइन? अनि रम्मा, अब पहिला लागेको रोग हो यो, धेर त भएको छैन है, भर्खर भर्खर नै यो रोग लागेको है, र पनि अब यसमा जानकारी गराइदिनुहोस् न।
2: यो चाहिँ भाइरसबाट फैलिने रोग हो है। अनि यो रोगको लक्षण चाहिँ कस्तो हुन्छ भनेदेखिको चाहिँ शरीरमा सानो सानो गिर्खा आउने हुन्छ, तपाईँले देख्नु पनि भएको होला है, अब धेरै चर्चा भएको थियो हल्ला।

0: भएको थियो यो विषयमा, यो रोगको विषयमा.
1: अनि
0: यसमा चाहिँ कस्तो हुन्छ भने शरीरमा गिर्खा आउँछ, ज्वरो आउँछ, अनि आँखा र नाकबाट पानी आउने, अनि कमजोर देखिन्छ क्या पशुप्राणीहरू, एकदमै कमजोर देखिन्छ. अनि यसको असर चाहिँ, यो लम्पी रोगको असर चाहिँ के हुन्छ भन्दाखेरिको दुध उत्पादन घट्छ, अनि शरीर एकदमै कमजोर हुन्छ, यो हिसाबको चाहिँ हुन्छ
1: यो लम्पी रोगले.
0: हजुर हजुर.
1: अनि यो लम्पी रोग लाग्यो भने यसलाई हामीले रोकथाम गर्ने त कोसिस त गर्छौँ नि त,
0: भाइ
1: के कस्तो प्रकारले चाहिँ रोकथाम गर्न सक्छौँ होला?
0: रोकथाम गर्नको निम्ति चाहिँ पशु चिकित्सकमै सम्पर्क गर्नु पर्यो, अनि अब सफा वातावरणमा राख्नु पर्यो पशु प्राणीलाई, अनि त्यही हो मैले भनिहालेँ चिकित्सकको सल्लाह चाहिँ लिनु पर्यो.
2: ठिक भन्नुभयो, ठिक भन्नुभयो. अनि धनमाया दिदी, यो बाहेक पशुलाई लाग्ने अरू रोगहरू पनि छ, त्यस विषयमा कुराकानी गर्नुभन्दा अगाडि चाहिँ हामी फेरि अर्को गीत सुनेर आनन्द लिउँ न.
1: भनेपछि बोल्दा बोल्दा घाँटी सुक्यो है बिरे भाइ. मैले यहाँ चिया ल्याएको छु, यो चिया यसो पिउँदै एकछिन रमाइलो गरौँ न त.
0: हुन्छ हुन्छ हुन्छ.

0: बडा रमाइलो भयो, चिया पनि गजबको,
1: घाँटी पनि
0: एकदम घाँटी
1: भिज्यो, सुकेको घाँटी पनि भिज्यो,
2: हो नि हो नि
1: हजुर।
2: अनि आज हामी यहाँ धनमाया दिदीले जुन पशुलाई लाग्ने मुख्य रोगहरू सम्बन्धी सोध्नु हुँदैछ, हामीले अघि गीत सुन्न अगाडि धेरैवटा रोगहरू सम्बन्धी जानकारी गरायौँ
1: हजुर, अनि धेरै राम्रो जानकारी दिनुहुँदैछ नि बिरे भाइ, चुल्टे भाइ तपाईँहरूले
2: हजुर। अनि अर्को लाग्ने मुख्य रोग हो पखाला रोग, बुझ्नुभयो, हामीलाई जस्तै गाई बस्तुलाई पनि पखाला लाग्छ कोही बेला है, यसको कारण चाहिँ के हुन्छ भन्दाखेरि दूषित खाना वा पानी दिँदाखेरि चाहिँ पखाला रोग लाग्ने सम्भावना हुन्छ। लक्षणमा चाहिँ बारम्बार दिसा हुने, कमजोरी हुने, शरीर सुक्ने, हामी जस्तै के जस्तो हामीलाई हुन्छ नि त्यस्तै हुन्छ पशुमा पनि। अनि असर चाहिँ के हुन्छ भन्दाखेरि पानीको कमी हुन्छ गाई बस्तुलाई, यसले गर्दाखेरि मृत्यु पनि हुन सक्छ।
1: यो पखाला रोग पनि निकै डरलाग्दो नै रहेछ गाई बस्तुको लागि, होइन बिरे भाइ चुल्टे भाइ
0: हजुर,
1: किनभने मृत्युसम्म हुनसक्छ भन्नुहुँदैछ नि त
2: हजुर।
1: पखाला रोग लागेपछि अब मृत्यु पनि हुन्छ भन्नुहुँदैछ है, यो रोगलाई चाहिँ हामीले कसरी रोकथाम गर्नु चाहिँ सक्छौँ होला बिरे भाइ?
2: रोकथामको लागि चाहिँ सफा पानी दिनुपर्छ हामीले गाई बस्तुलाई, सन्तुलित खाना खुवाउनु पर्यो, अनि उपचारको निम्ति चाहिँ हामीलाई जस्तै झोल पदार्थ हामी बेसी दिन्छौँ नि पखाला चल्दाखेरि, त्यसरी नै पशुलाई पनि त्यस्तै दिनु पर्यो, झोलयुक्त पदार्थहरू दिने, त्यसरी नै चिकित्सकको सल्लाह लिएर औषधि पनि दिनुपर्छ। यस्तो प्रकारले हामीले ध्यान दिउँ भने चाहिँ गाई बस्तुलाई पखाला रोग लाग्दैन।
0: अनि धनमाया दिदी, त्यो बाहेक पशु प्राणीलाई जुकाको समस्या पनि हुन्छ है?
2: हो त
1: हजुर हजुर, के कस्तो प्रकारले चाहिँ जुका हुन सक्छ होला?
0: अब हेर्नुहोस् है, पेटभित्र वा शरीरभित्र परजीवी जुगा हुनु त्यो चाहिँ अब जुगाको समस्या हो
1: हजुर।
0: अब विशेष गरी जुगा परेपछि कस्तो लक्षण देखाउँछ पशु प्राणीले भन्दाखेरि दुब्लोपन आउँछ,
1: बुझ्नु पर्यो नि त है, अब यो
0: दुब्लोपन हुन्छ, अनि पखाला लाग्छ, रगतमा कमी आउँछ, खाना कम्ती खाने गर्छ, यस्तो कुराहरू चाहिँ हुन्छ। अब विशेष गरी यो जुगा लागेको अवस्थामा कस्तो असर गर्छ भनेपछि गाई बस्तुमा दुध कम हुन्छ
1: हजुर,
0: शरीर एकदमै कमजोर हुन्छ, यो चाहिँ विशेष गरी ध्यान दिनुपर्ने कुरा हो
1: नि।
0: अनि यसको रोकथामको निम्ति चाहिँ के गर्नुपर्ने भन्दाखेरि चाहिँ नियमित रूपमा जुगा मार्ने औषधि त्यो चाहिँ दिनु पर्यो, सफा घाँस र पानी पनि एकदमै शुद्ध पानी दिने, होइन सफा घाँस दिने, अनि औषधि प्रयोग गर्नु अघि चाहिँ पशु चिकित्सकसँग सरसल्लाह गरेर मात्र औषधि प्रयोग गर्ने भनेर सल्लाह दिन चाहन्छु। किनभने हामीले यो भएको होला त्यो भएको होला भनेर हामीले जथाभावी अब औषधि व्यवहार गर्नु भएन,
1: हजुर हजुर, भनेपछि जुगा पर्यो भने पनि गाई बस्तुलाई चाहिँ धेरै असर पार्दो रहेछ
0: हजुर।
1: गाई बस्तुलाई रोग लाग्नुको मुख्य कारण चाहिँ के छ होला, त्यसमा पनि त हामीले बुझ्नु पर्यो नि त,
2: हो नि हो नि,
1: बताउनुहोस् न।
2: अब गाई बस्तुलाई रोग चाहिँ किन लाग्छ भन्दाखेरि फोहोर गोठ छ भने, दूषित पानी तथा खाना पिना दिँदै हुनुहुन्छ भने, खोप तपाईँले लगाउनु भएको छैन भने
1: हजुर,
2: अनि त्यसरी नै पोषणको कमी भयो भने पनि गाई बस्तुलाई रोग लाग्न सक्छ
1: हजुर हजुर, ठिक कुरा गर्नुभयो।
2: त्यस्तै प्रकारले अर्को मुख्य समस्या चाहिँ के छ भन्दाखेरि जुन रोग लागेको पशु छ त्यसको संक्रमणमा निरोगी पशुहरू सम्पर्कमा आयो भने चाहिँ रोगहरू लाग्न सक्छ, यो कुराहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ धनमाया दिदी,
1: कुरा गर्नुभयो बिरे भाइ। र अर्को कुरो के छ भने नि, यो गाई बस्तुलाई चाहिँ रोगबाट हुने असरहरू चाहिँ के हुन्छ होला, चुल्टे भाइ बताउनुहोस् न।
0: अब गाई बस्तुलाई चाहिँ रोगबाट हुने असर विशेष गरी भन्नु पर्दाखेरि चाहिँ दुधको उत्पादन कम हुन्छ, अब रोग लागेपछि गाई बस्तुले दुध दिँदैन है, अनि दुध मात्र होइन पशु खुदै पशु पनि दुब्लो हुन्छ, कमजोर हुन्छ, अनि हामीले रोग लाग्दा ध्यान दिएनौँ भने पशुको मृत्यु पनि हुनसक्छ। अब यसले गर्दाखेरि चाहिँ हामी खेती किसान गर्नेहरूलाई चाहिँ एकदमै पशुपालक खेती किसानी गर्नेहरूलाई चाहिँ आर्थिक घाटा हुन्छ नि त, होइन? अनि त्यति मात्रै नभएर एउटा गाईलाई या त कुनै पनि पशुलाई अब रोग लागेको छ भने चाहिँ अन्य पशुहरूमा पनि रोग फैलिन्छ, अनि रोगको रोकथामको उपायहरू गर्दाखेरि पनि धेरैलाई रोग लागेको छ भने त अप्ठ्यारो पर्छ नि त, त्यो भएर चाहिँ यो चिजहरूलाई चाहिँ ध्यान दिनु पर्यो,
2: खर्च बढ्छ,
0: हो नि हो नि, एकदमै एकदमै।
1: अनि यस्तो डरलाग्दो रोगहरूले पशु प्राणीलाई सताएपछि त हामीले रोगको रोकथाम गर्ने उपायहरू पनि अप्नाउनु पर्यो है, यो सम्बन्धी पनि बताइदिनुहोस् न।
2: पशुलाई रोग नलागोस् भन्न खातिर चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि
1: ज्यू
2: नियमित खोप लगाउनु पर्छ, जस्तै भ्याकुते, थुनेलो, अघि विभिन्न रोगहरू भन्यौँ नि, त्यसको समय समयमा खोप चाहिँ लगाएको हुनु पर्यो, गोठ सफा राख्नु पर्यो, गाई वस्तुलाई सन्तुलित आहार दिनुपर्छ, सफा पानी हामीले सधैँ उपलब्ध गराउनु पर्छ, ठन्डाको समयमा मनतातो पानी अनि गर्मीको समयमा चाहिँ चिसै पानी दिँदा पनि हुन्छ तर शुद्ध पानी दिनुपर्छ। अनि अर्को कुरो, बिरामी लागेको पशुलाई चाहिँ पशुको हुलदेखि चाहिँ टाढो लगेर राख्नुपर्छ। अनि त्यसरी नै नियमित स्वास्थ्य जाँच गर्नुपर्छ पशुहरूको पनि, हामी जसरी गर्छौँ नि बेला बेलामा स्वास्थ्य जाँच, त्यसरी पनि त्यसरी नै पशुको पनि स्वास्थ्य जाँच गरेको हुनु पर्यो,
1: धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ त भाइ।
2: हजुर, त्यसरी नै यदि तपाईँले गाई वस्तुलाई बढाउने विचार गर्दै हुनुहुन्छ भने है, गाई वस्तु त अरूकोबाट ल्याउनु पर्यो, अरूकोबाट ल्याउँदा चाहिँ सोझै आफ्नो गोठमा चाहिँ हालिहाल्नु हुँदैन, कमसे कम एक दुई दिन चाहिँ अर्को अन्य अर्को गोठमा राखेर मात्र मूल गोठमा हाल्नुपर्छ,
1: अलग्गै राख्नु पर्यो, पहिला
2: अलग्गै राख्नु पर्यो, अब अलग्गै भन्दा बाहिर राखेर पनि भएन नि त
1: है
2: धनमाया दिदी, त्यो भएर अलग्गै गोठ बनाएको चाहिँ राम्रो।
1: हजुर हजुर, राम्रो कुरा हो नि विजय भाइ।
2: अनि कतिवटा रोग चाहिँ फेरि दाना पानीबाट पनि सर्छ के, बजारबाट ल्याएर सिधै गोठमा राख्नु हुँदैन, यसलाई अलग्गै राखेर शुद्धिकरण गर्नुपर्छ कि, एक दुई दिन राखेर चाहिँ त्यसपछि मात्र हामीले व्यवहारमा ल्याउनु पर्यो।
0: अब विशेष गरी भन्नुपर्दा चाहिँ हाम्रो पशुपालन गर्छौँ हामी, खेती किसानी गर्छौँ है, अब गाई वस्तु चाहिँ हाम्रो आर्थिक आधार हो नि त होइन, अनि रोगको कारण पशु कमजोर हुने, दुध कम हुने तथा मृत्युसम्म हुन सक्छ पशु प्राणीको, त्यसैले समयमै खोप लगाउने, गोठ सफा राख्ने, पोषणयुक्त खाना दिने तथा नियमित स्वास्थ्य जाँच गराउने काम चाहिँ एकदमै आवश्यक छ।
1: ठिकै हो,
0: उचित हेरचाह र सचेत भयौँ भने चाहिँ गाई वस्तुलाई स्वस्थ राख्न हामी सक्छौँ,
2: स्वस्थ मात्र होइन फेरि आफ्नो आमदानी पनि बढाउन
0: सक्छौँ। एकदमै एकदमै,
2: हिजो आज धेरैले अब पशुपालन गर्न छाडिसके है, सबैजना सरकारी नोकरीकै पछि लागिराखेका छन् क्या, तर पशुपालन भनेको खेतीपाती भनेको आफ्नो सम्पत्ति हो क्या, देशको सम्पत्ति हो, यसलाई जति बढायो उत्ति नै आफ्नो आर्थिक उन्नति भएर जान्छ जस्तो चाहिँ लाग्छ।
1: राम्रो कुरा हो नि बिरे भाइ।
2: लौ त आज हामीले तपाईँलाई जुन पशुमा लाग्ने विभिन्न रोगहरू सम्बन्धी जानकारी गरायौँ, तपाईँले पनि बुझ्नु भएछ, हामीलाई पनि खुसी लाग्यो,
1: पारेर बुझाउनु भयो नि बिरे भाइ, छुटे भाइ।
0: हजुर, अब गाई वस्तु पालेर मात्रै हुँदैन दिदी, अब हेरचाह पनि गर्नु पर्यो, कसो गर्नु पर्यो होइन, पछि पशुपालन त गर्यौँ तर फाइदै भएन नोक्सानै मात्रै भयो भन्ने पनि सुनेको छौँ,
2: नहोस् न,
0: एकदमै एकदमै
1: हो नि, त्यस्तो गर्ने त कुरा होइन, अब हामीलाई आर्थिक सहायता हुने नै यो पशु प्राणी हो, राम्रो गर्नु पर्यो, ध्यान दिनु पर्यो नि, राम्रोसँगले राख्नु पर्यो,
2: हो नि हो नि। अनि धनमाय दिदी, अब तपाईँले पनि कुरा बुझ्नु भएछ, अब चाहिँ फेरि अर्को गीत सुनेर आनन्द लिऊ न,
1: ए समय छ भने लु सुनाऊ न त छोटो भाइ।

0: आनन्द आयो है।
1: अनि आज हामीले धेरै कुराकानी पनि गर्यौँ, गीतहरू पनि सुन्यौँ, तर यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय पनि भएछ है।
2: समय भइगएछ है,
0: जानुपर्छ।

अब सुन्नुहोस्, कृषि सम्बन्धी मौसमको छोटो जानकारी। मौसम विभाग अनुसार सिक्किम लगायत उत्तर बङ्गालका केही जिल्लाहरूमा मेघगर्जनसहित भारी वर्षा हुने अत्यधिक सम्भावना रहेको छ।

श्रोतागण यहाँहरूले सुन्दै हुनुहुन्थ्यो गाउँले सभा। अबको केही क्षणमा आकाशवाणी गान्तोक केन्द्रबाट समप्रसारण गरी सुनिरहेछौँ प्रादेशिक समाचार। सुन्दै गर्नुहोस् आकाशवाणी।

केंद्रीय पूर्वोत्तर क्षेत्र विकास तथा संचार मंत्री ज्योतिरादित्य सिंधिया आज तीन दिन औपचारिक भ्रमण में सिक्किम आईपुग्नुहुनेछ। भ्रमणको क्रममा वहाँले राज्यमा चलिरहेका प्रमुख पूर्वाधार पर्यटन र कनेक्टिभिटी परियोजनाहरूको समीक्षा गर्नुहुनेछ। निर्धारित कार्यक्रम अनुसार केन्द्रीय मन्त्री साँझ 7 बजेतिर बागडोगरा विमानस्थलमा आइपुगेपछि दक्षिण सिक्किमको नाम्चीको लागि प्रस्थान गर्नुहुनेछ। भोलि श्री सिन्धियाले सिक्किमको एकमात्र चिया बगान र राज्यको प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक तिमी चिया बगानको भ्रमणबाट आफ्नो कार्यक्रम थाल्नुहुनेछ। वहाँले याङगाङमा निर्माणाधीन भालेढुङ्गा रोपवे परियोजनाको निरीक्षण गर्नुहुनेछ र पर्यटन पूर्वाधार परियोजनाको प्रगतिको समीक्षा पनि गर्नुहुनेछ। अन्य कार्यक्रमहरू साथै केन्द्रीय मन्त्रीले गान्तोकमा 51 राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिको रूपमा भाग समेत लिनुहुनेछ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकारी काफिलामा सवारी साधनको संख्या 50% घटाउने निर्णय गर्नुभएको छ, जसले प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको अपीलको सन्दर्भमा इन्धनको बचतमा उल्लेखनीय योगदान पुर्याउनेछ। सम्भव भएसम्म 50% कर्मचारीहरूको लागि वर्क फ्रम होम अर्थात घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ। श्री तामाङले एक वर्षका लागि विदेश यात्रा स्थगित गर्न साथै शनिबार र आइतबारलाई गैर कार्य दिवसको रूपमा कायम राख्न सुझाव दिनुभयो, जसमा सरकारी सवारी साधनहरू चल्ने छैनन्। यस सम्बन्धमा गृह विभागले छुट्टै विस्तृत सूचना जारी गर्नेछ। भारतीय निर्वाचन आयोग ईसीआईले मतदाता सम्बन्धी रेकर्डहरू अध्यावधिक र सुदृढ गर्ने राष्ट्रव्यापी अभ्यासको एक भागको रूपमा सिक्किम लगायत 16 राज्य र 3 केन्द्रशासित प्रदेशहरूमा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर सञ्चालन गर्न आदेश दिएको छ। संशोधन अभ्यासको उद्देश्य आगामी चुनाव अघि मतदाता विवरणहरू प्रमाणित र अध्यावधिक गरेर मतदाता नामावलीमा शुद्धता र पारदर्शिता सुनिश्चित गर्नु हो। यस प्रक्रियामा योग्य मतदाताहरू थप्ने, दोहोरिएका वा अयोग्य प्रविष्टिहरू हटाउने र आवश्यक भएमा वर्तमान रेकर्डहरूमा सुधार गर्ने समावेश हुनेछ। रिपोर्टहरू अनुसार एसआईआर चरण 3 अभ्यास धेरै राज्यहरू र केन्द्रशासित प्रदेशहरूमा निर्वाचन आयोग र स्थानीय निर्वाचन अधिकारीहरूको पर्यवेक्षणमा गरिनेछ। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 2 दिने औपचारिक भ्रमणका लागि आउने सम्भावना छ। वहाँ 26 मेमा सिक्किम पुग्ने अपेक्षा गरिएको छ। श्रीमती मुर्मूले 27 तारीक बिहान भारत चीन सीमावर्ती नथुला क्षेत्रको भ्रमण गर्नुहुने र त्यसपछि सोही दिन सिक्किम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा जाने सम्भावना छ। राष्ट्रपतिले राज्यको भ्रमणको क्रममा धेरै सरकारी कार्यक्रमहरूमा पनि भाग लिने अपेक्षा गरिएको छ। अतिरिक्त जिल्लापाल विकासको कार्यालयद्वारा आयोजित रोजगार र आजीविका मिशन ग्रामीणका लागि विकसित भारत ग्यारेन्टी फर रोजगार वीबीजी रामजी सम्बन्धी परिचय सत्र आज पाकिमको रर्बन कम्प्लेक्समा सम्पन्न भयो। कार्यक्रमको उद्देश्य पञ्चायती राज संस्थाका पदाधिकारीहरूलाई वीबीजी रामजी ऐनका प्रावधानहरूसँग परिचित गराउनु र नयाँ मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न ग्राम पञ्चायत एकाईहरूलाई मार्गदर्शन गर्नु थियो। भेलालाई सम्बोधन गर्दै एडीसी विकास साङ्गे ग्याछो भुटियाले पानीसँग सम्बन्धित कामहरू मार्फत पानी सुरक्षा, ग्रामीण पूर्वाधार विकास, जीविकोपार्जनसँग सम्बन्धित पूर्वाधार र चरम मौसमी घटनाहरूका लागि न्यूनीकरण कार्यहरू जस्ता मिशनका प्रमुख केन्द्र क्षेत्रहरूलाई प्रकाश पार्दै के जानकारी दिए भने मनरेगालाई अब वीबीजी रामजी ढाँचा अन्तर्गत पुनर्संरचना गरिएको छ। भारत सरकारको उन्नति 2024 योजना अन्तर्गत लगानीकर्ता र उद्योग पहुँच कार्यक्रम वाणिज्य तथा उद्योग मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग डीपीआईआईटीले आज गान्तोकमा संवाद कार्यक्रमको आयोजना गर्यो।

0: निर्देशक अनिन्द्य भट्टाचार्य कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं। अब सुन्नुहोस् आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्न सक्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 कार्यक्रम लोकलहरी, 7:15 आधुनिक गीतको कार्यक्रम सुरसङ्गम, 7:45 भुटानी गीत, 7:50 समाचार, राति 8 कार्यक्रम युवावाणी, विषय रहनेछ अन्तत मानिसलाई चिन्ने के हो, प्रस्तुत पूरण राई, 8:30 चर्चा चौतरी। यस लगायत रहल कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 कन्ट्री वाइड इन्साइट इन, 10 अखिल भारतीय कार्यक्रम आजका फनकार। भोलि बिहानीको हाम्रो कार्यक्रमको थालनी हुनेछ बिहानी 6:20। 6:30 सुन्न सक्नुहुनेछ कार्यक्रम गान्धी कथा, विषय रहनेछ नारी शक्तिमाथि गान्धीको विचार, प्रस्तुता दीपिका छेत्रीबाट। 7:07 कार्यक्रम शुभ प्रभात, 7:35 कार्यक्रम सङ्गीत प्रभा, 8:45 हिन्दी चलचित्रका गीतहरू कार्यक्रम सन्दर्भ, 9:35 कार्यक्रम ब्यान्ड मेलोडिज, 10:05 कार्यक्रम हेलो खरसाङ, 10:30 कार्यक्रम हाम्रो सरोकार, 12:05 कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:05 तिब्बती कार्यक्रम, 1:20 कार्यक्रम विश्वमा हामी, 4 कार्यक्रम टक इन हिन्दी, 4:30 कार्यक्रम शिक्षा ज्योति, 5:07 कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, विषय रहनेछ आस्थामा, 6:50 प्रादेशिक समाचार, 6:05 कार्यक्रम लोकलहरी, 7:15 कार्यक्रम सुरसङ्गम, 7:45 भुटानी गीत, राति 8 कार्यक्रम युवावाणी, कोसेली मैले मन पराएका गीतहरू, यस लगायत रहेका कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 करेन्ट एफेयर्स, राति 10 अखिल भारतीय कार्यक्रम आजका फनकार सुन्न सक्नुहुनेछ। श्रोतागण, यो त थियो आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। मौसम विभाग अनुसार सिक्किम लगायत उत्तर बङ्गालका केही जिल्लाहरू, दार्जिलिङ, कालेबुङ र अन्य ठाउँहरूमा मेघगर्जनसहित भारी वर्षा हुने अत्याधिक सम्भावना रहेको छ। अहिले समय 6:48:34 भइरहेको छ। अब केही क्षणमा सुन्न सक्नुहुन्छ यस केन्द्रको प्रादेशिक समाचार।

0: मुख्य समाचार। भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अध्यक्ष पदको लागि रथिन्द्र बोसलाई उम्मेद्वारको रूपमा घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले आलु, प्याज, फल, सब्जी, अन्न र अन्य आवश्यक वस्तुहरूको अन्तर्राज्य आवागमनमा लगाइएको सबै प्रतिबन्धहरू हटाएको छ। राज्य सरकारले सबै सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा बिहानको एसेम्ब्लीमा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारीले राज्यभरिका जिल्ला निर्वाचन अधिकारी र निर्वाचक पञ्जीकरण अधिकारीहरूलाई मतदाता सूचीको व्यापक सत्यापन गर्न निर्देश दिएको छ र पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले आज वर्ष 2026 उच्च माध्यमिक परीक्षाको परिणाम घोषित गरेको छ। अब समाचार विस्तारमा। भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अध्यक्ष पदको लागि पहिलो पटक विधायक बनेका रथिन्द्र बोसलाई उम्मेद्वारको रूपमा घोषणा गरेको छ। मुख्यमन्त्री तथा सदनका नेता शुभेन्दु अधिकारीले स्वयं उहाँको नामको आज घोषणा गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोसियल मीडिया पोस्टमा भन्नुभएको छ, कुचबिहार दक्षिणका भाजपा विधायक रथिन्द्र बोसलाई 18 पश्चिम बंगाल विधानसभाको अध्यक्ष पदको लागि पार्टीको उम्मेद्वारको रूपमा मनोनित गरिएको छ। रथिन्द्र बोसले यस विधानसभा चुनावमा कुचबिहार दक्षिण सीटबाट तृणमूल कंग्रेसका उम्मेद्वार अभिजित डे भौमिकलाई 23,000 भन्दा बढी मतको अन्तरले पराजित गर्नुभएको छ। रथिन्द्र बोस वर्तमानमा भाजपाको उत्तर बंगाल इकाईका संयोजक हुनुहुन्छ र लामो समयदेखि राष्ट्रिय स्वयंसेवक संघ र भाजपासित जोडिनु भएको छ। पश्चिम बंगाल सरकारले आलु, प्याज, फल, सब्जी, तेलहन, खाद्यान्न र अन्य आवश्यक वस्तुहरूको अन्तर्राज्य आवागमनमा लगाइएको सबै प्रतिबन्ध हटाएको छ। यी प्रतिबन्धहरू विगतमा तृणमूल कंग्रेस सरकारले लगाइएको थियो र यी प्रतिबन्धहरूका कारण किसानहरू विशेष गरी आलु उत्पादकहरूले ठूलो क्षति बेहोर्नु परेको थियो। विधानसभा चुनाव अघि भारतीय जनता पार्टीले किसानहरूलाई यी प्रतिबन्धहरू हटाउने वाचा गरेको थियो। सुन्नुहोस् यसबारे एक रिपोर्ट।
1: आलु, प्याज, सब्जी, फल, खाद्यान्न र तेलहन जस्ता वस्तुहरू अब राज्यको सीमाबाट कुनै अवरोध बिना स्वतन्त्र रूपमा पठाउन सकिन्छ। जिल्ला प्रशासन, पुलिस र परिवहन अधिकारीहरूलाई यो आदेशको सुचारू कार्यान्वयन सुनिश्चित गर्न निर्देश दिएको छ। यो निर्णयले साना तथा सीमान्त किसानहरूका साथै व्यापारीहरूलाई पनि लाभ पुर्याउनेछ। अब किसानहरूले आफ्नो उत्पादको उचित मूल्य पाउनेछन्। मुख्यमन्त्रीले अन्तर्राज्य सीमामा सामानले भरिएका वाहनहरूलाई अनावश्यक रूपमा रोकेमा वा दुर्व्यवहार गरेमा सम्बन्धित अधिकारीहरूमाथि कड़ा कार्यवाही गरिने चेतावनी पनि दिनुभएको छ। आकाशवाणी न्यूज कोलकाताबाट सन्दीपन दासगुप्ताको रिपोर्टका साथ समाचार कक्षबाट अलिसा खवास।
0: यसैबीच पश्चिम बंगाल सरकारले शिक्षक भर्ती, नगरपालिका निकाय भर्ती र सहकारी सेवा भर्ती घोटालासित सम्बन्धित मामिलाहरू केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईलाई सुम्पिने निर्णय गरेको छ। पश्चिम बंगालमा स्कूलको प्रार्थना सभाहरूको सम्बन्धमा एउटा प्रमुख प्रशासनिक फैसला आएको छ। राज्य सरकारले सबै सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा बिहानको एसेम्ब्लीमा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। स्कूल शिक्षा विभागले जारी गरेको आधिकारिक निर्देशमा यसलाई तत्काल प्रभावबाट कार्यान्वयन गर्न भनिएको छ। स्कूल शिक्षा निदेशकद्वारा 13 मईमा जारी गरिएको पत्रमा भनिएको छ कि प्रार्थना सभा वन्दे मातरमको गायनबाट शुरू हुनुपर्नेछ ताकि यसलाई राज्यका सबै स्कूलहरूमा समान रूपमा लागू गर्न सकियोस्।
2: विभागीय अधिकारीहरूले विद्यालयहरूलाई सम्पूर्ण प्रक्रियाको रेकर्ड राख्न भनेका छन्। साथै आवश्यक परेमा भिडियो कागजातहरू पनि अनिवार्य गर्न सकिने संकेत गरेका छन्। उल्लेखनीय छ कि अहिलेसम्म रविन्द्रनाथ टेगोरद्वारा रचित राष्ट्रिय गीत जन गण मन मुख्यतया राज्यका विद्यालयहरूमा गाइँदै आएको छ। टिएमसी सरकारको कार्यकालमा 1905 बङ्गभङ्ग आन्दोलनसित सम्बन्धित टेगोरद्वारा रचित राज्यगीत बाङ्लार माटी बाङ्लार जल पनि प्रार्थना सभामा सामेल गरिएको थियो। अब वन्दे मातरमलाई अनिवार्य गरेपछि राज्यका विद्यालयहरूको प्रार्थना सभामा राष्ट्रगीत र राज्यगीतका साथै थप एक राष्ट्रिय प्रतीक जोडिएको छ। मानिकलामा आकाशवाणी खरसाङ।
0: पश्चिम बंगालको सत्तारूढ़ भारतीय जनता पार्टी सरकारले

0: जानवरको वध गर्नु अघि त्यो 14 वर्षभन्दा माथिको छ र प्रजनन वा काम गर्न अयोग्य भएको वा रोग चोटपटक वा विकृतिका कारण स्थायी रूपमा अशक्त भएको प्रमाणित गर्न अनिवार्य हुने स्पष्ट पारेको छ। यो प्रमाणपत्र नगरपालिका अध्यक्ष वा पञ्चायत समितिका सभापति तथा सरकारी पशु चिकित्सा अधिकारीले संयुक्त रूपमा जारी गर्नेछ। अनुमति बिना पशु वध गर्नेहरू विरूद्ध कड़ा कानूनी कार्यवाही गर्नेछ। सरकारले यो पनि स्पष्ट पारेको छ कि वधको लागि अनुमति दिएका जनावरहरू अधिकृत बुचड खानाहरूमा मात्र वध गर्न सकिनेछ। खुला ठाउँमा सड़कमा वा सार्वजनिक क्षेत्रहरू वध गर्न कड़ा रूपमा निषेध गरिनेछ। अधिसूचनामा भनिएको छ कानून उल्लंघन गर्नेलाई 6 महिना सम्मको जेल 1,000 रुपियाँ सम्मको जरिवाना वा दुवै सजाय हुन सक्नेछ। राज्य सरकारले सबै जिल्ला प्रशासन नगरपालिका र पञ्चायत अधिकारीहरूलाई यस कानूनको कड़ाईका साथ पालन गर्न सुनिश्चित गर्न निर्देशन दिएको छ। सरकारले कलकत्ता उच्च न्यायालयको 2018 आदेश र 2022 जारी दिशा निर्देशहरूको आधारमा यो कदम चालेको हो।
1: श्रोताहरूले सोसियल मिडिया ह्यान्डल एक्स एट एआईआर न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी खरसाङ हो। पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारीको कार्यालयले राज्यभरिका जिल्ला निर्वाचन अधिकारीहरू र निर्वाचक पञ्जीकरण अधिकारीहरूलाई मतदाता सूचीहरूको व्यापक सत्यापन गर्न निर्देश दिएको छ। यस अभियान अन्तर्गत आफ्नो बसोबास स्थान परिवर्तन गरेका, पञ्जीकृत ठेगानाहरूमा नबस्ने वा मृत्यु भइसकेका मतदाताहरूको पहिचान गरिनेछ। आज जारी गरिएको एक आधिकारिक बयानमा भनिएको छ कि सबै जिल्लाहरूमा मतदाता सूचीहरूको विस्तृत समीक्षा गरिनु आवश्यक छ र भारतीय निर्वाचन आयोगको दिशानिर्देश अनुसार अयोग्य नामहरू हटाउने प्रक्रिया सुरु गरिनुपर्नेछ। अधिकारीहरूलाई आफ्नो क्षेत्रका मतदाता सूचीको गहन परीक्षण गर्न भनिएको छ। निर्देशहरूमा फारम 7 आवेदनहरूको शीघ्र निस्तारणमा विशेष जोड़ दिएको छ। फारम 7 प्रयोग मतदाता सूचीमा आपत्ति दर्ता गर्न र नाम हटाउनलाई गरिन्छ। राज्यका सबै जिल्ला प्रशासनिक अधिकारीहरूलाई यो काम प्राथमिकताको आधारमा पूरा गर्न र निर्वाचन आयोगको निर्देशहरूको तत्काल पालना सुनिश्चित गर्न भनिएको छ। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआईआरको तेस्रो चरणको घोषणा गरेको छ। यसलाई 16 राज्य र 3 केन्द्र शासित प्रदेशहरूमा चरणबद्ध तरिकाले सञ्चालित गरिनेछ। यी राज्यहरू आन्ध्र प्रदेश, अरूणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, ओडिसा, पंजाब, सिक्किम, त्रिपुरा, तेलंगाना र उत्तराखण्ड हुन्। केन्द्र शासित प्रदेशहरूमा दिल्ली, चण्डीगढ, दादरा र नगर हवेली तथा दमन र दीव सामेल छन्। नगर निकाय भर्ती घोटालाको जाँचमा प्रवर्तन निदेशालय ईडीले ठूलो दावी गर्दै पश्चिम बंगालका पूर्व अग्निशमन मन्त्री सुजित बोससित सम्बन्धित 2 निजी संस्थानहरूको माध्यमद्वारा कथित रूपमा करोड़ौं रूपियाँको लेनदेन गरिएको छ। एजेन्सीको आरोप छ कि भर्ती घोटालाको कालो धनलाई लुकाउनको लागि यी कम्पनीहरूको प्रयोग गरिएको छ। ईडीले गत 11 मईमा सुजित बोसलाई पक्राउ गरेको थियो। पश्चिम बंगालकी पूर्व मुख्य सचिव नन्दिनी चक्रवर्तीलाई मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वाधीन नयाँ सरकारमा महत्वपूर्ण दायित्व सुम्पिएको छ। विधानसभा चुनाव घोषणा भएपछि आयोगद्वारा अपदस्थ गरिएका नन्दिनी चक्रवर्तीलाई अब मुख्यमन्त्री कार्यालय अधीनस्थ विकास कार्यहरूको प्रधान समन्वयकको रूपमा महत्वपूर्ण दायित्व दिएको छ। सीपीआईएमका वरिष्ठ नेता तथा पूर्व सांसद सुधांशु सिलको आज बिहान कोलकाताको एक निजी अस्पतालमा निधन भयो। वहाँ 81 वर्षको हुनुहुन्थ्यो। 27 मार्च 1945 जन्मिएका सिलको राजनीतिक जीवन गौरवशाली थियो। उहाँले 2001 देखि 2004 जोरा बगान निर्वाचन क्षेत्रबाट विधायकको रूपमा तथा 1990 देखि 2015 5 पल्ट कोलकाता नगर निगम का पार्षद र महापौर

0: परिषदका सदस्यको रूपमा कार्य गर्नुभएको थियो। पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले आज वर्ष 2026 उच्च माध्यमिक परीक्षाको परिणाम घोषित गर्यो। यस वर्ष उच्च माध्यमिक परीक्षामा कुल 6,35,931 विद्यार्थीहरूले पञ्जीकरण गराएका थिए। त्यसमध्ये 6,26,258 परीक्षार्थीहरूले परीक्षा दिएका थिए। कुल 5,71,355 विद्यार्थी सफल घोषित भएका छन्। परीक्षाको कुल उत्तीर्ण प्रतिशत 91.23 रहेको छ। अधिक जानकारी हाम्रो संवाददाताबाट।
1: मिदनापुर जिल्लाको उत्तीर्ण प्रतिशत 94.19 रह्यो, जो राज्यमा सर्वाधिक हो। यस वर्षको मेधा सूचीमा शीर्ष 10 स्थानहरूका 64 विद्यार्थीहरूले स्थान बनाएका छन्, जसमा 56 छात्र र 8 छात्रा सामेल छन्। अद्वित पलले 496 अङ्क ल्याएर राज्यमा प्रथम स्थान प्राप्त गरेका छन्। परिषदले विद्यार्थीहरूले आधिकारिक वेबसाइटमा आफ्नो रोल नम्बर र पञ्जीकरण संख्या दर्ता गरेर आफ्नो परिणाम हेर्न सक्ने बताएको छ। विद्यालयहरूबाट मार्कसिट र प्रमाणपत्र वितरण गर्ने प्रक्रिया पनि शुरू भएको छ। साथै पोस्ट पब्लिकेसन स्क्रुटिनी र पोस्ट पब्लिकेसन रिभ्यूका लागि आवेदन प्रक्रिया 14 मईको राति 12 बजेपछि शुरू हुनेछ। सपन सुब्बा, आकाशवाणी समाचार।
0: यस अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले परीक्षामा उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई शुभकामना र बधाई दिनुभएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले सिलगढीको 3 माइल सेवक रोडमा रहेको मौर्य भवनको तेस्रो तल्लामा अवस्थित उत्तर बंगालको लघु उद्योग भारतीको नयाँ कार्यालयको उद्घाटन गर्नुभएको छ। यस कार्यालयले सिलगढी, दार्जीलिङ पहाड़, तराई, डुवर्स र उत्तर बंगाल क्षेत्रमा नयाँ आर्थिक चेतनाको उदयलाई संकेत गर्दछ। यसले माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आत्मनिर्भर भारतको दृष्टिकोणलाई अझ अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। यो कार्यालयले लाखौं साना उद्योगपति, व्यवसायी, स्टार्टअप संस्थापक र युवा उद्यमीहरूको आकांक्षालाई समर्थन गर्नेछ। जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज पत्रकारहरूसित कुराकानी गर्दै गोजो मोमोका नेताहरूले आधिकारिक रूपमा जीटीएका मुख्य सचिवसित भेट गरेको जानकारी दिनुभएको छ। वहाँले नेताहरू बीचको राजनीतिक मतभेदका कारण पहाड़का सर्वसाधारणले दुःख पाउन नहुने बताउँदै आधिकारिक भेटघाटको स्वागत गर्नुभयो। थापाले जीटीए एक स्वायत्त निकाय भएकोले यसको प्रशासनिक कार्य हाल नियमित रूपमा सञ्चालन भइरहेको जानकारी गराए। भविष्यमा राष्ट्रिय राजनीतिक दलहरूसित सहकार्य हुने वा नहुने भन्ने प्रश्नमा वहाँले अहिले नै केही भन्न नसकिने अवस्था नरहेको र समयसितै परिस्थिति स्पष्ट हुँदै जाने बताउनु भएको छ। दार्जीलिङको हुक्कर रोड स्थित एक निजी होटलमा आज अचानक आगो लागेको खबर प्राप्त भएको छ। होटलका कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूको सक्रियतामा आगोलाई तत्काल नियन्त्रणमा लिन सफल बनेका छन्। घटनापछि केही समयमै अग्निशमन विभागको टोली पनि घटनास्थलमा पुगेको थियो, तर दार्जीलिङ क्षेत्रमा रहेको ट्राफिक जामका कारण अग्निशमन वाहन समयमै घटनास्थलमा पुग्न नसकेको जानकारी प्राप्त भएको छ। घटनामा कुनै मानवीय क्षतिको खबर प्राप्त नभए पनि आगलागीको कारणबारे जाँच भइरहेको बताइएको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अध्यक्ष पदको लागि रथिन्द्र बोसलाई उम्मेद्वारको रूपमा घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले आलु, प्याज, फल, सब्जी, अन्न र अन्य आवश्यक वस्तुहरूको अन्तर्राज्यीय आवागमनमा लगाइएको सबै प्रतिबन्धहरू हटाएको छ। राज्य सरकारले सबै सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा बिहानको एसेम्ब्लीमा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारीले राज्यभरिका जिल्ला निर्वाचन अधिकारी र निर्वाचक पञ्जीकरण अधिकारीहरूलाई मतदाता सूचीको व्यापक सत्यापन गर्न निर्देश दिएको छ र पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले आज वर्ष 2026 उच्च माध्यमिक परीक्षाको परिणाम घोषित गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।

0: समाचारपछि अब प्रस्तुत छ लोकगीतको कार्यक्रम लोकलहरी र श्रोतागण आज हामी यहाँहरूलाई सुनाइरहेका छौँ दुर्गा खरेलको आवाजमा केही लोकगीतहरू। पहिले सुन्नुहोस् यो छोटो सन्देश।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

श्रोतागण, प्राविधिक गडबडीको कारण हामीले यहाँहरूलाई रमल राईको आधुनिक गीत सुन नसकेनौँ। तसर्थ अब विविध कलाकारहरूको आवाजमा सुनाइरहेका छौँ केही आधुनिक गीतहरू। पहिले सुनोस् सुनिता गजमेरको आवाजमा यो गीत।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो आधुनिक गीतको कार्यक्रम सुरसगम र यहाँले सुन्नु हुँदै थियो सुनिता गजमेरको आवाजलाई। समय अहिले 7:25:03 भइरहेको छ र अबको केही बेरमा सुन्न सक्नुहुनेछ पहिले नेपाली अनि त्यसपछि बङ्गलामा समाचार।

समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। शुरू गरौं आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागी हुने, प्रधानमन्त्री मोदीले भोलि युएई राष्ट्रपतिसँग भेट गर्नुहुने, एनडीआरएफले 20 वर्षमा

0: जनताको विश्वास जित्न केन्द्रीय मन्त्री ज्योतिरादित्यनाथ सिन्धिया आजदेखि तीन दिने सिक्किम भ्रमणमा। अनि सिक्किममा 50% सरकारी कर्मचारीलाई वर्क फ्रम होम लागू गरिने समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आगामी मे 27 सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा सहभागी हुनुहुने भएको छ। विश्वविद्यालयका अनुसार समारोहमा सन् 2023-24 र 2025 ब्याचका विद्यार्थीहरूलाई डिग्री प्रदान गरिनेछ। कार्यक्रममा विभिन्न शैक्षिक तथा प्रशासनिक अधिकारीहरू पनि सहभागिता रहने बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा युएईका राष्ट्रपति मोहम्मद बिन जायद ई नयनसँग भेटवार्ता गर्नुहुनेछ। भेटमा रणनीतिक, आर्थिक तथा प्रविधि साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भारत र युएई बीच ऊर्जा, रक्षा, व्यापार तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ। दुवै देशले सन् 2032 द्विपक्षीय व्यापार 200 अरब डलर पुर्याउने लक्ष्य लिएका छन्। युएई भारतको दोस्रो ठूलो निर्याता गन्तव्य रहेको छ, साथै त्यहाँ 40 लाख भन्दा बढी भारतीय बसोबासो तथा कार्यरत छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रिय विपद प्रतिक्रिया बलले 20 वर्षको छोटो अवधिमै देशका 140 करोड जनताको विश्वास जित्न सफल भएको बताउनु भएको छ। गाजियाबादमा आयोजित राष्ट्रपति कलर समारोहमा उहाँले विपदका बेला एनडीआरएफ घटनास्थल पुग्दा नागरिकले राहतको महसुस गर्ने बताउनुभयो। उहाँले एनडीआरएफले हजारौं सुरक्षाकर्मी, नागरिक सुरक्षा कर्मचारी र स्वयंसेवकलाई तालिम दिएको जानकारी दिँदै विपद व्यवस्थापन क्षेत्रमा भारत विश्व स्तरमा अग्रिन बनेको उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो,
1: एनडीआरएफ को राष्ट्रपति निशान का सम्मान दिया गया, वो हम सब के लिए गौरव और प्रतिष्ठा की बात। ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे पर रखने का काम एनडीएमए और एनडीआरएफ ने किया।
0: पूर्वोत्तर क्षेत्र विकास तथा संचार मन्त्री ज्योतिरादित्य सिन्धे आज राति तीन दिने भ्रमणका लागि सिक्किम आइपुग्नु हुनेछ। भोलि उहाँले तिमितारको स्थित सिक्किम राज्य विश्वविद्यालयको भ्रमण गर्नुको साथै नाम्ची पर्यटन सर्किट, पीएम डिभाइन अन्तर्गत भालीढुङ्गाको स्काईवक परियोजना तथा गान्तोक स्थित अर्किडोरियम परियोजनाको समीक्षा गर्नुहुनेछ। शनिबार उहाँले नथुला भ्रमण गरी कैलाश मानसरोवर यात्रा सम्बन्धित पर्यटक पूर्वाधार परियोजनाको निरीक्षण गर्नुहुनेछ। साथै उपराष्ट्रपति सीपी राधाकृष्णनसँगै सिक्किम राज्य स्थापना दिवस कार्यक्रममा सहभागी भई विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुहुनेछ। रक्षा राज्य मन्त्री सञ्जय सेठले अपरेशन सिन्दूर भारतको महत्वपूर्ण सफलता भएको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित कलम एण्ड कवच कार्यक्रममा उहाँले स्वदेशी हतियार र प्रणाली प्रयोग गर्दै भारतले छिटो र समान वयक क्षमता प्रदर्शन गरेको उल्लेख गर्नुभयो। उहाँले आधुनिक भारतले विज्ञान र सैन्य शक्तिलाई सँगसँगै अघि बढाइरहेका तथा साइबर र अन्तरिक्ष जस्ता नयाँ चुनौती सामना गर्न प्रविधि र आत्मनिर्भरमा जोड दिइरहेको बताउनुभयो। कार्यक्रममा रक्षा क्षेत्रको विकास, प्रविधि, नवप्रवर्तन तथा आत्मनिर्भर भारत सम्बन्धित विषयमा छलफल भइरहेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यमा खर्च घटाउने उपाय लागू गर्न विभिन्न विभागलाई निर्देशन दिनुभएको छ। गान्तोकमा आज वरिष्ठ अधिकारीहरूसँगको बैठकमा उहाँले 50% सरकारी कर्मचारीलाई वर्क फ्रम होम लागू गर्ने निर्देशन दिनुभयो। मुख्यमन्त्री तामाङले सरकारी कर्मचारीको विदेश भ्रमण 1 वर्षका लागि स्थगित गर्न तथा शनिबार र आइतबारलाई विदाका रूपमा कायम राख्न पनि निर्देशन दिनुभयो। उहाँले राज्यका सबै जिल्लामा अड इवन सवारी नियम लागू गर्न र सरकारी सवारी प्रयोग गरी अन्तर जिल्ला तथा राज्य बाहिर यात्रा गर्न रोक लगाउन पनि निर्देशन दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा ब्रिक्स बैठकमा सहभागी विभिन्न देशका विदेश मन्त्रीहरूसँग भेट गर्नुभएको छ। भेट गर्नमा रुसका विदेश मन्त्री, इरानका विदेश मन्त्री, दक्षिण अफ्रिका र ब्राजिलका विदेश मन्त्रीहरू पनि रहेका छन्। यसअघि विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्व शान्ति, संवाद र सहकारी आवश्यक रहेको बताउनुभयो। उहाँले थप भन्नुभयो,
2: Our discussions must advance sustainable development while upholding principles of equity and common but differentiated responsibilities. Technological advancements are reshaping the global landscape. It can be leveraged for good governance and inclusive growth. Peace and security remain central to the global order. Recent conflicts only underline the importance of dialogue and diplomacy. There is also a deeply shared interest in strengthening cooperation against terrorism.
0: भारत निर्वाचन आयोगले विशेष संलग्न मतदाता नामावली पुनर्वालोकनको तेस्रो चरण घोषणा गरेको छ। यो प्रक्रिया चरणबद्ध रूपमा 16 राज्य र 3 केन्द्र शासित प्रदेशमा सञ्चालन गरिने जनाइएको छ। यस चरणमा आन्ध्र प्रदेश, कर्नाटक, महाराष्ट्र, पंजाब, सिक्किम लगायत विभिन्न राज्य समावेश छन्। साथै दिल्ली, चण्डीगढ़ तथा दादर र नगर हवेली तथा दमन र दीव पनि यस अभियानमा समेटिएका छन्। निर्वाचन आयोगका अनुसार देशभर मतदाता नामावलीलाई सही, व्यवस्थित तथा नयाँ विवरण अनुसार सुधार गर्न यो अभियान सञ्चालन गर्ने लागि हो। भारतले ओमानको तट नजिक भारतीय झण्डावाहक जहाजमाथि भएको आक्रमणलाई अस्वीकार्य जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले व्यापारिक जहाज र नागरिक नाविकलाई निशाना बनाइएको प्रति दुःख व्यक्त गर्दै जहाजमा रहेको सबै भारतीय चालक दलका सदस्य सुरक्षित रहेको जानकारी दिनुभयो। भारतले व्यापारिक जहाजमाथि आक्रमण नगर्न तथा समुद्री व्यापार र आवागमन अवरुद्ध नगर्न पनि आग्रह गरेको छ। सरकारले देशभर कच्चा तेल, एलपीजी र प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति भइरहेको जनाएको छ। पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले एलपीजी वितरण सामान्य रहेको र कुनै समस्या नरहेको बताउनुभयो। यसैबीच ओमानको समुद्री क्षेत्रमा दुर्घटना परेको भारतीय जहाजका 14 भारतीय चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको सरकारले जनाएको छ। रुसका विदेश मन्त्री सर्गिक ल्याभ्रोभले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा विदेश मन्त्री ल्याभ्रोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदी बीच गत वर्ष भएको भारत रुस वार्षिक शिखर सम्मेलनपछि द्विपक्षीय सहकार्यमा भएको प्रगतिबारे जानकारी दिनुभएको थियो। भेटमा युक्रेन र पश्चिम एसियाको अवस्था लगायत विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री मोदीले समस्या समाधानका लागि संवाद र कूटनीतिमा जोड दिँदै राष्ट्रपति पुटिनलाई आफ्नो शुभकामना सन्देश पठाउनु भएको छ। सिक्किमले राष्ट्रिय पञ्चायत पुरस्कार 2025 अन्तर्गत गरिब मुक्ति तथा जीविकोपार्जन प्रवर्धन विषयमा राष्ट्रिय सम्मान प्राप्त गरेको छ। मिनिस्ट्री अफ पञ्चायती राजले घोषणा गरेको पुरस्कार अन्तर्गत गेलजिङ जिल्लाको गेजिङ अम्चुङ ग्राम पञ्चायतले पोभर्टी फ्री एन्ड इन्हेन्स लाइभलीहुड्स पञ्चायत श्रेणीमा तेस्रो स्थान हासिल गर्दै 50,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्ने भएको छ। पञ्चायतले मौरी पालन, बाँसका सामग्री निर्माण, जैविक खेती, बगैँचा खेती तथा स्वरोजगार कार्यक्रम मार्फत ग्रामीण जीविकोपार्जन सुधारमा योगदान दिएको बताएका छन्। पुरस्कार वितरण समारोह आगामी जुन 3 नयाँ दिल्लीमा आयोजना हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। भेटमा दुवै नेताले हेम्रुज जालमुर खुल्ला राख्नुपर्नेमा सहमति जनाएका छन्। राष्ट्रपति सी जिनपिङ
3: খবর পড়ছি সুদীপ বসু। এখনকার বিশেষ বিশেষ খবর হল, প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ নতুন দিল্লিতে ব্রিক্স গোষ্ঠীভুক্ত একাধিক দেশের বিদেশ মন্ত্রীদের সঙ্গে বৈঠক করেছেন। দেশজুড়ে এলপিজি সরবরাহ স্বাভাবিক রয়েছে এবং কোথাও রান্নার গ্যাসের সরবরাহে ঘাটতির কোনো খবর নেই বলে পেট্রোলিয়াম ও প্রাকৃতিক গ্যাস মন্ত্রক জানিয়েছে। পশ্চিমবঙ্গ বিধানসভায় আজও নবনির্বাচিত বিধায়কদের শপথ গ্রহণ পর্ব শেষ হয়েছে। দুদিন মিলিয়ে 290 বিধায়ক শপথ নিলেন। নির্বাচন কমিশন ভোটার তালিকার বিশেষ নিবিড় সংশোধন এসআইআর এর তৃতীয় পর্যায়ের ঘোষণা করেছে। আইপিএল ক্রিকেটে পাঞ্জাব কিংস আজ মুম্বাই ইন্ডিয়ান্সের বিরুদ্ধে খেলছে।

0: श्रोतागण सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। अब केही क्षणमा सुन्न सक्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्।

मुख्य समाचार। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा सुरु भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुभयो। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआइआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढङ्गमा चलाइनेछ। सरकारले भनेको छ कि देशभरिमै काँचो तेल, एलपिजी अनि प्राकृतिक ग्यासको उपलब्धता सुनिश्चित गर्न प्रभावी कदम उठाइएको छ अनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले आज पेचिङमा वार्ता गर्नुभयो।

0: सुनोस् समाचार विस्तारमा। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा सुरु भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदारी देशहरूका विदेश मन्त्री र प्रतिनिधि मण्डलका प्रमुखहरूले भाग लिइरहेका छन्। भारतको अध्यक्षतामा आयोजित यस वर्षको विषय छ लचिलोपन, नवाचार, सहयोग र सतत विकासको लागि निर्माण। यो विषय प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथम अनि जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। यस अवसरमा बोल्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशंकरले शान्ति अनि सुरक्षा विश्व व्यवस्थाको केन्द्रमा रहेको बताउनुभयो।
1: हम ऐसे समय में मिल रहे हैं जब दुनिया तेजी से बदल रही है। अंतर्राष्ट्रीय तनाव, संघर्ष, आर्थिक अनिश्चितता और व्यापार, तकनीक तथा जलवायु से जुड़ी चुनौतियां वैश्विक स्थिति को प्रभावित कर रही हैं। ऐसे समय में ब्रिक्स से सकारात्मक और स्थिर भूमिका निभाने की उम्मीद बढ़ी है। आज कई देश ऊर्जा, भोजन, उर्वरक, स्वास्थ्य सुरक्षा और वित्तीय सहायता जैसी चुनौतियों का सामना कर रहे हैं। ब्रिक्स उन्हें इन समस्याओं से बेहतर तरीके से निपटने में सहायता कर सकता है।
0: डाक्टर जयशंकरले साझेदार देशहरूको उपस्थिति र सहयोगलाई बलियो बनाउने प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, सबै सहभागी र सदस्य राष्ट्रहरू द्विपक्षीय र बहुपक्षीय अन्तर्क्रियाको माध्यमबाट नियमित सम्पर्कमा छन्। रुसका विदेश मन्त्री सर्गेई लाभ्रोभले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुभयो। श्री लाभ्रोभले गत वर्ष डिसेम्बरमा 23 भारत रुस वार्षिक शिखर सम्मेलनको लागि राष्ट्रपति पुतिन अनि प्रधानमन्त्री मोदीको भेटपछि द्विपक्षीय सहयोगमा भएको प्रगतिबारे श्री मोदीलाई जानकारी दिनुभयो। रुसका विदेश मन्त्री अनि प्रधानमन्त्रीले युक्रेन अनि पश्चिम एसियाको स्थिति सहित पारस्परिक हितका विभिन्न क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमाथि विचारहरूको आदान प्रदान गर्नुभयो। प्रधानमन्त्रीले संवाद अनि कूटनीतिलाई अघि बढ्ने सर्वोत्तम मार्ग बताउँदै भारतको निरन्तर अडानलाई दोहोर्याउनुभयो। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआइआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्र शासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढङ्गमा चलाइनेछ। यी राज्यहरू हुन् आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, ओडिसा, पन्जाब, सिक्किम, त्रिपुरा, तेलङ्गाना अनि उत्तराखण्ड। केन्द्रशासित प्रदेशमा दिल्ली, चण्डीगढ, दादरा अनि नगर हवेली तथा दमन अनि द्वीप पनि यसमा सामेल छन्। महाराष्ट्र विधान परिषदका 10 नवनिर्वाचित सदस्यहरूले आज बिहान उच्च सदनको सदस्यको रूपमा शपथ लिएका छन्। महाराष्ट्र विधानसभाका अध्यक्ष प्रोफेसर राम शिन्देले मुम्बईको विधानसभा भवनको केन्द्रीय कक्षमा नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो। कार्यक्रममा मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे, नवनिर्वाचित विधायक सुनेत्रा अजित पवार, विधानसभा अध्यक्ष राहुल नार्वेकर अनि अन्य वरिष्ठ नेताहरू उपस्थित थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सरकारले भनेको छ कि देशभरिमा काँचो तेल, एलपिजी अनि प्राकृतिक ग्यासको उपलब्धता सुनिश्चित गर्न प्रभावी कदम उठाइएको छ। नयाँ दिल्लीमा पश्चिम एसियाको घटनाक्रमहरूबारे अन्तर मन्त्रालय प्रेसवार्तामा पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले भन्नुभयो, देशभरिमा घरेलु एलपिजी आपूर्ति सुचारू रूपमा जारी छ अनि कुनै पनि वितरण केन्द्रमा आपूर्तिमा कमीको कुनै सूचना छैन। रिफाइनरीहरूले अधिकतम क्षमतामा काम गरिरहेको अनि एलपिजी कनेक्टिभिटीमा पनि वृद्धि भएको उहाँले बताउनुभयो। सुश्री सुजाता शर्माले भन्नुभयो, आपूर्ति श्रृङ्खलामा व्यवधानलाई कम्ती गर्नका लागि वाणिज्यिक एलपिजीको बहाली लगभग 70% पुगेको छ।
2: भारत सरकार ने कई इफेक्टिव स्टेप्स लिए हैं।

प्रौद्योगिकी र क्षेत्रीय सुरक्षालाई लिएर तनाव भए पनि दुई नेताहरूले सहयोगमाथि बल दिनुभयो। राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालमा ट्रम्पको यो पहिलो चीन भ्रमण हो। व्हाइट हाउस अनुसार दुई नेताहरू ऊर्जाको निरन्तर प्रवाह सुनिश्चित गर्न होर्मुज जलडमरू मध्ये खुल्ला रहनुपर्ने कुरामा सहमत हुनुभयो। व्हाइट हाउसले श्री ट्रम्पको राष्ट्रपति श्री चिनपिङका साथ बैठक फलदायी भएको बताएको छ। बैठकपछि सभालाई सम्बोधन गर्दै चीनका राष्ट्रपति शी जिनपिङले टकराउको सट्टा सहयोगलाई बढावा दिने कुरामा जोड दिँदै चीन र अमेरिका प्रतिद्वन्दी होइन साझेदार हुनुपर्छ भन्नुभयो। एक बयानमा भनिएको छ, बैठकमा इरान सङ्घर्ष र अमेरिकामा बढ्दो राजनीतिक दबावको पृष्ठभूमिमा पनि छलफल भएको छ। अमेरिकी राष्ट्रपति चीनको तीन दिने राजकीय भ्रमणमा हुनुहुन्छ। ट्रम्पको भ्रमण अघि इरानी विदेश मन्त्री अब्बास अराक्सीले युद्धपछि पहिलो पटक चीनको भ्रमण गर्नुभयो र आफ्ना चीनका समकक्षी वाङ यीसित वार्ता गर्नुभयो। श्री अराक्सीले वाङले इरानलाई होर्मुज जल डमरू मध्यलाई सकेसम्म चाँडो पुनः खोल्न आग्रह गर्नुभयो। साथै युद्ध अन्त्य गर्न ट्रम्पको प्रमुख माग परमाणु हतियार विकास नगर्ने इरानको प्रतिबद्धताको पनि सराहना गर्नुभयो। कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा देशवासीहरूबाट गरिएको सात अपिलहरूलाई ध्यानमा राख्दै कृषि अनि ग्रामीण विकास मन्त्रालयसहित आफ्नो सम्बन्धित

जहाजलाई रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुजल डमरू नजिकै फुजेरा बन्दरगाह छेवै अनाधिकृत कर्मचारीहरूले कब्जा गरेका थिए। मध्य प्रदेशको देवास जिल्लाको एक पटेका फ्याक्ट्रीमा भीषण विस्फोट हुँदा दुई व्यक्तिको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। जिल्ला मुख्यालयबाट 20 किलोमिटरमा स्थित पटेका फ्याक्ट्रीमा अचानक भीषण विस्फोट भएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा सुरु भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुभयो। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण SIRको तेस्रो चरणको घोषणा गरेको छ। सरकारले भनेको छ देशभरिमा काँचो तेल LPG अनि प्राकृतिक ग्यासको उपलब्धता सुनिश्चित गर्न प्रभावी कदम उठाइएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

मनसँग कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। आज हामी फेरि एकपटक जीवनका ती प्रश्नहरूसँग भेट गर्न गइरहेका छौँ जसको उत्तर किताबमा कम अनुभवमा बढी लुकेको हुन्छ। जीवन कति अनौठो शब्द है। बाहिरबाट हेर्दा सबैको जीवन चलिरहेको देखिन्छ, कोही हाँसिरहेको छ, कोही सपनाको पछाडि दौडिरहेको छ, कोही सफलताको उचाइ चुम्न व्यस्त छ, तर भित्रभित्रै प्रत्येक मानिस कुनै न कुनै खालीपन बोकेर बाँचिरहेको हुन्छ। कसैले त्यो खालीपन शब्दमा व्यक्त गर्छ, कसैले मौनतामा लुकाउँछ। आजको संसारमा मानिससँग धेरै कुरा छन्, मोबाइल छन्, सामाजिक सञ्जाल छन्, हजारौँ फलोवर्स छन्, तर पनि मन किन एक्लो छ? किन रातको शान्त समयमा अचानक मन भारी हुन्छ? किन यति धेरै कुरा पाएर पनि केही अधुरो छ भन्ने अनुभूति हराउँदैन? सायद किनकि मानिस बाहिर धेरै दौडियो तर आफूभित्र फर्किन बिर्सियो। हामी जन्मेदेखि नै केही न केही खोज्न सिकाइन्छ, राम्रो पढ सफल बन, पैसा कमाऊ, नाम कमाऊ, तर कसैले कहिले सिकाएन आफ्नो मन कसरी बुझ्ने, आफूलाई कसरी स्वीकार गर्ने, शान्ति कहाँ भेटिन्छ? मानिसले जीवनभर धेरै कुरा जम्मा गर्छ, धन, सम्बन्ध, अनुभव, सम्झना, तर अन्तिममा उसले खोज्ने कुरा भने सधैँ एउटै हुन्छ, थोरै शान्ति, थोरै आफ्नोपन र आफूलाई हराउन नपर्ने एउटा ठाउँ। आजको हाम्रो विषय पनि यही गहिरो प्रश्नसँग जोडिएको छ, अन्तत मानिसलाई चाहिने के हो? सायद यो प्रश्नको एउटै उत्तर छैन, किनकि हरेक मानिसको पीडा फरक हुन्छ, खोज फरक हुन्छ, तर एउटा कुरा समान छ, हरेक आत्माले प्रेम खोजिरहेको छ, हरेक मनले शान्ति खोजिरहेको छ। आजको यो यात्रामा हामी जीवनका ती अदृश्य पाटाहरू छुने प्रयास गर्नेछौँ जसलाई मानिसले धेरै महसुस गर्छ तर कम बोल्छ। यदि तपाईँ अहिले एक्लै हुनुहुन्छ भने सायद आजका यी शब्दहरूले तपाईँलाई साथीको अनुभूति दिनेछन्। यदि तपाईँ थाक्नु भएको छ भने सायद यी विचारहरूले केही क्षण मन हलुका बनाउनेछन्। त्यसैले कार्यक्रमको अन्तिम क्षणसम्म हामी सँगै रहनुहोस्, किनकि कहिलेकाहीँ एउटा शब्दले पनि जीवनलाई हेर्ने दृष्टिकोण बदलिदिन्छ। अब सुरु गरौँ आजको भावनात्मक र दार्शनिक यात्रा। अन्तत मानिस

लड़ाई चाहिने की हो। मानिसको जीवन बाहिरबाट हेर्दा धेरै व्यस्त देखिन्छ। कोही धन कमाउन दौडिरहेको हुन्छ, कोही नाम बनाउन, कोही सम्बन्ध जोगाउन, त कोही आफूलाई प्रमाणित गर्न। बिहानदेखि रातसम्म मानिस कुनै न कुनै खोजमा हुन्छ। उसलाई लाग्छ, अझै केही पाएँ भने म पूर्ण हुनेछु। तर अनौठो कुरा के छ भने, धेरै कुरा पाएपछि पनि मानिसभित्र कतै एउटा खालीपन बाँकी नै रहन्छ। त्यो खालीपन पैसा, सफलता वा भिडले भरिँदैन, किनकि अन्तत मानिसलाई बाहिरी वस्तुभन्दा बढी भित्री शान्ति चाहेको हुन्छ। सानो हुँदा मानिसलाई खेलाउन चाहिन्छ, ठुलो भएपछि पैसा, पैसा आएपछि सम्मान चाहिन्छ, सम्मानपछि प्रेम, अनि प्रेम पाएपछि पनि मन अशान्त हुन्छ, किनकि मानिसको चाहना कहिले समाप्त हुँदैन। एउटा इच्छा पुरा हुन्छ, अर्को जन्मिन्छ। यही चक्रमा मानिस पुरा जीवन बिताइदिन्छ। तर एक दिन ऊ थाक्छ अनि आफैसँग प्रश्न गर्छ, म वास्तवमा के खोजिरहेको थिएँ? त्यही क्षणबाट जीवनको वास्तविक खोज सुरु हुन्छ। त्यो खोज कुनै वस्तुको होइन, आत्माको शान्तिको हुन्छ। मानिसलाई अन्तत धेरै ठुलो कुरा चाहिएको हुँदैन, उसलाई चाहिएको हुन्छ कसैले बिना स्वार्थ उसलाई बुझिदियोस्, उसको मौन पढिदियोस्, ऊ बोल्न नसक्दा पनि उसको पीडा महसुस गरिदियोस्। संसारमा हजारौँ सम्बन्ध हुन सक्छन्, तर यदि एउटा पनि मन बुझ्ने मानिस छैन भने जीवन भित्रैबाट सुनसान लाग्न थाल्छ। त्यसैले मानिस अन्तत प्रेम खोज्छ, त्यस्तो प्रेम जहाँ अभिनय गर्न नपरोस्, जहाँ आफू जस्तो छ त्यस्तै भएर बाँच्न पाइयोस्। तर केवल प्रेमले पनि मानिस पूर्ण हुँदैन, प्रेमसँग उसलाई शान्ति चाहिन्छ। अहिलेको संसारमा सबैसँग केही न केही छ, तर मनको शान्ति भने धेरै कमसँग छ। मानिस हाँसिरहेको देखिन्छ, तर भित्रैदेखि थाकेको हुन्छ। ऊ सामाजिक सञ्जालमा खुसी देखिन्छ, तर रातमा एक्लै हुँदा आफ्नै विचारसँग हारिरहेको हुन्छ, किनकि मानिसलाई बाहिरी तालीभन्दा बढी भित्री सन्तुष्टि चाहेको हुन्छ। जबसम्म मन शान्त हुँदैन, तबसम्म संसारका सबै सुख पनि अधुरा लाग्छन्। ओसो भन्थे, मानिसले संसार जित्न खोज्यो तर आफूलाई चिन्न बिर्सियो। वास्तवमा मानिसको सबैभन्दा ठुलो दूरी अरूसँग होइन, आफ्नै आत्मासँग हुन्छ। ऊ अरूलाई खुसी पार्न यति व्यस्त हुन्छ कि आफूभित्रको आवाज नै सुन्न छोडिदिन्छ। बिस्तारै ऊ आफूबाटै टाढा जान्छ, अनि एक दिन ऐनामा आफूलाई हेर्दा पनि अपरिचित महसुस गर्न थाल्छ। त्यसैले अन्तत मानिसलाई आफू नै चाहिन्छ, आफ्नो वास्तविक अस्तित्व, जहाँ कुनै डर छैन, कुनै नक्कलीपन छैन। जीवनले मानिसले धेरै कुरा सिकाउँछ, कहिलेकाहीँ हारले, कहिलेकाहीँ बिछोडले, कहिलेकाहीँ एक्लोपनले। अनि ती सबै अनुभवपछि मानिसले बुझ्न थाल्छ, जीवनको अर्थ धेरै पाउनुमा होइन, थोरै कुरामा पनि पूर्ण महसुस गर्न सक्नुमा रहेछ। किनकि अन्तिम समयमा मानिसले आफ्नो ब्याङ्क ब्यालेन्स सम्झिँदैन, उसले सम्झिन्छ कसले उसको आँसु पुछेको थियो, कसले उसको मौन बुझेको थियो, अनि कुन क्षणमा ऊ वास्तवमै खुसी भएको थियो। मानिसले चाहिने भनेको धेरै कुरा होइन, उसलाई चाहिन्छ मन बुझ्ने एउटा आत्मा, थाकेको बेला अडिन सक्ने एउटा काँध, डर बिना बाँच्न सकिने एउटा ठाउँ, र रात शान्तसँग निदाउन सक्ने एउटा मन। बाँकी सबै कुरा त यात्राका सामान मात्र हुन्, समयसँगै सबै छुट्छन्। तर भित्रको शान्ति र साँचो प्रेम, यी दुई कुरा हुन् जसको खोजमा मानिसले पुरा जीवन बिताउँछन्। तर विडम्बना के छ भने, मानिसले जुन कुरा सबैभन्दा धेरै खोजिरहेको हुन्छ, त्यही कुरा उसले सबैभन्दा कम ध्यान दिन्छ। ऊ संसार बदल्न खोज्छ, तर आफ्नो मन बुझ्न खोज्दैन। ऊ अरूको आँखामा राम्रो देखिन चाहन्छ, तर आफ्नै आँखामा आफूलाई स्वीकार्न सक्दैन। यही कारणले मानिस बाहिरबाट सफल देखिए पनि भित्रभित्रै टुटिरहेको हुन्छ, किनकि आत्मालाई देखा

भन्ने खुसीले धोका दिन सक्दैन। आत्माले सधैँ सत्य खोज्छ, साँचो आफ्नोपन, साँचो शान्ति, साँचो अस्तित्व। कहिलेकाहीँ मानिस भिडको बीचमा पनि अत्यन्त एक्लो महसुस गर्छ। वरिपरि धेरै मानिसहरू हुन्छन्, धेरै आवाज हुन्छन्, धेरै सम्बन्ध हुन्छन्, तर पनि मन खाली हुन्छ। किनकि सम्बन्धको सङ्ख्या होइन, सम्बन्धको गहिराईले मन भरिने हो। कसैले तिमी ठिक छौ भनेर साँच्चै सोधिदियो भने पनि थाकेको आत्माले राहत महसुस गर्छ। मानिसलाई अन्ततः त्यही अनुभूति चाहिन्छ जहाँ ऊ लुक्न नपरोस्, जहाँ आँसु लुकाएर मुस्कुराउन बाध्य नहोस्। जीवनको अर्को सत्य के हो भने, मानिस जति उमेरमा ठुलो हुँदै जान्छ उति नै सरल कुरा खोज्न थाल्छ। बाल्यकालमा खुसी सानो चक्लेटमा भेटिन्थ्यो, अहिले करोडौँको बीचमा पनि मुस्कान हराइरहेको हुन्छ। किनकि समयले मानिसलाई सिकाउँछ, खुसी वस्तुमा होइन अनुभूतिमा रहेछ। कहिलेकाहीँ आमाको आवाज, पुरानो गीत, साँझको शान्त हावा वा मनपर्ने मान्छेसँगको केही मिनटको कुराकानीले पनि आत्मालाई यति धेरै शान्त बनाइदिन्छ जुन कुनै ठुलो उपलब्धिले दिन सक्दैन। मानिसको सबैभन्दा ठुलो थकान शरीरको होइन, मनको हुन्छ। धेरै सोच्दा, धेरै सहँदा, धेरै लुकाउँदा मन थाक्छ, अनि त्यो थकान कसैले देख्दैन। मानिस मुस्कुराइरहन्छ, काम गरिरहन्छ, सबैसँग सामान्य व्यवहार गरिरहन्छ, तर भित्रभित्रै उचित चाहिँ रहेको हुन्छ। त्यसैले अन्ततः मानिसलाई आराम चाहिन्छ, केवल शरीरलाई होइन विचारलाई पनि। केही समय यस्तो जहाँ ऊ कसैलाई केही प्रमाणित गर्न नपरोस्, जहाँ ऊ केवल आफू भएर बाँच्न सकोस्। हामी सबैले जीवनमा कुनै न कुनै दिन धेरै गुमाउँछौँ, कोही मानिस, कुनै सपना, कुनै सम्बन्ध, कुनै विश्वास, अनि गुमाइसकेपछि मात्रै बुझिन्छ जीवनमा स्थायी केही पनि होइन रहेछ। आज आफ्नो लाग्ने कुरा भोलि टाढा हुन सक्छ। यही अस्थिरताले मानिसलाई डराउँछ पनि, तर यही सत्यले उसलाई परिपक्व पनि बनाउँछ। बिस्तारै उसले बुझ्न थाल्छ, समातेर राख्न खोज्दा दुःख बढ्छ, स्वीकार गर्न सिक्दा शान्ति आउँछ।

सायद त्यसैले अन्ततः मानिसलाई धेरै उत्तरहरू चाहिँदैनन्। उसलाई केवल यति महसुस गर्नुपर्छ कि उसको अस्तित्व अर्थहीन छैन, ऊ कसैको लागि महत्त्वपूर्ण छ। उसको उपस्थितिले कसैको जीवनमा उज्यालो ल्याउँछ। मानिसलाई अन्ततः माया गरिनुभन्दा पनि महसुस गरिनु चाहेको हुन्छ, किनकि जब कसैले हाम्रो मौन बुझ्छ तब शब्दहरूको आवश्यकता नै पर्दैन। जीवनले मानिसलाई एउटा गहिरो निष्कर्षमा ल्याएर उभ्याउँछ। हामी जे खोज्दै बाहिर दौडिरहेका थियौँ त्यो सबै कुरा त हाम्रो भित्रै रहेछ। शान्ति बाहिर थिएन, प्रेम बाहिर थिएन, पूर्णता बाहिर थिएन, ती सबै हाम्रो आत्मभित्र सुतिरहेका थिए। केवल हामीले संसारको हल्लामा आफ्नो भित्री आवाज सुन्न छाडेका थियौँ, र सायद यही जीवनको सबैभन्दा सुन्दर सत्य हो। अन्ततः मानिसलाई चाहिने भनेको धेरै धन होइन, धेरै सम्बन्ध होइन, धेरै सफलता पनि होइन। उसलाई चाहिन्छ केवल एउटा शान्त मन, थोरै साँचो प्रेम र आफूलाई हराउन नपर्ने एउटा जीवन। तर जीवन यति सरल कहाँ हुन्छ र? मानिसले आफूलाई नहराउने प्रयास गर्दै जाँदा पनि धेरै पटक परिस्थितिले उसलाई बदलिदिन्छ। कहिलेकाहीँ ऊ आफ्नै सपना मारेर अरूको अपेक्षा पूरा गर्न थाल्छ। कहिलेकाहीँ ऊ यति धेरै चोट खान्छ कि फेरि कसैमाथि विश्वास गर्न डराउन थाल्छ। अनि बिस्तारै उसले आफ्नो वास्तविक स्वरूप लुकाउन सिक्छ। बाहिर एउटा मुस्कान बनाउँछ, भित्र हजारौँ पीडा दबाएर बस्छ। संसारले उसलाई बलियो भन्छ, तर कसैले सोध्दैन तिमी यति बलियो बन्न किन बाध्य भयो। मानिसलाई अन्तत आराम चाहिन्छ, त्यस्तो आराम जहाँ मनले लगातार युद्ध लड्न नपरोस्, किनकि सबैभन्दा ठुलो युद्ध बाहिर होइन भित्र चलिरहेको हुन्छ। कहिलेकाहीँ सम्झनासँग, कहिलेकाहीँ पछुतोसँग, कहिलेकाहीँ भविष्यको डरसँग। रातमा शरीर ओछ्यानमा हुन्छ तर मन हजारौँ ठाउँमा भौतारिरहेको हुन्छ। अनि त्यही बेला मानिसले महसुस गर्छ, संसारको सबैभन्दा महँगो चिज पैसा होइन, शान्त निद्रा रहेछ। हामी सबै कुनै न कुनै कुराको पछाडि दौडिरहेका छौँ। कसैले सफलताको नाममा आफूलाई हराइरहेको छ, कसैले प्रेमको नाममा आत्मसम्मान गुमाइरहेको छ, कसैले परिवारको लागि आफ्ना इच्छा दबाइरहेको छ। जीवनभर मानिस एक दिन खुसी हुनेछु भनेर वर्तमानलाई त्यागिरहेको छ, तर त्यो एक दिन धेरै पटक कहिले आउँदैन, किनकि खुसी भविष्यमा लुकिरहेको कुनै गन्तव्य होइन, यो त अहिलेको क्षणलाई स्वीकार गर्न सक्ने क्षमता हो। ओशोले भनेका थिए, मानिसले सबै कुरा नियन्त्रण गर्न खोज्छ त्यसैले ऊ अशान्त हुन्छ। वास्तवमा जीवन नदी जस्तै हो, यसलाई जबरजस्ती समात्न खोज्यो भने हात खाली हुन्छ, बग्न दियो भने सङ्केत सुनिन्छ। तर मानिसलाई छोड्न गाह्रो लाग्छ, ऊ सम्बन्ध समातेर बस्छ, पुरानो पीडा समातेर बस्छ, आफूलाई दुःख दिने सम्झना समेत छोड्न सक्दैन, अनि त्यही बोझ बोकेर ऊ थाक्दै जान्छ। एक दिन भने जीवनले सबैलाई एउटै ठाउँमा ल्याएर उभ्याउँछ, मौनतामा। त्यो मौनतामा न त भिड काम लाग्छ, न त नाम, न त सम्पत्ति, त्यहाँ केवल आत्मा र उसको सत्य बाँकी हुन्छ। अनि त्यही बेला मानिसले बुझ्छ आफूले खोजेको कुरा बाहिर कहिले थिएन। ऊ जति टाढा दौडियो अन्तत फर्किनुपर्ने ठाउँ आफ्नै मन रहेछ। सायद त्यसैले वृद्ध मानिसहरू धेरै शान्त देखिन्छ, किनकि उनीहरूले बिस्तारै बुझिसकेका छन् जीवन प्रतिस्पर्धा होइन, अनुभव हो। यहाँ जित्नुभन्दा बढी महसुस गर्नु महत्त्वपूर्ण छ, धेरै मानिस चिन्ने भन्दा एउटा साँचो आत्मा पाउनु महत्त्वपूर्ण छ, धेरै बोल्नुभन्दा मन शान्त हुनु महत्त्वपूर्ण छ। अन्तत मानिसलाई चाहिने भनेको कसैको अगाडि रोएर पनि कमजोर महसुस नहुने सम्बन्ध हो, त्यस्तो घर जहाँ फर्कदा मन हलुका होस्, त्यस्तो प्रेम जहाँ डर होइन स्वतन्त्रता होस्, त्यस्तो जीवन जहाँ ऊ अरू बन्न बाध्य नहोस्। किनकि अन्तिम सत्य यही हो, मानिस
संसार जितेर पनि हार्न सक्छ, तर यदि उसले आफ्नो मन जित्यो भने उसले जीवन जितिसकेको हुन्छ। प्रिय श्रोता मित्रहरू, जीवनको यो लामो यात्रामा हामी सबै यात्रु हौँ। कोही छिटो दौडिरहेका छन्, कोही बिस्तारै हिँडिरहेका छन्, तर अन्तत सबैको खोज लगभग एउटै छ, मनको शान्ति। आजका यी शब्दहरू केवल एउटा विषय थिएनन्, सायद धेरै मनहरूको मौन आवाज थियो, किनकि बाहिरबाट बलियोदेखि नै धेरै मानिसहरू भित्रैदेखि थाकेका छन्। धेरै मुस्कानहरूको पछाडि गहिरो पीडा लुकेको छ र धेरै सफलताभित्र पनि एउटा अधुरोपन बाँचेको छ। जीवनले हामीलाई सधैँ अझै भन्न सिकायो, अझै पैसा, अझै सफलता, अझै नाम, तर कहिले यो सिकाएन कि कहिले रोकिने, कहिले आफूलाई अँगाल्ने र कहिले यति नै काफी छ भन्ने। सायद यही कारणले मानिस धेरै कुरा पाएर पनि खाली महसुस गर्छ, किनकि आत्मालाई वस्तुले होइन अनुभूतिले भरिन्छ, मनलाई देखावटी खुसीले होइन साँचो आफ्नोपनले शान्त बनाउँछ। यदि आजको यो कार्यक्रम सुन्दै गर्दा तपाईँले आफ्नै जीवन सम्झिनुभयो भने, आफ्ना केही पुराना घाउहरू महसुस गर्नुभयो भने, वा अचानक मन शान्त भयो भने, सायद यही कार्यक्रमको वास्तविक उद्देश्य थियो। याद राख्नुहोस्, जीवन सधैँ पूर्ण हुँदैन, सबै सम्बन्ध टिक्दैनन्, सबै सपना पुरा हुँदैनन्, तर त्यसको अर्थ जीवन सुन्दर छैन भन्ने होइन। कहिलेकाहीँ अधुरोपनमै सबैभन्दा गहिरो सुन्दरता लुकेको हुन्छ, कहिलेकाहीँ एक्लोपनले नै आफूलाई चिनाउँछ र कहिलेकाहीँ पीडाले नै आत्मालाई परिपक्व बनाउँछ। त्यसैले जीवनसँग युद्ध होइन मित्रता गर्न सिकौँ, आफूलाई अरूसँग तुलना होइन स्वीकार गर्न सिकौँ, र सबैभन्दा महत्त्वपूर्ण आफ्नो मनलाई सुन्न सिकौँ, किनकि अन्तत मानिसलाई चाहिने भनेको धेरै ठुलो संसार होइन, उसलाई चाहिन्छ केवल एउटा शान्त मन, एउटा साँचो प्रेम र आफूलाई हराउन नपर्ने एउटा जीवन। आजका लागि यति नै, फेरि अर्को नयाँ विषय, नयाँ अनुभूति र नयाँ यात्रासहित भेट्नेछौँ। तबसम्म आफ्नो मनलाई थोरै समय दिनुहोस् र जीवनलाई केवल बिताउन होइन महसुस गर्न सिक्नुहोस्। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ, तसर्थ कार्यक्रम

0: कता हिँडेको नि?
1: छोरीको नयाँ खाता खोल्न अनि मेरो केवाईसी अपडेट गर्न।
0: ए, यो त झटपट हुने काम हो त।
1: कसरी नि?
0: यदि केवाईसी विवरणमा केही परिवर्तन छैन वा ठेगाना मात्र फेरिएको हो भने ब्याङ्कमा दर्ता भएको इमेल, मोबाइल, अनलाइन वा पत्र मार्फत स्व घोषणा गरिदिए पुग्छ।
1: अनि अरू केही परिवर्तन गर्न पर्यो भने नि?
0: घरमै बसी बसी भिडियो केवाईसी वा आधार ओटिपी आधारित ई केवाईसीबाट गर्न सकिन्छ। तर ध्यान रहोस्, ब्याङ्कको आधिकारिक माध्यमबाट मात्रै नि।
1: यो त चाउचाउ पकाउन जति सजिलो पो रहेछ त।
0: आरबीआई भन्छ
2: केवाईसी सुरक्षित बैंक तर्फ पहिलो पाइला।
3: सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवावाणी। श्रोतागण, अब प्रस्तुत गर्न लागिरहेका छौँ प्रादेशिक संगीत अन्तर्गत बोडो संगीत। र आज हामीहरूलाई सुनाइरहेका छौँ चन्द्रसिंह ईश्वरी र साथीहरूको आवाजलाई।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय अहिले 10:30 भयो। यसको साथै आजको हाम्रो तेस्रो अधिवेशनको कार्यक्रम यही समाप्त गरिन्छ। भोलि बिहानी 6:22 पुनः उपस्थित रहनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।